0: सुरक्षा बलले पनि चेकचाँचमा कड़ाई गर्ने गरेको छ। नेपाल घुम्न आउने र भारत घुमेर फर्केकाहरूले बोकेका लगेज र ब्यागहरूमा चेकजाँच गरिए पनि सुरक्षाकर्मीहरूले नरोक्ने गरेको यात्रीहरूले बताएका छन्। तर पेय पदार्थहरू भने आयातमा नेपालतर्फका सुरक्षाकर्मीहरूले निषेध गरेका छन्। कोक, फ्यान्टा, मिरिन्डा, ड्यू जस्ता पेय पदार्थ आयातलाई पूर्ण रूपमा निरुत्साहित गरेका सुरक्षाकर्मीहरूले त्यस्ता सामान आयात गरी नेपाल प्रवेश नदी भारततर्फ नै फर्काइदिने गरेका छन्।
1: चार वर्षको साथ, चार वर्षकै वारेन्टी, विधिको विश्वास, हरेक गोल हरेक कुप्सा, सिजिटिभीले बनाउ घर अथवा वर्ल्ड कप 2026 अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 क्यास ब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेलसँगै भरोसासँगै।

0: आवाजहरू नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले एकैपटक 15 विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल संचालनमा रहेका हरेक विश्वविद्यालयको छुट्टा छुट्टी ऐन रहेको छ। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यवहारिक व्यवस्थालाई सरकारले एउटै कानून मार्फत संशोधन गर्न लागेको हो। यी ऐन संशोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न परेको विधेयक 2083 तयार गरेको छ। बदलिदो राजनीतिक परिस्थिति अनुसार विश्वविद्यालयका लागि आफू अनुकूलको कानून बनाउन ऐन संशोधन गर्न लागि हो।
2: एक दशकसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेकी हुन्। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्रमा विस्तृत प्रतिवेदन मन्त्रालयमा पेश गर्न समय सीमा दिएको छ। कार्यदलले पुराना प्रतिवेदनहरूको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्न भनिएको छ।
1: नेपाल भित्तुपत्र बोर्डको अध्यक्षमा सरकारले गोपाल भट्टलाई नियुक्त गरेको छ। पद रिक्त रहेको 2 महिनापछि मन्त्री परिषद बैठकले शुक्रबार भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। पूर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठले 4 वैशाख 2083 राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। तत्कालीन सरकारले 10 मंगिर 2081 4 वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो। वर्तमान सरकारको निर्देशनमा श्रेष्ठले गत 4 वैशाखमा राजीनामा दिएका थिए। उनको बाँकी कार्यकालका लागि
2: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानूनी प्रबन्धन नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्नको आशंका गरेका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानूनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानूनी प्रबन्धन नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता स्वायत्तता र कार्यशैलीका विषयमा विवादस्पद विषयवस्तु उठ्न सक्ने उनले आशंका गरेका हुन्। उनले नेपालबाट आर्जन गरेर विदेशमा गएर लुकाएको हुन सक्ने सबैभन्दा बढ़ी आशंकाहरू रहेको अवस्थामा पनि विदेशमा गएर लुकाएर राखिएको भनेको सम्पत्तिको छानबिन गर्ने कुरालाई कानूनी हिसाबले टेक्ने आधार बनाउनु पर्नेमा जोड़ दिएका थिए।
1: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटलाई लिएर सत्ता गठबन्धन बीचको मतभेद देखिएको छ। सरकारमा सहभागी प्रमुख साझेदार दल नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बजेट संशोधनको औपचारिक तयारी थालेपछि बजेटप्रति सत्ता पक्षकै असन्तुष्टि देखिएको हो।
2: सरकारी संचार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौँमा हिजो विरोध प्रदर्शन गरेको छ। सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारले निर्णय खारेजको माग गर्दै आन्दोलनरत महासंघले पेशागर संगठन र सरकारवाला सहित काठमाडौँमा वृहत एकग्रता र्याली आयोजना गरेको हो। महासंघले प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाचन रूपमा सूचना उपभोगको सुनिश्चितता हुनुपर्ने माग पनि राखेको छ।
1: नवलपुरमा एउटै ओडा छ तर सेवा भने 3 फरक स्थानबाट प्रदान गरिन्छ। भौगोलिक विकटता र नमिलेको भूगोलका कारण ओडा कार्यालयले आलोपालो रूपमा 3 स्थानबाट सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाको हुक्सेकोट गाउँपालिका 5 नागरिकले कार्यालय खुलेको सबै दिन आफूलाई पाए पर्ने स्थानबाट सेवा लिन सक्ने अवस्था छैन। पहाड़ी र विकट भूगोलका कारण त्यहाँका बासिन्दाले ओडा कार्यालयको सेवा लिन शास्ति झेल्दै आएका छन्।
3: नेपाल हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाइल सफल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा।
4: यो
0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच करिब 3.5 महिना चलेको युद्ध अन्त्य गर्न शुक्रबार हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगित गरिएको छ। दुई पक्ष बीच हालै भएको प्रारम्भिक समझदारीलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने उद्देश्यले शुक्रबार स्विजरल्याण्डमा वार्ता तय गरिएको थियो। वार्ता स्थगित भएपछि आन्दोलन अन्यता उत्पन्न भएको छ। स्विजरल्याण्ड सरकारले शुक्रबारका लागि तय भएको वार्ता स्थगित भएको पुष्टि गरेको छ। उसले दुवै पक्ष बीचको संवादलाई सहजीकरण गर्न आफू तयार रहेको बताएको छ। यसैसाथ अमेरिकाका राष्ट्रपति र इरानका राष्ट्रपति बीच हस्ताक्षर भएको समझदारी पत्रले तत्काल युद्धविराम कायम गरे पनि इरानको आणविक आक्रमण, लामो दूरीमा क्षेत्रास्त्र र अन्य विवादास्पद विषयमा निर्णय हुन सकेको छैन।
1: फिफा विश्वकप 2026 अन्तर्गत अहिले मोरक्को र स्कटल्याण्ड विरूद्ध स्कटल्याण्ड बीचको खेल जारी छ। मोरक्कोले स्कटल्याण्ड विरूद्ध पहिलो हाफमा 1-0 अग्रता लिएको छ। मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले खेलको दोस्रो मिनटमा गोल गर्दै विश्वकप 2026कै सबैभन्दा छिटो गोलको कीर्तिमान राखेका छन्। स्कटल्याण्ड यो खेल जितेर पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउने दाउमा रहेको छ। खेल शुरू भएको 2 मिनटमै विपक्षीको जाली चुमाएपछि मोरक्कोले खेलमा आफ्नो बलियो पक्कड बनाएको छ। त्यसै फिफा विश्वकप अन्तर्गत नै अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न समूह डीको खेलमा अस्ट्रेलियालाई 2-0 गोलले हराउँदै अमेरिका अन्तिम 32मा प्रवेश गरेको हो।
2: अब विचार विश्लेषणको पालो। आजको गोर्खापत्र दैनिकमा पदम नेपालीले लेख्नु भएको छ, त्रिवेणी मुक्तिनाथ यात्रा नयाँ ऊर्जा नयाँ अनुभूति शीर्षक। नेपाल देवभूमि जहाँ हिमालका चुचुरा स्वर्ग छुने गर्छन् र नदी पवित्र तीर्थलाई गला लगाउँछन्। यो भूमिमा एउटा यस्तो धार्मिक यात्रा पथ छ जसले गण्डकी र लुम्बिनी क्षेत्रका अनेकौं तीर्थस्थल र पवित्र धाम एक सूत्रमा जोड्छ। त्रिवेणी देवघाटबाट शुरू भई अन्तिममा मोक्षको द्वार मुक्तिनाथसम्म पुगिन्छ। यो यात्रा केवल स्थानको यात्रा मात्र नभई यो आत्माको यात्रा पनि हो। यसका लागि यात्राका लागि करिब 500 किलोमिटर दूरी रहेको त्रिवेणीदेखि देवघाट पाल्पा रामपुर रानीमहल रेडी पर्वत बागलुङ कालिका म्याग्दी गलेश्वर मुक्तिनाथ धार्मिक आध्यात्मिक प्राकृतिक आरोग्य र साहसी पर्यटकका लागि उपयुक्त बहुआयामिक यात्रा मार्ग बनेको छ। आजको गोर्खा पत्र दैनिकमा पदम नेपालीले लेख्नु भएको छ।
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेल बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: महिनादेखि कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज महिनादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल महिनादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495।
5: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
4: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात। यो सीआईएम को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लिम्प्रकाश चन्दको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असार 6 गते शनिबार, जुन 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको षष्ठी तिथि, भोटो जात्रा, विश्व शरणार्थी दिवस। 18 वर्ष प्रदेशमा रुकुम पश्चिमको रेडियो सिस्नीलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। 6 दिन ढिलो भित्रियो मनसून, बाढीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाँग। 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक, 64.15% उत्तीर्ण, 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै। वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारहरूको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धलाई घरमै स्वास्थ्य सेवा।
1: इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति, इजरायल र लेबनान बीच अर्को साता वार्ता हुने, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्याण्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता,
0: र अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकाउट चरण, भोलि 4 खेल हुने।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक भएको प्रसंग।
1: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरेको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 को परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी मातृतह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेजुएट भएका थिए। 2080 कक्षा 12 को परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेजुएट भएका थिए। यसैको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाइ प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाइ छ। यो वर्ष नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,71,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,04,471 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमिततर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61 देखि 4 सम्म जीपीए प्राप्त गर्ने 17,786 जना रहेका छन् भने 3.21 देखि 3.60 सम्म जीपीए प्राप्त गर्ने 64,821 जना रहेको बताइएको छ।
0: अब मौसम सम्बन्धी प्रसंग। औसत भन्दा 6 दिन ढिलो गरी हिजो नेपालमा मनसूनी प्रणाली भित्रिए पनि कोशी प्रदेशको पूर्वी भूभागमा मात्रै सीमित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसून भित्रिने सामान्य औसत अवधि 13 जून रहे पनि यस वर्ष भने औसत मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रिएको हो। नेपाल भित्रिएको मनसून प्रणाली हाल कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको मौसमविद हरिप्रसाद दाहालले सीआईएमसँग बताउनुभयो। मनसून भित्रिए पनि त्यति एक्टिभ र सक्रिय देखिएको छैन, त्यसकारण देशभर विस्तार हुन केही समय लाग्ने देखिएको हो। अबको 1 सातादेखि 10 दिनभित्र मनसून देशभर फैलिन सक्ने पूर्वानुमान गरिएको छ। मनसून वायु दक्षिणी पूर्वबाट पश्चिम बहन्छ भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ। मनसून देशभर फैलनका लागि पश्चिमी वायु कमजोर हुनुपर्छ। पश्चिमी वायु कमजोर बन्दै गएमा मनसूनले विस्थापन गर्ने हुन्छ। सामान्यतया पूर्वी नेपालमा मनसून प्रवेश गरेको 1 सातामा देशभर फैलने हुन्छ, तर पश्चिमी वायु कायमै रहेकाले मौसम पूर्वानुमान महाशाखाले एकिन भन्न सक्ने अवस्था नरहेको भएको बताएको छ। आगामी साता कोशीदेखि गण्डकीसम्मको क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ, तर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रको तातो हावाको लहर भने आगामी साता पनि कायमै रहने मौसमविद दाहालले बताउनुभयो। पहाड़ी क्षेत्रको अवस्था हेर्दा कोशी, बागमती, गण्डकीका केही ठाउँ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा आगामी सातासम्म पनि पानी पर्ने देखिन्छ। तर आगामी आइतबार भने कोशीका तराई भूभागका केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशीका पहाड़ी क्षेत्रसँगै तराईका एक दुई स्थानमा भने ठूलो पानी पनि पर्न सक्ने मौसमविदहरूले बताएका छन्। सीआईएमसँग कुराकानी गर्दै यसपालिको बाढ़ीको पूर्वानुमानका लागि केही नयाँ तयारी गरिएको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद परागुलीले सीआईएमसँग बताउनुभयो।
3: यसपटि कम पानी पर्न सक्छ, यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न सक्छ। त्यस कारणले त्यो जोखिमलाई मात्रै गरेर यहाँले अन्य आफ्नो आवश्यक रूपमा चाहिँ गर्न पठाउन सक्छ। कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छन् यहाँ, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढी पूर्वानुमानको लागि आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसुनदेखि तयारी अगाडि बढाएका छौँ। यसै मनसुनमा चाहिँ हामी त्यो भ्याउँदैनौँ, तर यस मनसुनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको कति पूर्वानुमान गर्दै आएका हौ, यसपछि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौँ। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासोको रहेको विषय के छ भने एसएमएस कहिले काहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउ जाँदा पनि बिउ जाँदैन, फेरि बाढीहरू कहिले कहिले राति ठूलो बाढीहरू जाने गर्दछन्, अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यो। र त्यो सचिवको लागि चाहिँ हामीले सूचीबाट आइडिआर भनेको एसएमएसको सत्ता भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ, तर एउटा सीमा चाहिँ छ यसमा पनि। हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन, यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौँ। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयको प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरिटो तवरबाट पुग्न सक्छ।
1: सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएका आठमध्ये चारवटा अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो, तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा हिजो चारवटै अध्यादेश निर्णार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भएको थियो। अध्यादेश निर्णार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले हिजोको बैठकमा निर्णार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह समेत गरेको थियो। यसबीच सरकारले सरकारी क्षेत्रको नियमन र सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्बन्धित कानून संशोधन तथा एकीकरणमा प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले कानूनी तथा संस्थागत सुधारसँग सम्बन्धित विभिन्न प्रस्तावलाई स्वीकृत प्रदान गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न आवश्यक विधेयक तर्जुका लागि मन्त्रिपरिषदको सैद्धान्तिक र स्वीकृति लिएको समेत जानकारी दिनुभएको छ।
4: सरकारको नीति कार्यक्रम अन्तिम निर्णय कसरी हुन्छ? छनौट समितिले
0: जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले हिजो दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माग बमोजिमको आदेश जारी गरेको हो। यो सँगै लामिछानेको पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश आएको छ, जसले सहकारी पीड़ितहरूलाई मिलापत्रमा रकम फिर्ता गर्न ढोका खुला गरेको छ। सुमन खनाल समेतको जहरीमा नेपाल सरकार बाँधिरहेको मुद्दामा न्यायाधीश आत्मदेव जोशीको इजलासले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको हो। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116(2)(क) अनुसार सम्पत्ति शुद्धिकरण जस्ता केही विशेष मुद्दा बाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिन वा संशोधन गर्न कानूनी रोक नरहेको उल्लेख गरिएको छ। मिलापत्रका लागि अवरोध नगर्ने भन्दै यस्तो आदेश आएको इजलासले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितवनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको राष्ट्रपतिका प्रवक्ता मनिष झाले बताउनुभयो। उहाँका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो। अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धनाधन चलिरहेको छ। यसैबीच सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्यीय बनाउने प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। राष्ट्रपतिमा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढ़ाएर 19 सदस्यीय बनाउने निर्णय पनि गरिसकेको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निर्वाचनपछि एमालेभित्रको विवाद र नेता कार्यकर्ताको अपेक्षा
1: छलफल आयोग निष्कर्षलाई
0: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारको प्राथमिकता बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई खर्नु स्वास्थ्य सेवा लगायतका खबर बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: 5 बजे बिहान उठेर भएर 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
0: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम अधिकार र सम्मानको आवाज
0: कार्यक्रम साझा आवाज,
3: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
0: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
5: प्रोपाइटर मधुमाया दिदी, तर होइन प्रोपाइटर भने छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
0: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान
0: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। तपाईँहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबरकम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आजका काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70,000 पासपोर्ट मात्रै मौजदात, सरकार र अदालतबाट अर्को निर्णय नआउन्जेलसम्म अहिले अनुसन्धान भइरहेका जर्मन कम्पनीहरू मार्फत नै 29 हजारदेखि नै पासपोर्ट छाप्ने राहदानी विभागको तयारी लगायतका खबरहरू प्रकाशित छन्। राहदानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजात छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्टमा छ। मौजातले साउनमा पहिलो सातासम्मको माग मात्रै धान्न सकिने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै 29 असारदेखि नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ। राहदानी विभागका महानिर्देशक पृथ्वीराज फरियाल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अभिभूत तुलसी प्रसाद अर्याल र प्याकेज तुलसी प्रसाद अर्याल र प्याकेज एकको ठेकेदार कम्पनीका ठेकेदार कम्पनीकाले अनुसन्धान ठेकेदार कम्पनीमाथि अनुसन्धान गरिरहेको छ भने प्याकेज दुईको ठेक्का पाउने जर्मनीकै कम्पनीमाथि पनि अनुसन्धान छ। सरकारको अर्को कुनै निर्णय नआएको अवस्थामा वा अख्तियारको अनुसन्धान पछि मुद्दा दायर भएर अदालतबाट अर्को आदेश नआउन्जेलसम्म ती कम्पनी मार्फत हुने छपाई प्रक्रिया नरोकिने जानकारी समेत परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। दैनिक 3,000 पासपोर्टको माग अहिलेको मौजदारले झन्डै 1 महिना मात्रै धान्ने खबरमा उल्लेख छ। त्यस्तै संवैधानिक निकायका पदाधिकारीमाथि सरकारको दबाव शीर्षकमा अर्को खबर सुभाष भट्टले लेख्नु भएको छ। गत सोमबार राहदानी छपाई सम्बन्धी 7.65 करोड रूपियाँको ठेक्कामा भएको अनियमिततामाथिको छानबिन र कार्यवाहीबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोगको अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राय र अरू 3 जना आयुक्त समेत सहभागी थिए। राहदानीको मतदान सकिन लाग्दा 1 वर्ष अघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्टि प्रधानमन्त्रीको सचिवालयले अख्तियार पदाधिकारीमाथि गरेको खबरमा त्यस्तै 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदान छानबिनमा शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। पछिल्लो 1 दशकमा वितरण गरिएको झण्डै 2 खर्ब रूपियाँ कृषि अनुदानको प्रभावकारिता, दुरूपयोग र वास्तविक पहुँचबारे सरकारले विस्तृत छानबिन शुरू गरेको छ। त्यस्तै भित्री पृष्ठमा चालू आर्थिक वर्षमा प्रदेशको खर्च 3% घट्ने, आगामी वर्षमा 56% ठूलो बजेट शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। गत आगामी आर्थिक वर्षका लागि ल्याएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ। प्रदेशहरूले
6: सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट अनुसूचीले यस्तो देखाएको हो। त्यस्तै बजेट अघि कागजी जाँच पासमा गाडी छुटेको अनुगमन टोलीको निष्कर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
7: गोर्खा पत्र दैनिकको भित्री सम्मानमा खबर छापिएको छ अवरोध हटाउन कूटनीतिक पहल जारी रहेको बारेमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि मण्डल संघको भेटमा मन्त्री खनालले यो विषयप्रति सरकार गम्भीर रहेको र भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी गराउनु भएको महासंघले जानकारी गराएको छ। यसरी चिया निर्यातमा भारतले अवरोध गरेपछि सामान गुणवत्ता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलोभन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। भारतीय बोर्डले टी बोर्डले चिया आयातमा पराई गरेपछि भारतीय गोदाममा थन्किएको 2 लाख किलोभन्दा बढ़ी तयारी चियाको नमूना परीक्षणको रिपोर्ट 1 महिना पूरा हुँदा पनि प्राप्त नभएको व्यवसायीहरूले बताउने गरेका छन्। अर्को खबर जापानको प्रलोभनमा सरकारी कर्मचारी समेत ठगिए शीर्षकमा छ। वैदेशिक रोजगारीमा युरोप जापान अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधासहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थामा सेवारत कर्मचारी समेत गेट्स वाइज इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनको ठगीमा परेको पाइएको हो। पासबहादुर लामा वैदेशिक रोजगारीमा जापान जाने तयारी गरिरहेकै बेलामा सामाजिक सञ्जालमा गेट्स वाई इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीबाट चाहे जस्तो माग आयो। यसअघि जापानमै काम गरेर फर्किनुभएका लामालाई उक्त कम्पनीको कामको प्रक्रिया सही लागेपछि पहिलो चरणमा भिसा प्रक्रिया गर्ने गरी 3 लाख रूपियाँ दिनुभयो, तर ठगीमा पर्ने क्रम रोकिएको छैन। सुदी फल फुल्दा किसानमा उत्साह शीर्षकमा बर्दियाबाट लेखिएको खबर पनि छापिएको छ। बर्दियामा व्यावसायिक रूपमा सिउदी फल खेती गर्दै आएका किसान यस वर्ष उत्पादन बढ़ने आशामा उत्साहित छन्। विगतका वर्षको तुलनामा यस वर्ष सिउदी फल समयभन्दा अगाडि नै खुलेर फल लाग्न थालेपछि किसानहरूमा उत्साह देखिएको हो। कान्तिपुर दैनिकमा सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाम शीर्षकमा कृष्ण बहाव र दुर्गा दुलालले लेख्नु भएको खबर छ। न्यायाधीश अभाव कानून व्यवसायीले बारम्बार पेशी सार्ने प्रवृत्ति, मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न चाहने जस्ता कारणले पनि नचाहने जस्ता कारणले पनि मुद्दा सुनवाई सुस्त भएको बारेमा खबरमा उल्लेख गरिएको छ। भित्रीपन्नामा प्रदेशमा बजेटमा प्रदेश सरकारको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा शीर्षकमा खबर छापिएको छ। प्रदेश सरकारहरूले बाल बालिकाको उपचार, मातृ तथा शिशु स्वास्थ्य सुधारलाई जोड़ दिएका छन्। दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने भनेका छन् भने विपन्न र दीर्घ रोगीको उपचारका लागि आर्थिक सहायता व्यवस्था गरेको समेत उल्लेख गरिएको छ। सीमा नाकामा दुवै पक्षबाट कडाई शीर्षकमा विनोद सुवेदी र सुमन बस्नेतले लेख्नु भएको विराटनगरको खबर नागरिक दैनिकमा छापिएको छ। विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवै तर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेको उल्लेख गरिएको छ। भित्रीपन्नामा खेतबारीमै सिंचाई पुगेपछि हट्यो आकाशे पानीको भर शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। केही वर्ष अघिसम्म बाँकेको राप्ती सुनारी गाउँपालिका 8 बालापुरका किसान लोकबहादुर खत्रीका लागि खेती भनेको जोखिम थियो। असार लागेपछि उहाँको नजर आकाशतिर हुन्थ्यो, बादल लाग्दा आशा पलाउँथ्यो भने पानी नपर्दा चिन्ता। खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णय समेत मौसमले गर्थ्यो। मेहनत धेरै हुन्थ्यो तर उत्पादनले परिवारका आवश्यकता पूरा गर्न मुस्किल हुन्थ्यो। अहिले तिनै लोकबहादुरको दिनचर्या बदलिएको छ। खेतमा हरियाली छ, बालीका हराएका छन् र भविष्यप्रति विश्वास पनि उहाँको बढ़दै गएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कर्णालीका सड़क पूर्वाधार समृद्धिका आधार शीर्षकमा विष्णु प्रसाद नेपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कुनै बेला कर्णालीवासीले गाडी हेर्न कालापहाड अर्थात भारत जानु पर्थ्यो, नुनतेल किन्न बर्दिया राजापुरमा हाट गर्नुपर्थ्यो, बिरामी हुँदा अस्पताल जान सक्दैनथे, गाउँमै धामी झाँक्रीको घर पर्नुपर्थ्यो। तर हाल कर्णालीको अवस्था फेरिएको छ। गाउँ गाउँमा सड़क पुगेका छन्, घर अगाडिबाटै गाडी चढ्न पाइएको छ। त्यति मात्र होइन, स्थानीय उत्पादनले बजार पाएको छ। पर्यटकका कारण बजार गुल्जार बन्दैछन्। अर्थात सड़कका पूर्वाधारले कर्णालीमा समृद्धिको आधार तय गर्न लागेको उल्लेख गरिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। इजरायल र हिजबुल्ला बीच युद्धविराममा सहमति भएको छ। दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणबाट 47 जनाको मृत्यु भएपछि भएको यो सहमतिले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा लिएको छ। दुवै देश बीच आक्रमण तीव्र भएका समयमा अमेरिका र इरान बीच सहमति भएको थियो। सोही समय इजरायल र हिजबुल्ला बीच पनि युद्धविरामको प्रस्ताव अघि बढ़ाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरे पनि तत्काल देखिएका खतरालाई हटाउने अभियान जारी रहने समेत बताएको छ। युद्धविरामबारे हिजबुल्लाले भने औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन। त्यस्तै इजरायल र लेबनान बीचको वार्ताको नयाँ चरणको अर्को वार्ता अर्को साता अमेरिकामा हुने भएको छ। जारी वक्तव्यमा इजरायल र हिजबुल्लाले लेबनानमा युद्धविराम लागू गर्ने घोषणा गरेपछि नयाँ वार्ताको आह्वान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र पोल्याण्डले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रदान गरेको देशको सर्वोच्च राजकीय सम्मान फिर्ता लिएको छ। युक्रेनले दोस्रो युद्धविराम युद्धकालीन विवादास्पद लड़ाकु समूहसँग सम्बन्धित नाममा नयाँ सैन्य इकाई गठन गरेपछि दुई देश बीच कूटनीतिक विवाद उत्पन्न भएको हो।
7: साझा खबरमा अब खेल खबर। स्पर्धा नहराउँदै मोरक्को फिफा विश्वकप 2026 अन्तर्गत समूह सीको शीर्ष स्थानमा खुलिएको छ। बोस्टन स्टेडियममा आज बिहान भएको खेलमा स्कटल्याण्डलाई 1-0 पराजित गर्दै मोरक्को अङ्क तालिकाको शीर्ष स्थानमा खुलिएको हो। यो सँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो छ। अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। बिहान भएको खेलमा अस्ट्रेलियालाई 2-0 हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको छ। समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट 6 अङ्क जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पनि पराजित गरेको थियो। खेल तालिका अन्तर्गत समूह ईमा असार 7 गते अर्थात भोलि जर्मनी र आइवरी कोस्टको बीचको खेल हुनेछ। त्यसै गरी इक्वेडर र कुराकाओको बीचको पनि खेल छ भने ट्युनिसिया र जापान बीचको पनि खेल भोलि हुँदैछ। स्पेन र साउदी अरेबिया समूह एच अन्तर्गत भोलि भिड्न लागेका हुन्।
6: नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको एमाले भित्रको बहस र निकास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक
7: अरेबिया समूह एच अन्तर्गत भोलि भिड्न लागेका हुन्।
6: नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको एमाले भित्रको बहस र निकास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै

0: जुनियरको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब एमालेभित्रको विवाद र समाधानका लागि चालिएको पहल। प्रतिनिधि सभाको चुनावपछि नेकपा एमालेभित्र पार्टी पुनर्गठनका लागि भन्दै विभिन्न प्रदेशमा कार्यक्रमहरू भइरहेका छन् भने कार्यदल बनाएर पनि समस्या समाधानका लागि गृह कार्य भइरहेका छन्। के यसले पार्टीभित्रको विवाद सबैका लागि मिलाउला? हामीले सांसद तथा एमाले नेता राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
3: यो चलिराख्ने प्रक्रिया हो पार्टीको बारेमा। अब हामीले जनताले खुम्चाइदियो होइन, अब यसपट्टि चाहिँ अरू पार्टीले भनिदियो, हामीले खुवाइदियो। अब यसलाई हामी जनतालाई शिरमा राखेका छौँ। हामीले भनेको छौँ, हामी खुम्चिएपछि, हामी सानो भएपछि अब हामीले सचाउनु पर्ने, सुधार्नु पर्ने कुरा के छ, हामी सुधार्यो सच्चाएर जनतासँग छेउमा हुनेमा अघि बढ्छ।
2: सांसदको रूपमा अथवा नेताको रूपमा तपाईँले के कुरा सच्यायो भने एमाले फेरि अगाडि बढ्छ?
3: पहिलो कुरो त के छ भने हाम्रो सिद्धान्त विचारमा त्रुटि भयो कि भएन, पहिलो कुरो हाम्रो नेतृत्वको कार्यशैली ठिक भयो कि भएन, अनि कार्यकर्ता के गरिरहेका छन् होइन, जनताले हामीलाई किन सानो आकार बनायो भन्ने सन्दर्भमा हाम्रो पार्टी सचिवालयले बैठकपछि हामी एउटा कार्यदल बनाएछ। त्यो कार्यदलले सबै प्रदेशमा अन्तर्क्रिया गर्नेछ। अन्तर्क्रियामा केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीको सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव सचिव छोटो हुन्छ। छोटोमा आएर एउटा निष्कर्ष त्यो निष्कै निष्कर्षलाई सिधो गएर हामीले अघि बढाउँछौँ।
2: अहिले ठाउँमा यो पुनर्गठनको नाममा भइराखेको कार्यक्रम, त्यो कार्यदलको निष्कर्ष, त्यसको म्यान्डेट अनुसार कस्तो
3: त्यही हो पुनर्गठनको गर्ने भनेरै कार्यदल बनाए जस्तो मलाई लाग्छ सचिवालयले होइन। त्यो भएको हुनाले अब सबै प्रदेशमा छोटो भएपछि हामी केन्द्रीय कमिटी बैठक र निष्कर्षण छिन्छ।
2: तर यसमा त अध्यक्ष ओलीले पुनर्गठनको नाममा बहस गर्ने अनि पार्टी फुटाउनुको लागि चर्फल गर्न खोजेको भनेर बुझिराख्नु भएको छ अरे?
3: मेरो उहाँसँग भेट भएको छैन, त्यस्तै नभएको उहाँले भन्नुभयो नि गर्नु त।
2: अहिले बहस सार्वजनिक रूपमा सञ्चार माध्यममा आएको विषय भनेको विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले मिलेर चाहिँ उहाँहरूले जुन खालको गतिविधि गर्नुभयो पार्टी हित विपरीत भनेर उहाँको चित्त दुखाइ छ भन्ने सुनिन्छ।
3: अनि चित्ता दुःख मन थाटो उहाँको कुरो हो कि, तर चिज के हो भने कार्यकर्ताको भावना, जनताको भावनाको सम्बोधन गर्ने गर्नु पर्यो पार्टीले। त्यो पार्टीले गए जस्तो चाहिँ कार्यदल बनायो उहाँकै अध्यक्षको कार्यदलमा, त्यो कार्यदलले देशव्यापी रूपमा छलफल अन्तर्क्रियाबाट निष्कर्ष आउँछ, त्यो प्रतिवेदन भन्छ, त्यो प्रतिवेदन जे भन्छ त्यही अनुसार जान्छ।
2: त्यो कार्यदलमा अल्पमत बहुमतको आधारमा निर्णय होला कि
3: निर्णय गर्नु हुँदैन, त्यसरी सहमतिकै आधारमा गर्नुपर्छ।
2: अन्तिममा अध्यक्ष ओलीले नेतृत्व जतिखेर पछिल्लो पटकको अधिवेशन भयो नि तपाईँको पार्टीको, त्यो अधिवेशनको बेलामा नेतृत्वबाट हटिदिएको भए चुनावको नतिजा त्यस्तो मनिठो हुन्थ्यो कि हुन्थेन?
3: त्यो त यसै के भन्न सकिन्छ,
2: एउटा नेताको रूपमा सांसदको रूपमा त तपाईँको विचार हुन्छ नि,
3: यसै भन्न सकिन्छ। तर यस्तो थियो, हामी जनता बिचमा गइराख्दाखेरि मैले त्यो गरेको कमी कमजोरीहरू चाहिँ सुधार्नुपर्छ भन्थ्यो।
2: अब चाहिँ
3: अब त कार्यदलले चाहिँ निर्णय यस्तै हुन्छ,
2: त्यो त्यो त्यो सुधार्नको लागि अध्यक्ष ओलीले ठाउँ छोड्नुपर्छ कि अथवा मोड देख्नुपर्छ?
3: हो त्यसरी समीक्षा गरेर होइन, अनि अहिले देश सुरु भएको छ नि, बागमती भयो, कोशी भयो, भोल्युम लिनु होस् न, त्यो आइसकेको जस्तो समीक्षाको आधार हामी अगाडि बढ्छ।
2: कार्यदलले यदि अब नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने भन्ने निष्कर्ष निकाल्यो भने चाहिँ उहाँलाई छोड्नुपर्छ भने तपाईँले एउटा कार्यकर्ताहरू छोड्नुपर्छ। एमाले नेता राजेन्द्र कुमार राईसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरिपटक।
4: 6 दिन ढिलो भित्रियो मनसून बारीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाहन।
5: 40 दिनमा कक्षा 12 को नतिजा सार्वजनिक, 64.13% उत्तीर्ण, 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदान।
4: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा। बजेटमा प्रदेश सरकारको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा।
5: इजरायल र हिजबुल्ला बीचको युद्धविराममा सहमति, इजरायल र लेबनान बीच अर्को साताबाट हुने। युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्यान्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता।
4: र मोरक्को समोसीको शीर्ष स्थानमा अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्यो। भोलि 4 खेल हुने।
5: साझा खबर पन्तीमा कार्टुन हामीले नयाँ पत्रिका

0: दैनिकको भित्री पन्नामा रवि मिश्रले बनाउनु भएको झ्याप्पै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभामा भइरहेका विभिन्न बहस र छलफलहरू। त्यहाँ कतिपय सांसदहरूले फिफा विश्वकप हेर्नको लागि पैसा तिर्नु परेको भन्दै निशुल्क हेर्न पाउनुपर्ने माग पनि गरे भने कतिपय अवस्थामा कानून निर्माणमा भइरहेको ढिलासुस्तीको बारेमा पनि छलफल हुने गरेको छ। यहाँ बन्द कोठा देखाइएको छ। प्रतिनिधि सभाको बैठक कक्ष जस्तो देखिन्छ। अगाडिपट्टि केही सांसदहरू छन्, कोही मोबाइलमा कुराकानी गर्दैछन्, कोही कसैले टाउकोमा हात राखेका छन्। एकजना सांसद जस्ता देखिने व्यक्ति भने अगाडिपट्टि मचमै त्यहाँ पुगेका छन्। रोस्टरमा पुगेर केही माथि भन्न पनि खोजेको जस्तो देखिन्छ। तर यस्तो लेखिएको छ,
1: सभामुख महोदय बिहान उड्दा जहिल्यै विश्वकप सकिसकेको हुन्छ, सकिनु अगावै बिउझाउने व्यवस्था गरियोस्।
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई नील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साँझ
3: रेडियो 89.8 मेगाहर्ट्ज।

भोलि पल्टै भइहाल्छ दुई दिन पक्कै मर्ने हो पक्के दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो

尊重您，请您将温柔人间呼阿杜撒哈努永护 radio 撒哈努 nanabe 特鲁阿特 megahertz。

0: गृह मन्त्रालयमा हेलो गृह कल सेन्टर स्थापना प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट चारवटा अध्यादेश स्वीकृत। आज भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै कोटिहो महायज्ञमा 1000 भन्दा बढ़ी कन्याको सामूहिक पूजन हुँदै आज कृषि स्थापन विज्ञान विश्वविद्यालयको पाँचौं दीक्षान्त हुँदै इजरायलद्वारा लेबनानबाट सेना स्वीकार गर्न अस्वीकार र अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: अब खबर विस्तारमा। गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा ढिला सुस्ती र काम चल्ने प्रवृत्ति न्यूनीकरण गर्न गृह मन्त्रालयले कल सेन्टर स्थापना गरेको छ। मन्त्रालयको कामलाई थप प्रभावकारी र चुस्त बनाउन गुनासो व्यवस्थापन शाखामा भने शुक्रबार हेलो गृह कल सेन्टर स्थापना गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा कानून अनुसार हुनुपर्ने काम नभएमा र कसैले आर्थिक मोला हिजा गरेमा भने 11-12 नम्बरमा फोन गर्न सकिने भएको छ। मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर 9851360603 फोन तथा वाट्सएपमा म्यासेज पनि गर्न सकिने सहसचिव काफ्रेले जनाउनु भएको छ। कल सेन्टरमा जिल्ला प्रशासन कार्यालयबाट प्रभाव हुने सेवा प्रभावकारी नभएको, गुनासो सम्बोधन नभएको, प्रहरी कार्यालयमा जाहेरी दर्ता नगरेको, कहीँ कसैले काम सम्पन्न गरिदिन्छु भनेर रकम माग गरेको बारेमा गुनासो गर्न सकिने भएको छ। विद्यार्थी संगठनहरू अखिल क्रान्तिकारी र अन्य राष्ट्रवियो बीचको एकता प्रक्रियालाई अघि बढ़ाउन तीनवटा छुट्टा छुट्टै कार्यदल गठन गरिएको छ। विभिन्न कम्युनिष्ट घटक एक हुनु अघिका सम्बन्धित दल निकट विद्यार्थी संगठन बीच अहिले एकताका लागि पहल भइरहेको छ। शुक्रबार बसेको एकता सम्बन्धी संयुक्त पदाधिकारी बैठकले संगठन एकतालाई निष्कर्षमा पुर्याउने उद्देश्य सहित वार्ता तथा समन्वय राजनीतिक तथा शैक्षिक प्रतिवेदन लेखन र विधान मसुदा तयारीका लागि अलग अलग कार्यदल गठन गर्ने निर्णय गरेको हो। वार्ता तथा सम्मेलन कार्यदलमा विजय प्रकाश सापकोटा, मदन ढकाल, ममता अधिकारी, अभिमन्यु यादव लगायतको उपस्थिति रहेको थियो। राजनीतिक तथा शैक्षिक प्रतिवेदन लेखन कार्यदलमा देउमा जयसी, दीपा कृष्ण बहादुर सुनार, उमेश कडेल, प्रेम जयसी, समकृत पुन मिलन राई, दिनेश लो, दीपक बुढा थोकी लगायत रहनु भएको छ। बैठकले अलग गठन गरिएका कार्यदलहरूको गठन एकताका लागि बाँकी वैचारिक सांगठनिक तथा विधान सम्बन्धी कार्यलाई समयमै सम्पन्न गरी एकीकृत विद्यार्थी संगठन निर्माणको प्रक्रियालाई अन्तिम टुङ्गोमा पुर्याउने विश्वास समेत गरिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिनु भएको छ। 2072 2083 सालसम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भन्नुभएको हो। शुक्रबार नेपाली कांग्रेसको नियमित श्रृंखला ग्रीन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भए पनि साझेदार नभएको जिकिर गर्नु भएको छ। सरकारले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कार्यवाही गर्ने भनेर सम्पत्ति छानबिन आयोग गठन गरेको विधि प्रक्रिया नमिलेको समेत उहाँले स्पष्ट पार्नु भएको छ। आफूहरूले शुरूदेखि नै राज्य र पार्टीभित्र समेत सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउनुहुँदै सभापति थापाले सुशासन स्थापना गर्ने लड़ाईमा आफूहरू अहिले पनि अडिग रहेको स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको बैठकले अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका विषयलाई स्पष्ट पार्दै उहाँले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धी क्षेत्रमै खर्च हुने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्याय सहितको उद्धार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको उल्लेख गर्नुभएको छ। जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने उहाँले बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले सांसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि डियर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाइएको जानकारी गराउनु भएको छ। यसका साथै मध्यम वर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई कर कटी गर्न सकिने सुविधा दिएको उहाँले स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको शुक्रबारको बैठकबाट 4 अध्यादेश स्वीकृत भएको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुन अगाडि 8 अध्यादेश ल्याएको थियो। ती अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभाले सार्वजनिक खरिद सम्पत्ति शुद्धिकरण निवारण सहकारी संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएको अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक चितवनको भव्यमा आह्वान भएको छ। महाधिवेशनको तयारी सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो। महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार बैठक भक्तपुरको होटल टीएमटीमा बस्न लागेको हो। आज 1 बस्ने बैठकमा महाधिवेशन लगायतका एजेण्डामा भने छलफल हुने भएको छ। बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन विधान, सम्बोधन प्रमुख एजेण्डाहरू रहेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन चितवनमा शुरू हुँदैछ। चितवनमा चालू आर्थिक वर्षको हालसम्म 70,000 पशु चौपायलाई खोरेत विरूद्धको खोप लगाइएको छ। पशुमा फैलिन सक्ने संक्रामक रोगबाट बचाउन जिल्लाभर घरपालुवा पशु चौपायमा खोप अभियान सञ्चालन गरिएको हो। पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्यौपानेका अनुसार जिल्लामा करिब 1,00,000 गाई भैंसी पालिएका छन्। किसानले आफै पनि खोप लगाउने गरेका छन् भने पालिका अन्तर्गत पशु सेवा कार्यालय मार्फत समेत खोप कार्यालय सञ्चालन गरिएको छ। खोरेत भाइरसका कारण फैलिने रोगको यस रोगबाट संक्रमित पशुमा उच्च ज्वरो आउने, जिब्रोको छाला खुइलिने, गर्भवती पशुको गर्भ तुहिने, दूध उत्पादन घट्ने, खुट्टामा घाउ हुने तथा दाना पानी खान छाने जस्ता लक्षण देखिने डाक्टर रूपानीले जानकारी गराउनु भएको छ। योगी नरहरिनाथ आश्रम बागेश्वरीमा जारी कोटी हो महायज्ञमा आज शनिबार 1000 भन्दा बढी कन्याको सामूहिक पूजन हुँदैछ। 9 वर्ष मुनिका 1008 कन्याको पूजन गर्ने भनिएकामा शुक्रबारसम्म 1300 जनाले नाम टिपाइएको महायज्ञका मूलकर्ता एवं संयोजक प्रेम निधि भारद्वाजले जानकारी गराउनु भएको छ। भारद्वाजका अनुसार आज बिहान 7:30 बजेदेखि कन्या पूजन शुरू हुनेछ। यति धेरै संख्यामा कन्याको सामूहिक पूजन हुन लागेको यो पहिलो पटक रहेको छ। प्राचीन बागेश्वरी माताको प्राङ्गणमा हुने यो कार्यक्रम चितवनको अहिलेसम्मकै उत्कृष्ट धार्मिक कार्यक्रम हो। गत वैशाख 17 गतेदेखि श्री बागेश्वरी श्री शिवको रक्षेम योगी नरहरिनाथ शान्त कोटी हो महायज्ञ शुरू भएको हो। 7 दिनसम्म चल्ने महायज्ञ असारको 14 गते सम्पन्न हुने भएको छ। असार 14 गते महायज्ञको पूर्ण आहुति भने भारद्वाजले हुने बताउनु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज शनिबार हुने आफ्नो 5 दीक्षान्त समारोहको तयारी पूरा भएको छ। विश्व दीक्षा विद्यालयमा रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहका अनुसार यस वर्ष विभिन्न संस्था र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2193 विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने भएका छन्। यस वर्षको मनसून प्रणाली नेपालमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गए राति कोशी प्रदेशको केही भूभागबाट मनसून प्रवेश गरेको हो। विभागका अनुसार मनसून हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने भएको छ। नेपालको पूर्वी भूभागबाट मनसूनको आगमन शुरू हुने सरदर मिति जून 13 तारीक हो। यस वर्षको मनसून सरदर भन्दा 6 दिन ढिला गरी प्रवेश गरेको बताइएको छ। साइनो खबरमा अब विदेशको खबर। इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको छ। उत्तरी इजरायलमा रहेको रूट 60 को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनः स्थापित गरेरै छाने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी समेत गराउनु भएको छ। यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक छ र त्यहाँबाट पनि नहट्ने अडान लिनु भएको छ। साहिनो खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अमेरिका अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको सिएट स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। विश्वकपमा अमेरिकाको यो लगातार 2 जित हो। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो। बिहान 7:45 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। गृह मन्त्रालयमा हेलो गृह कल सेन्टर स्थापना। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट 4 विधेयक स्वीकृत। आज भारतमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै कोटी हो महायज्ञमा आज 1000 भन्दा बढी कन्याको सामूहिक पूजन हुँदै कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज हुँदै इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार र अस्ट्रेलियालाई हराउँदै विश्वकपमा अमेरिका नकआउट चरणमा प्रवेश। यसको साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com बाट एकैसाथ प्रसारण भइरहेको बिहान पाउने 7 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र सारीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनम मगर बिदा हुन्छु। नमस्कार।

0: Radio Simon, 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो. It's 7 AM.
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं.
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ.
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ.
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ.
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश.
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ.
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा, चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश.
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं. राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं.
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा
6: बुझ्नुहुन्छ.

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा. कार्यक्रम ज्योतिष वास्तु लिएर सदाशय आज पनि उपस्थित भइसकेका छु. म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी. कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल. राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं. पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ. र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ. हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुरीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz बिरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठे धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु. तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्. म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु. आजको तिथिमिति अनि पञ्चाङ्गबाट

आज मिति 2083 साल असार महिनाको आज 6 गते, तदनुसार इसे सन् 2026 जुन 20 तारिक, सकसम्बस्त 1948, नेपाल सम्बत 1146 तसलास्व, रुद्र नामक सम्बस्त उत्तरायण गृहम ऋतु आज शनिबार रहेको छ। जेठ शुक्ल पक्ष तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। 39 घडी 48 बेला रहेको छ। नक्षत्रमा रहेको छ मघा। नक्षत्र रहेको छ 24 घडी 37 बेला। योगमा रहेको छ आज वज्रयोग रहेको छ। 33 घडी 28 बेला रहेको छ। करणमा रहेको छ कौलभ। करण रहेको छ 11 घडी 20 बेला। चन्द्रमा आज सिंह राशिमा। श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा। आनन्दादि योगमा आज पद्म योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:10 भयो भने सन्ध्या सूर्यास्त साँझको 7:01 हुनेछ र आजको दिनमान घडी 13:51 पला रहनेछ। आज दिन विशेष रहेको छ। आज कुमार षष्ठी भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आज चण्डी भगवती यात्रा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भरि हामी तपाईँलाई गराउँछौ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, लाभ समय, यस्तै गरेर काल समय, यानि कि काल बेला। आजको काल बेलाको समय भनिरहेको छ, एउटा काल बेलाको समय एक समय रहेको थियो बिहानको समय, जो कि बिहानको 5:08:31 बिहानको 6:52:44 काल बेला रहेको थियो। यो काल बेला सकिएर अहिले यतिखेर भने शुभ बेला रहेको छ। शुभ बेला रहनेछ आजको लागि बिहानको 6:52:44 बिहानको 8:36:57 शुभ बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहनेछ दिउँसोको 1:49:36 दिउँसोको 3:33:49 आज लाभ बेला रहनेछ। यस्तै गरेर काल बेला भने अब साँझमा रहेको छ काल बेला। काल बेलाको समय रहेको छ साँझको 5:18:02 साँझको विशेष गरी 7:02:15 आज काल बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी हामी गराउँछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि सिंह राशि आउँछ। मघा नक्षत्रको तेस्रो चरण, नाम आउँछ मुक्ति अथवा मुना भन्ने नाम आउँछ। अन्त्यगरी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल।

0: राशि।
1: मेष राशि हुनेहरूको लागि आजको दिन प्रत्यक्ष ज्योतिषले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइरहेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने खालको योग भन्ने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन आँटले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिया काम बन्दै जानेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदै फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धनार्जन गर्ने मौका मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत ल्याउन सकिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतले मान सम्मान दिलाउनेछन्। अध्ययन प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निरखता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्दै जानेछन्। बुद्धिको उपयोगले विद्या धनार्जन हुनेछ। सानो प्रयत्नले काम बन्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन्। तारिफका काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। मेहनतले नामदाम इनाम समेत हात पार्न सफल हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनतीहरूको कामना पूर्ण हुँदै जानेछन्। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जानेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछन्। व्यापारमा फाइदै फाइदा हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिरो भएर जानेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफल भइनेछ। स्वदेश भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भए राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ। तैपनि सहयोग गर्नेहरू कमै मात्रामा भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानीको काम पनि सम्पादन हुन जानेछन्। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। प्रतिष्ठित नतिजाले उत्साह जगाउँदैछ। उठ्नु पनि रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनको फाइदा उठाउन सकिन्छ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर मिल्नेछ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरै कामको तारिफ गर्दै जानेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जानेछन्। चुनौतीहरू सत हट्दै जानेछन् भने कर्मयोग र आमदामीले पनि पछ्याउने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
3: धनुराशि
1: उनीहरूका लागि आजको दिन गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ। रोकिया

0: मद्दत गर्दा जटिल काम समेत सम्पादन हुन जाँदैछन्। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिन्छ। पहिले विरोध गर्नेहरू नै मित्रता हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम पनि प्रारम्भ गर्न सकिने खालको योग भने राशि मिल्दै आजको दिनमा विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसारी पारा राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056725223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा, त्यो पनि घरै बसी बसी जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। हामीलाई तपाईँले सम्पर्क गर्नुहोला 9845175223 र 9056725223 नम्बर। यी दुवै नम्बर तपाईँको लागि खुल्ला गरिएको छ, सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो, हजुर हजुर, राधे राधे। कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो, उहाँले चाहिँ कल होल्डमा राख्नु भएको छ भित्र, उहाँ जान्नु भएन, थाहा पाउनु भएन होला। झुकिन सक्छ, कहिलेकाहीँ थिचिन सक्छ। 9845175223 र 9056725223 नम्बरमा सम्पर्क भनी गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म बोल्दैछु रोल्पाबाट, घनबहादुर विश्वकर्मा।
0: घनबहादुर विश्वकर्माजी रोल्पा जिल्लाबाट?
1: हजुर हजुर।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यतिखेर?
1: रोल्पा जिल्लामा रोल्पा नगरपालिका वडा नम्बर 2 यो लिबाङ भन्ने ठाउँबाट बोल्दैछु सर।
0: लिबाङ भन्ने ठाउँबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ लिबाङतिर?
1: कार्यक्रम म नियमित नै सुन्ने गर्छु, तर फोन चाहिँ अलि लाग्न नसकेको कारणले गर्दाखेरि अलि आउन चाहिँ सबै भइरहेको थिएन सर।
0: हजुर हजुर, आज त फोन लागेको छ, कसको विषयमा हेर्नुहुन्छ त?
1: हजुर सर, हजुर,
0: आज फोन लागेको दिन कसको विषयमा हेर्नुहुन्छ?
1: म मेरो आफ्नै विषयमा हेराउन चाहन्छु।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2068 साल।
0: 2068 साल
1: 6 महिना 20 गते,
0: 6 को महिना 20 गते
1: शनिबारको दिन।
0: 2068 साल 6 को महिना 20 गते शनिबार पर्दैन।
1: हजुर,
0: शनिबार पर्दैन, जन्ममिति मिलेन तपाईँको, 68 साल होइन होला?
1: हजुर, 2068 साल त 68 साल नै हो, तर बाँच्दै मिस्टेक हुन सक्छ सर।
0: राशिको नाम भन्नुपर्छ तपाईँले, अनि मात्रै मिल्छ, नभए मिल्दैन फेरि हेरौँ है।
1: राशिको नाम निकालेको गणबहादुर नै हो भन्नुहुन्थ्यो क्या? र
0: के बहादुर, गणबहादुर कि धनबहादुर?
1: गणबहादुर।
0: गबाट?
1: हजुर।
0: जन्म समय भन्नुहोस् त।
1: 2 बजे।
0: 2 बजे कति? 2 त 2 बजे, 2 त 2 चोटि बस्छ नि 24 घन्टामा।
1: हजुर,
0: 2 बजे, रातिको 2 बजे, दिउँसोको 2 बजे भन्नु पर्यो नि तपाईँले, परेन?
1: रातिको 2 बजे
0: हो, त्यसरी रातिको 2 बजे हो कि दिउँसोको 2 बजे हो कि भन्नु पर्यो नि त। अनि 2 बजे मात्रै भनेर त कहाँ हुन्छ? हुन्छ,
1: हुँदैन हुँदैन
0: हुँदैन। अनि तपाईँ जतिको बुझ्ने मान्छेले पनि ल हेर्नु त, उज्यालो भएको कति कति हो? 20 गते हो उज्यालो भएको?
1: हजुर,
0: उज्यालो भएको कति कति हो? 20 गते
1: 20 गते नै उज्यालो भएको।
0: उज्यालो भएको 20 गते हो, अनि शुक्र शनिबार पर्छ भन्नुभयो होइन?
1: हजुर,
0: मिल्यो भने हेरौँला, नभए नहेरौँला है।
1: बार चाहिँ अब मिस्टेक पर्न सक्छ सर,
0: मिलेन त, धेरै फरक पर्यो। बार मात्र होइन, राशि पनि फरक पर्यो, नाम पनि फरक पर्यो, बार पनि फरक पर्यो, तपाईँको मिलेन, हेराउन मिल्दैन यसरी त।
1: यो चाहिँ अब घर परिवारले चाहिँ मिस्टेक गरिदिनु भयो हुनसक्छ सर, यही बात नै हुँदैन त।
0: त्यसरी हेर्न कहाँ हुन्छ, त्यसरी हच्चतानमा हेरेर हुन्छ त?
1: अनि सर, यो अब यसले पत्ता लगाउने केही विधिहरू?
0: यो पत्ता लगाउने विधिको लागि तपाईँले दिउँसो फोन गर्नुपर्छ।
1: हजुर,
0: टिकट काट्नुभयो, पालामा बस्नुभयो भने दिउँसो पत्ता लगाउन मिल्छ, अहिलेलाई मिल्दैन, अहिले कार्यक्रममा हामीसँग समय धेरै हुँदैन है।
1: हजुर, त्यसो भए मेरो एकजना साथीको चाहिँ हेरिदिनु न है।
0: के साथीको?

0: एउटा साथी केटी साथी
1: केटा साथीको
0: उहाँको तपाईँलाई सबैथोक थाहा छ त आफ्नो थाहा छैन तपाईँलाई
1: हजुर
0: ल भन्नु जन्ममिति
1: 2063 दुई महिना अठार गते शुक्रबार
0: यो पनि मिलेन
1: यो मिलेन
0: मिलेन शुक्रबार पर्दैन क्यालेन्डरमा हेर्नुहोस् आजभोलि मोबाइलमा हेर्नुहोस् 2063 साल दुई महिना भनेको जेठको 18 गते शुक्रबार पर्दैन हेर्नु होला तपाईँले पनि त्यहाँ हेर्न सक्नुहुन्छ है साल महिना गते र समय ठ्याक्क मिलाएर फोन गर्नुभयो भने तपाईँको पनि समयको सदुपयोग हुन्छ कार्यक्रमको पनि सदुपयोग हुन्छ क्या
1: सर यो चाहिँ मेरो चाहिँ पट्टा लगाउनको लागि तपाईँले दिउँसो कल गर्नु पर्यो हेर्नुहोस्
0: दिउँसो फोन गरेर टिकट काटेर पालोमा बस्नुभयो भने अनि तपाईँको साल महिना गते समय निकाल्न मिल्छ कति वर्षको हुनुभयो तपाईँ अहिले
1: म अहिले तपाईँको 15 पुगेर 16 लाग्ने सर अब असोजमा
0: 16 लाग्ने
1: हजुर
0: ल हुन्छ उहाँले फोन गर्नुभएको थियो युवाङबाट फोन गर्नुभएको थियो फोन लाग्दै लागेन भन्नुभयो दुईजनाको भन्नुभयो दुईजनाको मिल्दै मिलेन ल त्यही भएर साल महिना गते र समय तपाईँले कन्फर्म गर्नुपर्ने हुन्छ साल महिना गते र समयको विषयमा जानकारी गर्नुभयो भने भूत वर्तमान र भविष्यको विषयमा म तपाईँलाई जानकारी पनि गराउनेछु फोन गर्दाखेरि विशेष ख्याल गर्नुहोला आफ्नो मातापितालाई सम्झेर मातापितालाई फोन गरेर अथवा मातापिता सँगै हुनुहुन्छ भने उहाँलाई सोधेर तपाईँले चाहिँ कन्फर्म गरेर लेखेर के बार पर्छ जनावर के बार पर्छ नराको नाम के राशि के सबै कुरा सोधेर डिटेल्स सोधेर तपाईँले चाहिँ गर्नुहोला है जस्तै नराको नाम तपाईँलाई फरक पर्न सक्छ नाम पनि फरक पर्न सक्छ तर तपाईँ जन्मेको बार त फरक पर्दैन गते फरक पर्नु भएन साल फरक पर्नु भएन नि त हो कि होइन भन्नुहोस् त हो त्यही भएर विशेष ख्याल गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
2: नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: सन्दीप राउत
0: सन्दीप राउत कति छिटो बोल्नुभयो हो तपाईँ
2: हजुर
0: फटाफट बोल्नुहुन्छ वेद पढाए जस्तै बोल्नुहुन्छ त
2: हजुर
0: वेद पढ्ने बाहुन जस्तै बोल्नुहुन्छ त फर बोल्नुहुन्छ त भने
2: हजुर हजुर
0: के नाम भन्नुभयो सन्दीप राउत भन्नुभएको
2: हजुर सन्दीप राउत
0: अनि कुन जिल्लाबाट
2: प्युठान जिल्ला
0: प्युठान जिल्लाको खलङ्गा भन्ने ठाउँबाट
2: हजुर
0: ए अनि कार्यक्रम कतिको सुन्नुहुन्छ त प्युठान जिल्लातिर तपाईँहरूले
2: सुनिरहन्छु
0: बेला बेला सुन्नुहुन्छ कि दिनदिनै सुन्नुहुन्छ नराती भन्नु
2: हजुर
0: बेला बेलामा सुन्नुहुन्छ कि दैनिक सुन्नुहुन्छ कार्यक्रम भनेको
2: सधैँ
0: सुनिरहनुहुन्छ आज कसको विषयमा हेर्नुहुन्छ त
2: आफ्नो विषयमा हेर्न चाहन्छु
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
2: 66 साल
0: हजुर
2: 66 साल
0: कति साल भन्नुभयो
2: 2067 साल
0: अनि अहिले भर्खर 66 साल भन्नुभयो होइन
2: साल
0: आफ्नो जन्ममिति बिर्सिनुहुन्छ त हजुर
2: 8 महिना
0: हजुर
2: 1 गते
0: के बार पर्छ
2: 8 महिना गते बुधबार बिहान 5 बजे
0: हो ल बिहानको 5 बजे बुधबार होइन त
2: हजुर
0: जन्म जिल्ला कुन जिल्ला हो तपाईँको प्युठानमै भएको जन्म
2: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः 2067 साल कार्तिक शुक्ल पक्षको एकादशी तिथिमा जन्म बुधबारको दिन जनावर भएछ है राशि तपाईँको मीन राशि आउँछ उत्तर भाद्रको प्रथम चरण नाम आउँछ दुर्गा भन्ने नाम आउँछ तपाईँको नाम आउँछ दुर्गा दत्त भन्ने नाम आउँछ है के नाम आउँछ भने मैले भन्नुहोस् त तपाईँको नाम के आउँछ भने मैले भनेको कान अलिक कम सुन्नुहुन्छ कि अहिले सानैमा अनि कान कम सुन्नुहुन्छ
2: हजुर
0: ओहो कानको उपचार गर्नु पर्यो नि त है अस्पताल जानु भएको छ जानु भएको छैन जानु पर्यो नि अहिले सानै उमेरमा कान कम सुन्नु भयो भने त अब कानमा केही फोहोरहरू भएर नसुने पनि हुनसक्छ अरू केही कारण पनि हुनसक्छ हो कि होइन
2: हजुर
0: मध्य नदी नरगण परेको छ, तपाईँको राशि के आउँछ थाहा छ?
2: मिन
0: हो, मिन आउँछ, नाम दुर्गा दत्त नाम आउँछ। दुर्गा दत्त के नाम भने मैले?
2: दुर्गा पख
0: दुर्गा दत्त भन्नुहोस् दुर्गा दत्त भन्छु तपाईँलाई मैले, तपाईँ के सुन्नुहुन्छ अनि मैले बोलेको कुरा के बुझ्नु होला हो? अनि आफ्नो नाम त बुझ्नु भएन तपाईँले, ग्रह दशा भन्यो भने के बुझ्नु होला जस्तो लाग्यो क्या मलाई। खै मम्मी बाबा हुनुहुन्न त्यहाँ?
2: मम्मी बाबा घर हुनुहुन्छ।
0: तपाईँ कहाँ हुनुहुन्छ त अहिले?
2: म खोलङ अध्ययनको लागि आएको।
0: अध्ययनको लागि आउनु भएको? ल सुन्नु ध्यान दिएर, घातक तिथि तपाईँको पञ्चमी दशमी पूर्णिमा, घातक बार शुक्रबार, घातक नम्बर पाँच नम्बर, घातक राशि मीन राशि, तपाईँको पनि मीन राशि हो अनि तपाईँलाई मीन राशि नै घातक हुन्छ है। ग्रह दशा भाग्य असाध्यै राम्रो छ, पढाइमा असाध्यै राम्रो, रुचि कम हुने, पढ्न मन लाग्दो रहेनछ, पढाइ चाहिँ राम्रो छ, एक घन्टा बसेर पढ्नु भयो भने सरर दिमागमा बस्छ, राम्रो छ, स्मरण शक्ति राम्रो छ, तर पढ्न भने फिटिकै मन लाग्दो रहेनछ होइन? अब पढाइमा ध्यान दिनुपर्छ, पढ्यो भने ठुलो मान्छे हुने हो, नपढे सानो मान्छे हुने हो। तपाईँलाई अलिकति पढाइमा रोकावट आउँछ, पछि जागिरमा रोकावट आउँछ, तपाईँलाई पितृदोष परेको छ, मम्मी बाबालाई भनेर पितृदोषको शान्ति गर्नुपर्छ, त्रिपिण्डी श्राद्ध आदि कर्महरू गर्नुपर्छ। एकरो हुनुहुन्छ, रिसालु हुनुहुन्छ, झनक्क रिसाउनुहुन्छ हो कि होइन? रिसाउनु भनेको राम्रो कि नराम्रो हो त बाबु?
2: नराम्रो
0: हो। अब नराम्रो चिजलाई लिनुहुन्छ त तपाईँ? खालि त्यही नराम्रो नराम्रो बानीलाई लिएर बसेर हुन्छ त?
2: हुँदैन।
0: ल अबदेखि कहिले पनि नरिसाउनु तपाईँ है?
2: हुन्छ।
0: अनि राम्रो हुन्छ, ग्रह पनि लाग्दैन, जो धेरै रिसाउँछ त्यसलाई धेरै ग्रह पनि लाग्छ। अहिले ग्रह तपाईँको चलिरहेको छ सिद्धा, अर्को बुध भन्ने ग्रह चलेको छ, ग्रह राम्रो छ नराम्रो छैन, पढाइलाई अलिकति धेरै ध्यान दिनुहोस्, राम्रो पढ्ने उच्च शिक्षा हासिल गर्ने कुण्डली पनि परेको छ तपाईँको लागि। पानीमा पौडी खेल्न नजानु होला, पानीबाट दुर्घटना आदि हुने ग्रहहरू पनि छ तपाईँको लागि। अरू तपाईँलाई के जान्न मन लागेको छ भन्नुहोस् त? तपाईँलाई के सोध्न मन लागेको छ भनेर सोधेको मैले?
2: भाइतिर कतिको राम्रो छ?
0: दाजुभाइसँग ग्रह मिल्दैन तपाईँको, हुँदैन। पछि पछि गएर पार्टनरमा काम गर्नु हुँदैन, पैसाको लेनदेन पनि त्यति धेरै गर्नु हुँदैन, झै झगडा पर्न सक्छ, मनमुटाव हुन सक्छ, दाजुभाइको ग्रह मिल्दैन तपाईँको लागि चाहिँ होइन। तपाईँलाई पितृदोष परेको भएर पितृदोषले चाहिँ जे काम गर्न आँट्यो त्यो काममा रोकावट आउने, बाधा आउने ग्रह छ, यसको लागि चाहिँ विशेष ख्याल गर्नुपर्छ तपाईँले। अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छ, ठिकै छ है।
2: साथीभाइसँग कतिको राम्रो सम्बन्ध छ?
0: ए साथीभाइसँग त एकदमै धेरै राम्रो हो कि होइन? साथीभाइसँग राम्रो छ, अनि त्यसपछि दाजुभाइसँग नराम्रो छ, बुवा आमासँग ग्रह मिल्दैन, विचार मिल्दैन, रिसाउन मन लाग्छ, रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु, खानपिनमा विशेष ख्याल गर्नु, अहिले खानपिन बिग्रिने बेला भएको छ होइन, अलिकति विशेष ख्याल गर्नु। अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, ग्रह दशाहरू ठिकै छ, राम्रै छ, चिन्ता नगर्नुहोस् है।
2: हुन्छ
0: ल, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आउनुपर्ने हुन्छ। भरतपुर चितवन जिल्लामा हाम्रो कार्यालय रहेको छ। कोही मित्र आउनुभएको छ, स्वागत गरौँ। हजुर नमस्ते। हजुर
3: हेलो।
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म गोर्खाबाट बोलेको छ।
0: गोर्खाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम भन्नुहोस् त?
3: मेरो कुलबहादुर सिन्हाल।
0: कुलबहादुरजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: हजुर मेरै विषयमा हो।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ गोर्खातिर?
3: हजुर हामी रेगुलर नै सुनिरहन्छौँ, अहिले नै सुनिरहेको
0: छ। तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2054 साल
0: कुन महिना भन्नुभएको?
3: असारको 20 गते।
0: हजुर, असार महिनाको 20 गते के बार पर्छ?
3: हजुर, शुक्रबार।
0: जन्म समय भन्नु?
3: बिहानको 5:30 बजे।
0: बिहानको 5:30 मिनटमा हो। जन्म तपाईँको गोर्खा जिल्लामै भएको हो?
3: हजुर, गोर्खा जिल्लामै हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर भन्छु तपाईँको बारेमा है, ध्यान दिएर सुन्नुहोस् है।
3: हजुर।
0: ल, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको 2054 साल असार कृष्ण पक्षको औँसीमा जन्म भएको रहेछ, औँसी तिथिमा जन्म भएको रहेछ है। राशि तपाईँको मिथुन राशि। नाम आउँछ तपाईँको कुबेर अथवा कुलबहादुर नाम आउँछ। आजदेखि नरगण परेको छ। के नाम राख्नु भएको छ नारायणमा, थाहा छ?
3: हजुर, नरनको नामै कुलबहादुर हो, मेरो नाम चाहिँ सुमन हो।
0: हजुर, कुलबहादुर कुबेर एउटै कुरा, मिथुन राशि पर्छ है।
3: हजुर।
0: अनि तपाईँको लागि घातक तिथि, द्वितीय सप्तमी द्वादशी घातक, सोमबारको दिन घातक हुन्छ। नम्बरमा 4 नम्बर घातक हुन्छ। राशिमा तपाईँलाई धनु राशि घातक हुन्छ। पढाइमा अलिकति रुचि भएन, पढाइमा अलिकति बाधा आउँछ तपाईँको। विदेश यात्राहरू राम्रो देखिन्छ यहाँबाट हेर्दा, सरकारी जागिर पनि राम्रो देखिन्छ तपाईँको लागि। प्रेम हुने, प्रेम असफल हुन्छ। विवाह हुने, विवाहमा बाधा आउने। श्रीमती अलि झकी झकी स्वभाव पर्ने ग्रह पनि परेको छ। बिहा गर्नुभएको छ, गर्नुभएको छैन?
3: हजुर, बिहे गरिसके।
0: गर्नुभएको छ। प्रेम विवाह गर्नुभएको हो कि माघी विवाह गर्नुभएको हो?
3: हजुर, माघी विवाह नै हो।
0: माङ्गलिक पढ्नु भएको छ तपाईँ? माङ्गलिकले माङ्गलिकको दोषको शान्ति गर्नु पर्यो। तपाईँको त प्रेम विवाह हुने ग्रह परेको छ त। लभ परेर छुटेको पहिला?
3: हजुर, होइन, के अरे, बिहा नै भएको सिधै।
0: अनि किन माघी विवाह भन्नुभएको त? जुरा र बिहा गर्नु भएको छ भने ठिक छ, नभए अलिकति राम्रो हुँदैन। अहिले तपाईँलाई यहाँबाट हेर्दाखेरि ग्रह भनेको सिद्धा भन्ने ग्रह चलेको छ। तपाईँको ग्रहको शान्ति स्वस्थहरू पनि गर्नुपर्छ। सिद्धा सकिएर सङ्कटाको पाला आइसकेको छ है। 36 वर्षसम्म तपाईँलाई सङ्कटा भन्ने ग्रह चल्छ। अर्को शनि भन्ने ग्रह चल्छ 35 वर्ष 4 महिनासम्म। अहिले तपाईँलाई शनि सङ्कटा भन्ने ग्रह छ। विदेश यात्राहरू गर्ने हो भने राम्रो हुन्छ। रिस अलिक कम गर्नु, रिसलाई कन्ट्रोल गर्नु। तपाईँको बहुविवाह भन्छ, दुई विवाह हुने ग्रहहरू परेको छ तपाईँको लागि। श्रीमान श्रीमती ग्रह अलिक मिल्दैन, विचार अलिक मिल्दैन भन्छ है। मङ्गलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग। यो माङ्गल्यको रत्न कवच धारण गर्नुभयो भने श्रीमान श्रीमती दुवैलाई राम्रो गराउँछ है। समस्या के छ भन्नुहोस् त ठ्याक्कै।
3: अनि यो मेरो बाहिरको के छ, मैले प्रोसेस गरिरहेको छु युकेको लागि।
0: ठिक छ, राम्रो छ, विदेशमा नराम्रो छैन, राम्रै छ। अब श्रीमती ग्रहले पनि रोक्न सक्छ, त्यसको लागि माङ्गल्यको रत्न कवच लगाइदिनुहोस् तपाईँले। त्यो रत्न कवच हामीसँग पाउँछ। अब त्यो रत्न कवच लगाउनु भयो भने, प्रोसेस गरिसक्नु भएको छ भने राम्रो हुन्छ। यसमा चाहिँ तपाईँले सल्लाह गर्नु, घर सल्लाह। रत्न कवच लगाउनुको लागि चाहिँ दिउँसो अहिले बिहानको 10 बजेपछि दिउँसोतिर फोन गर्नु। तपाईँले अर्डर गर्नुभयो भने म बनाएर पठाइदिन्छु है। उहाँको चाहिँ फोन काटिएको छ 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। उहाँको चाहिँ औँसी पनि परेको छ, उहाँले रेडियो सुनिरहनु भएको छ। तपाईँको औँसी पनि परेको छ। अब हेराएर बिहा गर्नुभएको हो भने, औँसी नै केटी खोजेर बिहा गर्नुभएको हो भने समस्याहरू कम आउँछ, नभए समस्या धेरै हुन्छ है। औँसी पर्यो भने औँसिनीसँग विवाह गर्नुपर्छ। यो कुरो तपाईँलाई पनि थाहा होला फेरि, हो कि होइन? त्यही भएर औँसी परेको छ भने तपाईँले औँसी केटीसँग विवाह गर्नुपर्छ। जस्तै तपाईँ माङ्गलिक पर्नु भएको छ, माङ्गलिक केटी खोजेर पनि विवाह गर्नु पर्यो। यी दुईटै कुरामा तपाईँले ख्याल गर्नुभयो, दाम्पत्य राम्रो अनि पैसा कमाउनको लागि उन्नति राम्रो, प्रगति राम्रो, जे काम गर्नुहुन्छ त्यो काम सक्सेस हुन्छ, सफल हुन्छ होइन, त्यो कुराहरू तपाईँले गर्नुपर्ने हुन्छ। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। औँसीहरू पर्नु भएको छैन भने औँसीको कवच, यस्तै माङ्गलिकहरू, अनि यस्तै गरी तपाईँको चाहिँ माङ्गलिकको रत्न कवचहरू लगाउनु भयो भने के हुन्छ भन्दा, यदि श्रीमानको ग्रह राम्रो छ तर श्रीमती ग्रह नराम्रो भइदियो अथवा श्रीमान र श्रीमतीको ग्रह मिलेन भने पनि हामीले उन्नति प्रगति गर्न सकिँदैन। जो घरमा श्रीमान श्रीमती झगडा गरेर बस्छन् नि, जो घरमा श्रीमान श्रीमतीको मनमुटाव भइराखेका हुन्छ नि, हो त्यहाँ त्यति राम्रो भइराखेका हुँदैन क्या त्यहाँनिर चाहिँ, होइन। अब के हुन्छ भन्दा आफ्नो श्रीमतीको, आफ्नो माता पिता, आफ्नो दिदी बहिनी, भान्जा भान्जी सबैको सम्मान गर्नुपर्छ, पर्दछ हामीहरूले चाहिँ। यी सबै भनेका देवी देवता हुन् क्या, कुरा बुझ्नु भएन, जिउँदा देवी देवता हुन् यी भनेका। ब्राह्मणहरू हुनुभयो होइन, गुरुहरू, यी जिउँदा देवी देवता। अब उहाँहरूको हामीले मन दुखाउनु हुँदैन। अब तपाईँको र तपाईँको श्रीमतीको ग्रह मिलेन भने मनमुटाव हुन्छ, बाजाबाज गरिन्छ, अनि श्रीमतीलाई पनि जे पाए त्यही भनिन्छ, श्रीमतीले पनि हामीलाई जे पाए त्यही भन्नुहुन्छ है। हो त्यो भन्दाखेरि के हुन्छ भन्दा श्रीमतीलाई त हामीले जे पाए त भन्नै हुन्न नि कहिले पनि। जतिसुकै रिस उठे पनि श्रीमतीलाई अपशब्द हामीले बोल्नुहुन्न, आफ्नो दिदी बहिनीलाई, आफ्नो आमा बुवा र अपशब्द बोल्नु हुँदैन हामीहरूले, किनकि श्रीमती भनेको घरको लक्ष्मी हुनुहुन्छ। हामीले विवाह गरेर भित्याउँदाखेरि लक्ष्मी भित्याउने भनेर भित्याएको हुन्छ होइन। यत्र नार्यस्त पूज्यन्ते रमन्ते तत्र देवता भन्छ, जहाँ जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ त्यहाँ देवी देवता रमाउनुहुन्छ, नाच्नुहुन्छ, खुसी हुनुहुन्छ भनेर शास्त्रले पनि हामीलाई भनेको छ है। त्यो भएर श्रीमतीलाई हामीले जे पाए त्यही भन्नुहुन्न है। श्रीमतीलाई हामीले सम्मान गरेर बोलाउनु पर्दछ। श्रीमतीलाई प्याच्चा पुच्च भन्नु हुँदैन हामीहरूले, आमा बुवाहरूलाई प्याच्चा पुच्च भन्नुहुन्न, सहन सक्नु पर्दछ है। अब अथवा कुरा बुझेन अथवा कुरा मिलेन भने बिस्तारै यस्तो हो नि त यो कुरा त भनेर रिस मरिसकेपछि भन्नु पर्दछ। रिसको बेलामा तपाईँ पनि बाँध्नु भयो, उहाँ पनि बाँध्नु भयो भने झगडा हुन्छ, यसले परिवार बिगार्छ। परिवार बिगार्यो भने तपाईँको शत्रुहरू कतिखेर हाँसौँला भनेर बसिराखेका हुन्छन्, तपाईँको दुईजनाको सम्बन्ध बिग्रिने बित्तिकै उनीहरू हाँस्छन् ताली पड्काएर। शत्रुलाई हँसाउनु त भएन फेरि हेर्नु हो कि होइन, हो। त्यही भएर एकदम ख्याल गर्नुपर्छ, रिसाउनु हुँदैन। रिस भनेको मान्छेको शत्रु हो, शत्रुलाई उठ्न दिनु हुँदैन, रिस त उठ्नै हुन्न नि। रिसलाई त दबाएर राख्ने हो, रिसलाई उठ्न दिनु हुँदैन, उसलाई दबाएर राख्नु पर्दछ, अनि मात्रै हाम्रो घरमा सुख शान्ति समृद्धि आउँदछ। यस्तै औँसी पर्यो भने के हुन्छ भन्दा श्रीमानलाई औँसी पर्यो भने श्रीमतीलाई नोक्सान गराउँछ, श्रीमतीलाई औँसी पर्यो भने श्रीमानलाई नोक्सान गराउँदछ। अब नोक्सान त एउटालाई गराउँदछ, तर भार भने दुइटैलाई पर्दछ, किनकि श्रीमतीलाई असर भयो भने श्रीमानलाई त्यसै स्वतः पनि असर गरिहाल्छ, श्रीमानलाई असर गर्यो भने श्रीमतीलाई पनि त्यसै स्वतः असर गरिहाल्दछ। त्यो भएर माङ्गलिकलाई ख्याल गर्नुपर्दछ विवाहमा, यस्तै औँसीहरूलाई होइन। यी विशेष विभिन्न योगहरू हुँदछन्, तपाईँले बुझ्नुहुन्न अरू अरू योग भन्यो भने माङ्गलिक र औँसी त बुझ्ने बुझिहाल्नुहुन्छ। त्यो भएर माङ्गलिक पनि पाँच प्रकारका माङ्गलिक हुन्छन्। कुन माङ्गलिकले के काम गर्दछ, कुन माङ्गलिकले के काम गर्दछ होइन, कुन माङ्गलिकले के कुरालाई असर पार्दछ भन्ने कुरा पनि हुन्छ। फेरि माङ्गलिक पर्नु नराम्रो होइन, माङ्गलिक पर्नु राम्रो हो, भाग्यमानी हो होइन, तर माङ्गलिक परेपछि आफ्नो जीवनसाथी पनि हामीले माङ्गलिक नै खोज्नु पर्दछ, बुझ्नुभयो नि। मान्छेले मान्छेसँग विवाह गर्छन् नि हो कि होइन, पशुसँग विवाह गर्छ त गर्दैन, त्यस्तै माङ्गलिकले माङ्गलिकसँग विवाह गर्नुपर्दछ हामीहरूले। मान्छेले बोलेको कुरा मान्छेले बुझ्ने गर्दछ, पशुको कुरा तपाईँले बुझ्नुहुन्छ त बुझ्नुहुन्न, हो त्यस्तै माङ्गलिक भनेको चाहिँ माङ्गलिकसँग नै विवाह गर्नुपर्दछ। यो चाहिँ उदाहरण दिन खोजेको मैले, फेरि है अन्यथा नलिनु होला, उदाहरण दिन खोजेको। तपाईँलाई कसरी बुझ्नुहुन्छ भन्ने तर्फ लाग्दछु क्या म चाहिँ, चिना हेरिदिएर मात्रै हुँदैन मैले, तपाईँले बुझ्न सक्नु पर्यो के हो यो भन्ने कुरा हो चाहिँ, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला। माङ्गलिक कुण्डलीमा चाहिँ विशेष ख्याल गर्नुपर्ने हुन्छ हामीहरूले। औँसी भनेको छुट्टै हो, माङ्गलिक भनेको छुट्टै हो। विशेष गरी चाहिँ माङ्गलिक कसरी बुझाउने मैले तपाईँहरूलाई, माङ्गलिक भनेको चाहिँ मङ्गल भन्ने ग्रह चाहिँ तपाईँको जस्तै लग्नमा आएर बस्यो भने, यस्तै गरेर बाह्रौँ स्थानमा आएर बस्यो, चौथो ठाउँमा आएर बस्यो, सातौँ ठाउँमा, आठौँ ठाउँमा आएर बस्यो भने माङ्गलिक हुने गर्दछ। बाह्रौँ स्थानमा बस्यो भने बाह्रौँ माङ्गलिक हुन्छ होइन, जस्तै गरी चौथो ठाउँमा आएर बस्यो भने चौथो माङ्गलिक हुने गर्दछ है, जस्तै गरी सातौँमा आयो भने सातौँ माङ्गलिक, लग्नमा आयो लग्नेश माङ्गलिक, आठौँमा आयो आठौँ माङ्गलिक, यी विभिन्न प्रकारका माङ्गलिकले विभिन्न प्रकारका दोषका निवारण पनि गर्दछन्। कसै कसैलाई माङ्गलिक दोष लागे तापनि यसको दोष कम हुन्छ, दोषै हटेर जाने भन्ने चाहिँ हुँदैन, तर कम हुने गर्दछ। माङ्गलिक पर्नु राम्रो हो फेरि, तर माङ्गलिकले माङ्गलिक खोज्नु पर्यो, अरूसँग विवाह गर्नु हुँदैन। यति खोजिदिनु भयो भने माङ्गलिक मालामाल हुन्छ, फेरि एकदम भाग्यमानी हुनु माङ्गलिक भनेका। जस्तै औँसीले औँसीसँग विवाह गर्नु पर्दछ, कुरा बुझ्नुभयो नि। जस्तै कालो चरपेक परेको छ, मैले भन्छु नि तपाईँहरूलाई, कालो चरपेक परेका व्यक्तिहरू अहिलेसम्म ठुल्ठुला धनी धनी प्रतिष्ठित व्यक्ति हुने गर्दछन्। ठुला ठुला भिआइपी मान्छेहरूलाई विशेष गरी कालो चरपेक पनि परिराखेको हुन्छ कसै कसैलाई। तर कालो चरपेकलाई हामीले निवारण गर्न सक्नु पर्दछ। कालो चरपेक भनेको तपाईँको कुण्डलीमा नागदोष पर्नु हो, यसलाई कालो चरपेक पनि भनिन्छ। यसमा अब यो कालो चरपेक पर्यो भन्दैमा हामी आत्तिने ओहो बर्बाद भयो भन्ने पनि होइन। फेरि कालो चरपेकको निवारण गर्नुपर्ने हुन्छ, हामीले यसको उपचार गर्नुपर्ने हुन्छ। नागदोष भनेको कालो चरपेक पर्नु भनेको नाग देवता तपाईँसँग रिसाउनु हो, होइन, रिसाएर तपाईँले विष प्रदान गर्नु हो, है, टोक्नु हो। अब नागलाई तपाईँले खुसी पार्नु पर्दछ, खुसी पार्नुभयो भने नागले तपाईँलाई मणि प्रदान गर्नुहुन्छ, धनी बनाउनुहुन्छ, धन दिनुहुन्छ, ऐश्वर्य दिनुहुन्छ, आयु राम्रो दिनुहुन्छ, घरमा सुख शान्ति दिनुहुन्छ नाग देवताले। त्यसका लागि के गर्नुपर्छ नाग देवताको शान्ति गर्नको लागि, होइन, खुसी बनाउनको लागि के गर्नुपर्छ भन्छ, तपाईँले एउटा सुरुमा रत्न कवच लाउने कालो चरपेकको, अनि पञ्चमी पञ्चमीमा तपाईँले सक्नुहुन्छ व्रत नसके चोखो खाने शुद्ध भोजन गर्ने। होइन यो पञ्चमी कहिले आउँछ कहिले जान्छ म थाहा पाउँदिन भन्नुहुन्छ भने नाग पञ्चमी आएको तपाईँले थाहा पाउनुहुन्छ। हो, त्यो नाग पञ्चमीको बेलामा तपाईँले व्रत बस्ने, नाग पञ्चमीको बेलामा आफ्नो भान्जा भान्जीहरूलाई, चेलीबेटीहरूलाई, भिनाजु दिदी भिनाजुहरूलाई, ज्वाइँहरूलाई बोलाएर खिर पकाउनु पर्ने तपाईँ, खिर है, गाईको दुधमा खिर पकाउनुहोस्। अनि खिर चाहिँ तपाईँले अब आफ्नो तरिकाले आफ्नो कुल कुलाइनलाई चढाउने गर्नुभएको छ चढाउनु पर्दछ, भगवान्लाई भोग लाउने गर्नुभएको छ भगवान्लाई भोग त अनिवार्य लाउनु पर्दछ। अनि तपाईँले खिर चाहिँ के गर्नुहोस् भन्दा तपाईँले चाहिँ सालको पातमा अथवा केराको पातमा बाहिर कतै नाकको थान छन् भने नाकको थानमा, नभए बाहिर कतै चोखो ठाउँ अलि चोखो ठाउँमा तपाईँले चाहिँ नौवटा थोरै नौवटा ठाउँमा तपाईँ जस्तै एक चम्चाले नौ ठाउँ पुर्याए पनि हुन्छ के, होइन, हो, त्यो चाहिँ बाहिर भगवान्लाई चढाएर नाग देवतालाई सम्झेर चढाउने, सेतो पहेँलो फुल राखिदिने, होइन, त्यसपछि तपाईँले अनि भित्र आएर खान सक्नुहुन्छ। पहिला गुरुहरूलाई खुवाउने, भान्जा भान्जीहरूलाई, ज्वाइँ चिलाहरूलाई तपाईँले नाग पञ्चमीको दिन गाईको दुधमा खिर पकाएर खुवाउनु भयो भने यसले उत्तम मानिन्छ नागदोषको लागि, शान्तिको लागि चाहिँ। रत्न कवच अनिवार्य छ, किनकि किन अनिवार्य छ भन्दा नागको दोषको शान्ति गरे पनि एक दिन गर्नुहुन्छ, नाग पञ्चमी पनि वर्षमा एक दिन आउने गर्दछ, त्यो भएर रत्न कवच लाउनु भयो भने तपाईँको शरीरमा सधैँभरि रहिरहन्छ, अनि त्यसपछि तपाईँलाई सुरक्षा हुन्छ। यसले नाग दोषको प्रभाव नकारात्मक प्रभावहरू हाम्रो शरीरमा प्रवेश गर्न पाउँदैन, अनि राम्रो हुने हो यो कुराहरू चाहिँ। जस्तै विवाह गरिसक्नु भएको छ, माङ्गलिक परेको छु भन्ने भयो भने जो माङ्गलिक पर्नु भएको छ उहाँले रत्न कवच लगाइहाल्ने हो, किनकि सम्बन्ध बिग्रिसकेपछि लाउनु त के फाइदा छ र, मरिसकेपछि औषधि खानु अस्पताल लानु केही फाइदा छ त, केही पनि फाइदा छैन। त्यही भएर सम्बन्धमा सुधार चाहिँ आउला कि भनेर बस्नु होइन, राम्रो ज्योतिषीका पढे लेखा ज्योतिषीका जाने टक्क हेराउने अनि त्यसपछि गर्ने। ज्योतिषलाई हामीले जस्तै ज्योतिष भनेको एउटा साइन्स हो विज्ञान हो, यो पढ्नुपर्छ, नपढिकन आउँदैन यो ज्योतिष चाहिँ। फेरि कुरा बुझ्नुभयो नि, कसै कसैलाई तपस्या गरेर ध्यान गरेर साधना गरेर होइन चाहिँ तपाईँको देवी देवता उत्रिएर शिवजी उत्रिएर चाहिँ ज्योतिषी हुन् भन्दै बस्छन् नि, हो त्यस्तो ज्योतिषी होइन, त्यो छुट्टै पाठ हो, यो छुट्टै पाठ हो। ज्योतिष पढ्नु पर्दछ, ज्योतिषलाई ज्ञान हुनुपर्दछ, ज्ञान भएको यानि कि पढेको ज्योतिषी भाषामा जानुभयो भने तपाईँलाई सफलता हुन्छ, तपाईँले उहाँले दिएको सल्लाह मान्नुभयो भने राम्रो हुन्छ। कुरा बुझ्नुभयो नि, त्यो भएर एकदम विशेष ख्याल गर्नुपर्ने हुन्छ यस्तामा यी कुरामा। 9845175223 र 9806575223 नम्बरमा अझै बुझ्नु भएन भने तपाईँले हामीलाई दिउँसो पनि फोन गर्न सक्नुहुन्छ। दिउँसो फोन गरेर बुझ्न सक्नुहुन्छ कालसर्प योग भनेको के हो, माङ्गलिक योग भनेको के हो, पितृदोष भनेको के हो, होइन विभिन्न प्रकारका योगहरू तपाईँले बुझ्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
4: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त
4: हुन्छ
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन
7: अब सुन्नुहोस् पूरा समाचार
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
6: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
6: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
7: मद्यपान र धूम्रपान सेवन नगरौं
6: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
1: गैंडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
10: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 0656-493-495।
12: किन आँखा मिचेको मिचेको गरेको?
13: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
12: धेरै समय मोबाइल चलाएपछि क्या हो?
13: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
12: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए, त्यसो भए जोगिन के गर्ने त?
12: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
13: बुझे।
12: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: रेडियो साइन 89.8 MHz।
15: तपाईको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
14: हरेक शनिबार बिहान 8 बजे
15: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 MHz मा।
16: नमस्कार, पश्चिम चितवनको आवाज रेडियो साइनोको प्रस्तुति कार्यक्रम शिक्षा र सरोकार कार्यक्रम लिएर म प्रस्तोता विश्वराज अर्याल उपस्थित भइसकेको छु। शिक्षाको माध्यमबाट समाजमा जागृति हुँदै हस्तान्तरण तथा रूपान्तरण गर्ने हाम्रो अभिप्राय हो। यसै क्रममा शिक्षा क्षेत्रमा आफ्नो लामो समय अनुभव गर्नुभएका व्यक्तित्वहरूलाई रेडियो साइनोको, चाहे त्यो भर्चुअल रूपमा होस् अथवा फिजिकल रूपमा होस्, उहाँहरूलाई आमन्त्रण गरी उहाँका अनुभव र अनुभूतिहरू प्रस्तुत गर्ने गरेका छौं। किनभने कुनै पनि व्यक्तिको अनुभव र अनुभूतिले दोस्रो व्यक्तिलाई प्रेरणा बन्नेछ भन्ने विचारका साथमा हामी यो कार्यक्रम हरेक शनिबार बिहान 8:15-9 पश्चिम चितवनको आवाज रेडियो साइनो 89.8 MHz प्रसारण हुँदै आएको कार्यक्रम हो। आजका हाम्रा अतिथि हुनुहुन्छ फनेश श्रेष्ठ, प्र जनसेवा माभि सुनवाल, नवलप्रासी। सर्वप्रथम आजका हाम्रा अतिथिज्यूलाई यो भर्चुअल रूपमा स्वागत गर्न चाहन्छु। फनेश सर, नमस्कार।
17: नमस्कार, धन्यवाद सर।
16: पश्चिम चितवनको आवाज रेडियो साइनोमा हार्दिक स्वागत गर्न चाहन्छु सर।
17: धन्यवाद सर।
16: यो शिक्षा जस्तो पवित्र क्षेत्रमा हाम्रो फनेश सरको शान छ,
18: मेरो जिज्ञासा सर
17: मेरो अरू पनि पाइयो क्षेत्रमा तर मेरो चोइस चाहिँ चित्त क्षेत्रै रह्यो
18: कति राम्रो. अब यो आफैले चाहना अनुसार चोइस गर्नुभएको विषयमा प्रवेश गर्नुभएको सबैभन्दा पहिलो विद्यालय कुन हो र कुन विद्यालयबाट अध्यापन कार्यक्रम सुरु गर्नुभयो त्यो जानकारी मलाई दिनुहोस् सर.
17: हस् सर, प्रश्नलाई धन्यवाद सर. म 2054 साल भर्खरै इन्टरमिडिएट लेभल सकेर परीक्षा दिएर गाउँमा भर्ती गर्दा न्यू राइजिङ बोर्डिङ स्कुल भन्ने एउटा निजी स्रोत निजी विद्यालय स्थापना भएको थियो र त्यही विद्यालयबाट मेरो एउटा शिक्षण पेसा चाहिँ सुरुवात भएको थियो.
18: अब सर, आफू विद्यार्थी भएर सिकाइका कुरालाई ग्रहण गर्दा र आफू शिक्षक भएर विद्यार्थीलाई मेसेज डेलिभर गर्दाको अन्तर के पाउनुभयो बताउन अनुरोध गरे.
17: सर, यतिखेर यो अलिकति लाइनले काम गरिन्छ सर. सर, अझ डिस्टर्ब भयो मलाई यो व्यक्ति चार सय तिर अवस्थामा. सर, प्रश्न एकचोटि दोहोऱ्याइदिनु भयो भने म फेरि ध्यान.
18: हिजो सर, आफू विद्यार्थी भएर शिक्षक सिकाइ ग्रहण गर्दाको अवस्था र आफू शिक्षक भएर शिक्षक विधिमा आफूले विद्यार्थीलाई डेलिभर गर्दाको अन्तर बताउन अनुरोध गरे सर.
17: विद्यार्थी जीवनमा हरेक कुरा सिक्ने जिज्ञासा हुन्थ्यो सर है त्यतिखेर. विशेष त हामीले शिक्षकहरूलाई नै ज्ञानको स्रोत रूपमा लिने गरिन्थ्यो. म त्यतिखेरदेखि नै पढाइमा अलिक जिज्ञासु हुने कक्षामा फर्स्ट विद्यार्थी भएको नाताले पनि सरहरूले बोलेका सरले गरेका हरेक व्यवहार अनुभवहरूले वास्तवमै मलाई जीवनमा शिक्षण गर्ने प्रेरणा मिलेको थियो. शिक्षण गर्ने प्रेरणाको स्रोत भनेको मेरा गुरुहरू मेरो शिक्षकहरू नै हो मेरो जीवनमा. र शिक्षण गर्दै गर्दा विद्यार्थीको बिचमा रमाउँदै गर्दा मैले आफूलाई जहिले पनि विद्यार्थी रूपमा आफूलाई त्यहाँ पाएँ सर. शिक्षण पेसामा मैले आफूलाई विद्यार्थीको रूपमा अथवा हरेक दिन केही न केही नयाँ कुरा सिकेर विद्यार्थीलाई नयाँ नयाँ कुरा सिकाउनु पर्छ भन्ने कुराले आफूलाई शिक्षक भन्दा पनि जहिले पनि विद्यार्थी रूपमै अनुभूति गरेँ आफूलाई मैले.
18: कति राम्रो. सरको कुन विषय अध्यापन गराउनुहुन्छ?
17: मेरो मुख्य विषय अङ्ग्रेजी हो सर. म अङ्ग्रेजीबाट एमए एमएड पास गरेको विद्यार्थी भएको हुँदा मेरो मुख्य विषय अङ्ग्रेजी हो. यद्यपि मैले आफ्नो शिक्षण पेसामा कम्प्युटर साइन्स विषय पनि अध्यापन गर्ने अवसर पाएँ, जुन विषय मेरो एउटा रुचिको विषय पनि थियो.
18: मैले सरसँग के जिज्ञासा राखेँ भने हामीले त केवल भाषाको बारेमा मात्रै सिकाइएको छ तर भाषा सिकाउन सकेको छैन भने जनगुनासो सुनिन्छ, यसमा सरको अनुभव के छ?
17: भाषा भनेको व्यवहारिक रूपमा चाहिँ पर्फर्मेन्स गर्ने प्रेजेन्ट गर्ने एउटा माध्यम हो सर है. यसमा हरेक अनुभवहरू एक्सचेन्ज गर्ने माध्यम भनेको भाषा हो. भाषा सिक्नको लागि हामीले हाम्रो दैनिक व्यवहारमा यसलाई चाहिँ प्र्याक्टिस गरिरहनुपर्छ. प्र्याक्टिस गरे पनि भाषा शिक्षण गर्न र भाषा सिक्न त्यति गाह्रो विषय हो जस्तो लाग्छ.
18: जस्तो सर, अब यो सर्वाङ्गीण विकासको लागि सबै सब्जेक्टहरूलाई समावेश गरिन्छ, गरिएको पनि छ, तर विज्ञान गणित र अङ्ग्रेजी विषयलाई अलि बढी सामुदायिक विद्यालयमा कठिन विषयको रूपमा पिल्लर बनाइएको कारण के होला सर?
17: कुनै पनि विषय आफैमा कठिन हुँदैन सर. त्यो विषय त्यसलाई हामीले कस्तो किसिमले प्रस्तुत गरिएछ भन्ने विषय हो. त्यसको मनोविज्ञानसँग कसरी जोडिन्छ विषयलाई भन्ने कुरा छ. विषय आफैमा यो गाह्रो यो सजिलो भन्ने विषय होइन. विषय सबै आफ्नो ठाउँमा महत्त्वपूर्ण छ. विशेष त हाम्रो व्यवहारिक शिक्षण विधिमा अङ्ग्रेजी म्याथ र साइन्सलाई गाह्रो गाह्रो हुनुभन्दा पनि गाह्रो बनाइएको छ विषय, यो विषय गाह्रो बनाइएको मनोवैज्ञानिक रूपमा नि यो विषयलाई एउटा चाहिँ सबैले यस्तो किसिमको चाहिँ कुराहरूलाई चाहिँ अगाडि सारिएको मात्रै हो वास्तवमा मलाई विषय यो त झन् सरल विषय हुनु पर्ने अब दैनिक व्यवहार दैनिक जीवनसँग जोडिएको विषय भएको हुँदा पनि यी विषयहरूलाई हामीले गाह्रो रूपमा नहेरेर यो सरल विषय हो सहज विषय हो र सरल तरिकाले हामीले यसलाई चाहिँ पढाइनु पर्ने हो।
18: जसो लकडाउन भन्दा अगाडिको शिक्षण सिकाइ शिक्षकमा केन्द्रित थियो र जब लकडाउन पछिको विद्यार्थीमा केन्द्रित भएको शिक्षण सिकाइ छ भने जनगुनासो र विचारहरू पाइन्छ, यो भनाइप्रति सर कतिको सपोर्ट अथवा यसलाई कसरी हेर्नु भएको छ?
17: मेरो आफ्नो अनुभव छ सर, यो लकडाउनभन्दा अगाडि शिक्षक केन्द्रित थियो भन्ने कुरा केही हदसम्म एउटा सत्य पनि हो, तथापि विद्यार्थीहरूमा पनि के थियो भने त्यो लकडाउनभन्दा अगाडि आफू पनि अलिकति धेरै अध्ययन गर्नुपर्छ, आफू पनि जिज्ञासु गर्नुपर्छ र आफूले पनि मिहिनेत गर्नुपर्छ नतिजा दिनको लागि नतिजा प्राप्तिको लागि भन्ने थियो। तर लकडाउन पछि जुन यो सामाजिक सञ्जालहरू विभिन्न मिडियाहरू चाहिँ प्रयोग गरेर अध्यापन गर्ने र अवस्था आयो र अलिकति मोबाइल लगायत अन्य सामाजिक सञ्जालहरू प्रयोगभन्दा पनि सदुपयोगभन्दा पनि अलिक बढी दुरुपयोग भएको छ। यो दुरुपयोग हुँदै गर्दा अहिले अलिकति मौलिकतामा ह्रास आएको छ, अध्ययनको मौलिकतामा भन्नु छ र मिहिनेत पनि कम गरिरहेको अवस्था र मोबाइलबाट चाहिने कुरा भन्दा पनि नचाहिने कुरामा बढी चाहिँ विद्यार्थीले अलिक बढी समय दिएको हुँदा एउटा पढाइमा जुन चाहिँ एउटा अब्बल हुनुपर्ने हो, पढाइमा जुन एउटा मौलिकता हुनुपर्ने हो, अरिजिनालिटी हुनुपर्ने, त्यसमा बिस्तारै ह्रास आएको कि भन्ने मेरो त्यो अनुभूति छ, मेरो अनुभव छ।
18: मोह देखेर होइन ताक्नुपर्छ, किताब बोकेर होइन पढ्नुपर्छ, विद्यार्थीको मुहार हेरेर शिक्षकले सिकाउनुपर्छ भन्ने भनाइमा सरको विचार के रहन्छ?
17: त्यो सिकाइको मूलभूत सिद्धान्त नै त्यही हुनुपर्ने छ कि विद्यार्थीको अनुहार हेरेर शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझ्न जानुपर्छ, उसको आजको उसको फेस कस्तो छ, उसको एउटा मानसिक अवस्था कस्तो छ, उसको आँखामा साइनिङ छ कि छैन, उसको ओठमा मुस्कान छ कि छैन, यो कुरा ख्याल गरियो भने हरेक शिक्षकले आफ्नो विषयमा विद्यार्थीलाई पारसी बनाउन सक्छ, पारस बनाउन सक्छ, जान्ने बुझ्ने बनाउन सक्छ, मेरो अनुभूति त्यो छ।
18: जस्तो मैले सरसँग एउटा जिज्ञासा राखेँ, सरले लामो समय 2052-54 सालदेखि शिक्षण सिकाइ निजी विद्यालय संस्थागत विद्यालय हुँदै सामुदायिक विद्यालयको प्रमुख पदमा रहेर काम गर्नुभयो, हिजो सक्रिय शिक्षक हुँदाखेरिको अवस्था र अहिले प्रमुख शिक्षक हेडमास्टर भएर काम गर्दाको अवस्थामा अन्तर के रहेछ?
17: यो पाटो होलको सिद्धान्तमा आधारित र एउटा होलो विद्यालय भने शिक्षक एउटा पाटो रले शिक्षक हरेक शिक्षकलाई बुझ्नुपर्छ, हरेक टिचिङ नन टिचिङ स्टाफहरूलाई बुझ्नुपर्छ, हरेक विद्यार्थीलाई बुझ्नुपर्छ, हरेक अभिभावकलाई बुझ्नुपर्छ, त्यहाँको संस्कार संस्कृति मौलिकता यो हरेक कुरालाई बुझ्नुपर्छ भने शिक्षक मात्रै हुँदा आफ्नो विषयलाई मात्र ध्यान केन्द्रित गरेर आफ्नो विषयलाई कसरी राम्रो बनाउने हो, आफ्नो विषयमा विद्यार्थीहरूलाई आफ्नो विषयको नतिजा कसैलाई 100% दिने भन्ने मात्रै केन्द्रित भइन्छ, तर प्रभाव भएपछि सबै शिक्षकले 100% रियल लिन सक्नु हुन्छ हुँदैन, सबै विद्यार्थीहरू सफल बनाउन सकिन्छ सकिँदैन, त विद्यार्थीलाई पढाइमा मात्रै सफल नबनाएर हरेक क्षमताका विद्यार्थीलाई उनीहरूको क्षमता पहिचान गरेर उनीहरूको क्षमता अनुसारको एउटा यो प्लेटफर्म दिन सकिन्छ सकिँदैन, त अथवा राज्यले अपेक्षा गरेको विविध किसिमको चाहिँ एउटा बहुआयामिक व्यक्तित्वहरूको चाहिँ उत्पादन गर्न सकिन्छ सकिँदैन, अभिभावकको अपेक्षा अनुसार हाम्रो रिजल्ट दिन सकिन्छ सकिँदैन, राज्यले निर्दिष्ट गरेको एउटा चाहिँ शैक्षिक ऐन नियम अलि अनुसार हामीले चाहिँ आफ्नो कार्यभार सम्हाल्न सकिन्छ सकिँदैन, भन्ने जिम्मेवारी हाम्रो चाहिँ हरेक तहलाई छ भने शिक्षकलाई त्यति धेरै जिम्मेवारी र दायित्वबोध चाहिँ गराएको जस्तो लाग्दैन।
18: अब एउटा तहले 2 घन्टादेखि 4 घन्टा स्केच गरेर कोरेन भने त्यो विद्यालय बन्दैन भन्छन्। अनि सरको यसमा अनुभव के छ पनि प्रश्न चाहेछ।
17: डेफिनेटली सर, हरेक विद्यालय जानुभन्दा अगाडि विद्यालयमा आज के के गतिविधि छन्, के के कार्यक्रम गर्नुपर्ने भनेर त्यो सबै कार्यक्रम गरेर प्लानिङ, पूर्व प्लानिङ, बिहान उठेदेखि विद्यालय जाने समयसम्म अथवा त्यसको ग्यापमा 10 वर्षसम्मको समयमा हामीले सरले भने जस्तो स्केच ड्रइङ यो 5 वटा क्वेसन वेन वाट वेयर होइन हाउ जस्ता क्वेसनको आन्सर आउने गरी प्लानिङ भनेर एउटा प्र विद्यालयभित्र छिर्नुपर्छ। तद अनुरूप त्यो प्लानभित्र अन्य शिक्षकहरूलाई र कर्मचारीहरूलाई हामीले चाहिँ मोबिलाइज गर्न सक्नुपर्छ। किन केही गर्न सकिँदैन सर, केही त्यो दिन चाहिँ सुन्ने जस्तो लाग्छ मलाई, त्यो भिडियोको दिन आउटपुट चाहिँ सुन्ने जस्तो लाग्छ।
18: जसो आजभन्दा अगाडि छ, धेरै अगाडि 15-20 वर्ष अगाडि समुदायको विद्यालय हो, समुदायले सहयोग गर्यो भने विद्यालय बन्छ भन्ने किसिमको एउटा मेसेज आउँथ्यो। अहिले त केवल हेडमास्टर र शिक्षकको मात्रै विद्यालय हो, अभिभावक पनि दायित्वबाट अलिक पर सरेर शिक्षकलाई मात्रै दोष लगाएको भन्ने जनगुनासो सुनिन्छ। हाम्रो यो जनसेवा माभि सुनवलमा रहेको विद्यालयमा समुदाय र विद्यालय परिवारको बिचको सम्बन्ध कस्तो छ र अहिलेसम्म त्यो विद्यालयले गरेका गतिविधिहरू र त्यहाँको शिक्षण सिकाइ प्रक्रिया कस्तो छ भन्ने मेरो जिज्ञासा।
17: धन्यवाद प्रश्नको लागि। विगत 15-20 वर्ष अगाडिको अनुभव सुनाउने गर्दा एउटा शिक्षक शिक्षक पेसामा अति नै गौरव महसुस गर्थ्यो, अति नै गौरव, अति नै खुसी, अथवा एउटा प्रतिष्ठाको एउटा पेसा उसले अपनाएको छ भन्ने लाग्थ्यो। त त्यसै गरी नतिजा पनि त्यही किसिमले आउने गर्थ्यो। आफ्ना चेलाहरू विद्यार्थीहरूले पनि शिक्षकप्रति त्यही किसिमको मान सम्मान एउटा चाहिँ विश्वास गर्ने आधारहरू थियो। र अब आजभोलि केही समाजमा अथवा केही वर्ष यता शिक्षकहरूप्रतिको हेर्ने दृष्टिकोणमा केही भिन्नता आएको हो कि, भला यसमा शिक्षकहरूको केही दोष होला, केही शिक्षकहरूको कारणले गर्दा शिक्षकहरूमाथि त्यो किसिमको चाहिँ एउटा आरोपहरू अथवा जुन भरोसाहरू चाहिँ केही हदसम्म कम रहेको हुनसक्छ। मेरो विद्यालय जनश्याम भावीको कुरा गर्नुपर्दा म भर्खरै जनश्याम भावीमा आएको सरले आज ठ्याक्कै यो 15 क्रियात्मक कार्यक्रमहरू इन्टरभ्यू लिँदै गर्दा आज ठ्याक्कै मेरो 2 वर्ष कुरा भएको छ त्यो विद्यालयमा आएको। त्यो भन्दा अगाडि म रमापुर माध्यमिक विद्यालय सुनवलको हेडमास्टर थिएँ। मेरो पहिलो प्राथमिकता भनेको चाहिँ विद्यालय एउटा हेडमास्टरले मात्रै सुधार्ने कुरा पनि आउँदैन, सम्भव पनि छैन। विद्यालय मेरो भन्ने अपनत्व सम्पूर्ण शिक्षक मित्रहरूमा, सम्पूर्ण कर्मचारीहरूमा, सम्पूर्ण अभिभावकमा, सम्पूर्ण विद्यार्थीहरूमा भयो भने, विद्यालयप्रति अपनत्व भयो भने विद्यालय सुधार्न धेरै समय लाग्दैन। सर मेरो विद्यालयमा मैले यही विषयलाई बढी केन्द्रित गरेर धेरै कुराहरूमा मैले सुधार्ने प्रयास गरेँ। अभिभावकहरूलाई बेला बेला विद्यालयमा एउटा रुटिन बनाएर एउटा अभिभावक भेला गठन भेला कार्यक्रम गरिरहेँ। सँगसँगै मासिक रूपमा शिक्षकहरू बिच एउटा बैठक चाहिँ बस्ने काम पनि भइरहेको हुन्छ। त्यति मात्र होइन, विभिन्न किसिमको एउटा चाहिँ फन्ड क्रिएट गरेर अभिभावक विद्यार्थी मार्फत सँगसँगै अन्य शिक्षकहरू मार्फत अथवा विद्यालयको शुभेच्छकहरू मार्फत ती फन्डहरूमा गरिब तथा ज्ञानदार विद्यार्थीहरूको पठन पाठनको लागि आवश्यक पनि जस्तो किसिमकै सहयोगहरू सुझाने सहयोगहरू माग जाने र त्यो सहयोग मार्फत विद्यार्थीहरूलाई त्यसरी अध्यापन गर्ने कार्यक्रम लगाएको छु भने अन्य भौतिक पक्षहरू सुधारको लागि पनि अभिभावक विद्यालय आउनुपर्छ, उहाँले सहयोग गर्नुपर्छ भनेर मैले अनुरोध गर्छु। तदनुरोध शिक्षकहरू सँगसँगै विद्यार्थी र अभिभावक पनि आउनुहुन्छ। यद्यपि सुधार गर्नुपर्ने पाटोहरू धेरै छ, अहिले गरेका सुधारहरू केही वर्षको लागि मात्र हो, फेरि समय सापेक्ष विद्यालयलाई अगाडि बढाउन सुधारहरू गर्दै जानुपर्छ सर, मलाई त्यस्तो लाग्छ। र दुई वर्षमा मैले अब लास्टमा हेर्नुपर्ने के रहेछ भने विद्यार्थीको नतिजा हो। अब सुधारका कुरालाई हेर्नुपर्दा विद्यार्थीको नतिजा बाँच्छ, मैले त्यो सुधार चाहिँ गरिरहेको छु। भर्खरै गत साल जिल्ला सिक्किम भएको थियो 12 बोर्ड परीक्षामा भने आज कक्षा 12 2022 सालको कक्षा 12 बोर्ड परीक्षाहरू केही वर्षको लागि मात्र हो, फेरि समय सापेक्ष विद्यालयलाई अगाडि बढाउन सुधारहरू गर्दै जानुपर्छ सर, मलाई त्यस्तो लाग्छ। र दुई वर्षमा मैले अब लास्टमै हेर्नुपर्ने के रहेछ भने विद्यार्थीको

0: विद्यालयमा हाम्रो सिभिल धारतर्फ 100% त्यसै गरी साइन्सतर्फ 93% रिजल्ट दिन सफल भएको छ र समग्रमा म्यानेजमेन्ट एजुकेसन चारवटै फ्याकल्टीमा चाहिँ 90% रिजल्ट दिन सफल भएको हुँदा अरू रिजल्टहरू सार्वजनिक भइ नसकेको अवस्थामा सबै विद्यालय सार्वजनिक गरिसकेको छैन. मलाई अहिलेसम्म के छ भने गत साल सेकेन्ड भएको जिल्लामा सायद यो नतिजाले जिल्लामा चाहिँ फर्स्ट भइसकेको छ कि भन्ने किसिमको चाहिँ एउटा मैले क्यालकुलेसन गरेको अवस्था छ. सम्बन्ध राम्रो बनाउने प्रयास भइरहेको छ. यद्यपि भने जस्तै चाहे जस्तै सम्बन्ध अहिले बनिरहेको अवस्था केही महिना बिग्रिने सम्भावना अथवा अहिले बिग्रिरहेको अवस्था है केही महिनापछि सुधार्ने अवस्था पनि आएको हुँदा अहिलेसम्म चाहिँ हरेक कुराहरू चाहिँ समन्वय समझदारीका साथमा एक अर्काको अस्तित्वमा सअस्तित्वमा चाहिँ अगाडि बढिरहेको छ. विद्यालय सुधार हुनुपर्छ हरेक कुरामा. म यति भन्न चाहन्छु सरलाई.
1: सरलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु. टेक्नोलोजी 12 वर्षमा परिवर्तन हुन्छ सर. पाठ्यक्रम 10 वर्षमा परिवर्तन हुनुपर्छ. अहिले सर ठ्याक्कै मेरो क्वेसनसँग अगाडि नै आन्सर दिइसक्नु भएको छ अलिकति. जस्तो समय सापेक्षको शिक्षा पद्धति सिकाइलाई अगाडि बढाउँदै गयो भने विद्यार्थी शिक्षा सिकाइमा अग्रम भूमिका निकाल्न सकिन्छ. जस्तो सर सुनौलको नर प्रासिक रिजल्ट भनिसक्नुभयो. अब मैले सरलाई के जिज्ञासा राखेँ भने पठन संस्कृतिको विकास गर्दै विद्यार्थीमा शिक्षा सिकाइमा निरन्तरता दिनको लागि के कस्ता महत्त्वपूर्ण पहल जनसेवा माथि सुनौलले गरेको छ यो मेरो जिज्ञासा.
0: शिक्षा सिकाइको लागि नवीनतम एउटा विधिहरू अप्नाउनु पर्छ भन्ने मान्यताले यतिखेर हामीले सर्वप्रथम सबै क्याटेगोरीका बच्चा हुन्छ कच्चा कोठामा एउटै क्षमता भएको बच्चा हुँदैन. बच्चालाई हामीले उनीहरूको क्षमता चाहिँ परिग्रह गर्ने प्रयास गर्छ. त्यो कक्षा शिक्षक मार्फत विद्यार्थीहरूको एउटा क्षमता अनुसार परिग्रह हुन्छ. उनीहरूको लेभल अनुसार परिग्रह हुन्छ. तदनुसार हामीले चाहिँ एउटा उपचारात्मक शिक्षण पद्धति नै हामीले अपनाएका छौँ. एउटा अब जस्तो जान्ने विद्यार्थीहरूलाई हामीले नजान्ने विद्यार्थीको लागि पनि अब त्यो प्रयोगमा ल्याउने अथवा त्यो विद्यार्थीलाई अघि सारेर आफूले जाने कुराहरू अरू साथीहरूलाई सिकाउने एउटा विधि पनि हामीमा त्यो छ. र सिकाइलाई आइसिटीसँग जोड्नुपर्छ अथवा सिकाइमा आइसिटीको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने सोचले म यो जनसेवा माध्यमिक विद्यालय आइसकेपछि प्रत्येक वर्ष एउटा कलाकै एउटा स्मार्ट बोर्ड थप्ने अथवा एउटा प्रोजेक्टर थप्ने भन्ने उद्देश्य लिँदै गर्दा 2 वर्ष नपुग्दै विद्यालयमा 5 वटा कक्षामा हामीले चाहिँ स्मार्ट बोर्ड जोडेका छौँ. अन्य कक्षाहरूमा पनि हामीले स्मार्ट बोर्ड जोडेर तदनुरूप शिक्षण पद्धतिहरू अप्नाउने भन्ने छ. विशेष त हामीले एकदम कमजोर बच्चालाई एक्स्ट्रा समय दिएर पनि हामीले उनीहरूलाई कसरी हामीले चाहिँ जान्ने बनाउन सकिन्छ अथवा आधारभूत कुराहरू बच्चाहरूलाई कसरी सिकाउन सकिन्छ भन्ने कुरा हामी ज्ञानित छौँ. र मुख्य कुरा प्रत्येक विषय शिक्षकले आफ्नो विषयको जिम्मा लिनुपर्छ भन्ने किसिमको एउटा अनुभूति महसुस शिक्षकलाई गराउन सकिएको अवस्था छ. त्यस्तै गर्दा नै होला म 2 वर्ष आउँदै गर्दा या यतिखेर रिजल्ट हरेक वर्ष प्लस गर्दै जानुपर्छ है. हामी त्यो जिपिएको सन्दर्भमा किन नभओस् र सङ्ख्यात्मक हिसाबले विद्यार्थीहरूमा चाहिँ पर्सेन्ट चाहिँ प्लस गर्नुपर्छ भन्ने विषयमा कक्षा आर्थिक कुरा गर्नुपर्दा यो 80 सालमा चाहिँ 65 त्यसपछि 81 77 र 82मा चाहिँ 88% त्यसै गरी 10 पनि 80मा 34% अनि 81मा चाहिँ 65 यतिखेर 72% र कक्षा 12 रिजल्ट गर्ने कुरा गर्नुपर्दा यतिखेर 88% ल्याएर हामीले चाहिँ रिजल्टलाई सरी 90% ल्याएर रिजल्टलाई सुधार गर्ने गरेका छौँ. र सरले भने जस्तै हामीले चाहिँ मेहनत नगरिकन विद्यार्थी पढ्नुपर्छ भन्ने किसिमको चाहिँ भावना सिर्जना गर्न नसक्दासम्म शिक्षक मात्रै शिक्षक केन्द्रित विधि अप्नाएर पढाउन सक्ने अवस्था रहँदैन. प्रथम शिक्षकलाई हामीले अलिकति एउटा निरन्तरता दिनको लागि अथवा विद्यार्थी पढ्नुपर्छ भन्ने भावना जागृत गर्नको लागि हामीले रिडिङ फेस्टिभल जस्ता कार्यक्रम पनि

0: सञ्चालन गर्दैछु र मेनली अहिले मैले झन्डै 15 क्लब गठन गरेको छु विद्यालयमा. त्यसमा साहित्य कलाभित्र पनि विभिन्न एउटा सब क्लबहरू छन्, त्यसै गरी स्पोर्ट्स कलाभित्र पनि विभिन्न किसिम गेमहरू इन्क्लुड गरिएको छ. र अर्को चाहिँ हाम्रो यो म्युजिक क्लब भनेर जम्मा जम्मी 15 क्लब गठन गरिएको छ. र त्यसमा सबै विद्यार्थी सबै क्षेत्र नभएर जुन विद्यार्थीलाई जुन क्षेत्रमा एउटा जिज्ञासा छ, इन्ट्रेस्ट छ, र उसको क्षमता जुन क्षेत्रमा छ त्यही क्षेत्र उनीहरूलाई चाहिँ पुर्याएर हाम्रो त्यो किसिमको चाहिँ कार्यक्रमहरू नियमित रूपमा एउटा सेड्युल अनुसार वार्षिक क्यालेन्डरभित्र छिराएर त्यो काम चाहिँ गरिरहेका छौँ. र त्यसमा हामीले चाहिँ प्राइमेरी ब्लक र सेकेन्डरी ब्लक छुट्याएर बच्चाहरूको उमेर तहलाई चाहिँ हामीले चाहिँ छुट्याएर यो विविध कार्यक्रमबाट सञ्चालन गरेका छौँ. मेरो एउटै लक्ष्य के छ भने प्रत्येक वर्ष नतिजा सुधार्नुपर्छ. नतिजा सुधार्दा एउटा विधि अपनाउँदै गर्दा त्यो विधिले चाहिँ नतिजा सुधारेन भने अर्को विधि अपनाएर भए पनि अथवा विभिन्न किसिमको वैकल्पिक विधिहरू अपनाएर भए पनि बच्चाको नतिजा सुधार ल्याउन सकिन्छ. र मेरो एउटै कुरा के छ भने कोही पनि विद्यार्थी आफैमा एकदम नजान्ने कमजोर हुँदैन है, गमारे उसले उसमा वातावरण दियो, मोटिभेसन गरियो र इन्सपिरेसन गरियो भने त साँच्चै माया गरेर गाली गर्नुपर्छ भन्ने छैन. गाली शब्द कसैलाई मनै पर्दैन, न हजुरलाई मनपर्छ न मलाई मनपर्छ. बच्चाको साइकोलोजी त्यही नै हो. बच्चालाई हामीले साह्रै इन्सपायर गरेर पढाइयो भने बच्चा रियल हुन सक्छ. र मेरो अन्तिम लक्ष्य भनेको अब केही वर्षमा 100% कसरी रिजल्ट दिन सकिन्छ भन्ने नै हो. खास गरेर अब कक्षा 8 कक्षा 10 कक्षा 12 रिजल्ट 100% आयो भने त्यो त अरू क्लासको रिजल्टमा 100% छ भन्ने लाग्छ. त्यसरी हामीले मूल्याङ्कन
1: मैले सबलाई यो मूल्याङ्कनतर्फ पनि राखेँ. जस्तो हामीहरूको के छ भने विद्यार्थीको जिपिए धेरै आएको, सिकाइ उपलब्धि कम भएको पनि देखिएको छ. त त्यस कारणले मूल्याङ्कनको सवालमा जस्तो कक्षा 1 कक्षा 5 अहिलेको सवालमा इन्जिनियरिङ करिकुलममा आन्तरिक मूल्याङ्कनको कुराहरू आएको छ, फिरिसले निकालेको पनि छ. अनि त्योभन्दा माथिको जस्तो कक्षा 6 कक्षा 8 50% प्र्याक्टिकल 50% थ्योरी गरिएको छ. अनि 9-12 75% थ्योरी र 25% प्र्याक्टिकल गराइएको छ. अहिले 1-5 आन्तरिक मूल्याङ्कन क्यास सिस्टम त होइन, यसलाई इन्टिग्रेट भनिन्छ. जस्तो प्रविधिका कुराहरू गरिएको छ, मैले सबैलाई यो प्रश्न देखाएँ. स्मार्ट स्कुलको सफ्टवेयरमा इन्टिग्रेट करिकुलमका कन्टेन्टबाटदेखि सबै डिजिटलाइज गराइएको छ. अब हामीले विद्यार्थी सिकाइलाई डिजिटल नम्बरमा मात्रै भारी बोकाइदिने हो कि व्यवहारिक रूपमा पनि ज्ञान दिने काम गर्ने होला भन्ने मैले जिज्ञासा.
0: शिक्षक प्रमुख उद्देश्य व्यवहारमा ज्ञान गर्ने हो सर, होइन? त्यसैले सिकेको हरेक सिकेका हरेक कुरा व्यवहारमा बच्चाहरू उतार्न सकिँदै सकेन. जस्तै अघिल्लो दिन हामीले अब सामाजिक संस्कारका कुराहरू पढाउँदै गर्दा एउटा गुरुले पढाएका सामाजिक संस्कारको बच्चाले व्यवहारमा उतार्न सकिँदै सकेन भनेर अर्को दिन मूल्याङ्कन गर्नु नै निरन्तर मूल्याङ्कन हो जस्तो लाग्छ. त्यसरी मूल्याङ्कन एउटा शिक्षकले विद्यार्थीलाई गरेको गरेन त. अहिलेको निरन्तर मूल्याङ्कन अथवा इन्टिग्रेटेड इभ्यालुएसन सिस्टमको मुख्य उद्देश्य भने त्यही नै हो सर, होइन? हामीले समेटिभ इभ्यालुएसनलाई मात्रै विद्यार्थीको एउटा क्षमतासँग मापन गर्ने काम भइरहेको छ. वास्तवमा त्यो एउटा गलत प्रोसेस पनि प्रक्रिया पनि छ. त्यो माप त्यो नै सर्व होइन, अन्तिम चाहिँ एउटा क्षमताको मापदण्ड होइन. तसर्थ त्यो निरन्तर मूल्याङ्कनले एउटा तोकेको एउटा मापदण्ड अनुसार अनि साँच्चै निष्पक्ष रूपमा फेयरली बच्चाहरूको विद्यार्थीहरूको मूल्याङ्कन गरियो भने बच्चाहरूको समग्र विषयमा अथवा सर्वाङ्गी विकासमा चाहिँ अलिक महत्त्व
1: जोड्न खोजेँ भने यहाँ केही विद्यालयले राम्रो पनि गर्नुभएको छ र केही विद्यालयको शिक्षकहरूले कोटाको फल्टीबाट जस्तै मार्क राखिदिने, विद्यार्थीलाई प्र्याक्टिकल नगराउने, अभ्यास नगराउने. विद्यार्थीको जिपिए माथि आएको छ, विद्यार्थीको प्र्याक्टिकल रूपमा कन्सेप्ट छैन. मैले हिजो बिहान एउटा बच्चालाई देखेँ, मैले दहचोकमा मैले सोधेँ कतिमा पढ्छु बाबु भनेर भनेर सोधेँ. सोद्धाखेरिमा छकक्षामा भने मैले 7-3 कति भन्दा 42 भनेर. अब हेर्नुहोस् है, शिक्षण सिकाइमा अभ्यास हुनुपर्छ. मैले के भन्छु भने जुत्ता सिलाउने मोचीले खुट्टा हेर्छ र पढाउने शिक्षकले विद्यार्थीको मुहार हेर्नुपर्छ, यति हो. त्यो उहाँको हुनाले शिक्षा सिकाइमा कसरी अगाडि बढाउन सकिन्छ र मूल्याङ्कनका आधार हाम्रो जनसेवा माविले कसरी यसलाई सम्बोधन गरेको छ भन्ने जिज्ञासा मेरो
0: गत शासनमा हामीले दुवै किसिमको मूल्याङ्कन आधार बनाइएको छ, एउटा समेटिङ अर्को चाहिँ एउटा चाहिँ यो त निर्माणात्मक मूल्याङ्कन, त्यो दुवै किसिमको मूल्याङ्कनलाई हामीले चाहिँ एउटा मूल्याङ्कनको एउटा माध्यमको रूपमा लिएको थियो। त्यसपछि एक पाँचसम्म हामीले राज्यले दिएको निर्देशन अनुसार निरन्तर मूल्याङ्कन गर्नुपर्छ भन्ने छ, हामीले केही अनुसार निरन्तर मूल्याङ्कन गरिरहेका छौँ। यो निर्माणात्मक मूल्याङ्कन अन्तर्गत हामीले विगतको चाहिँ एउटा ट्र्याक
1: लाइन गए जस्तो देखिन्छ, फनेश्वरको सिस्टममा केही समथिङ के एरर आएको जस्तो देखियो। वास्तवमा शिक्षा सिकाइका प्रभावकारिताका कुराहरूलाई अगाडि बढाउँदै हामीले के कसरी गर्न सकिन्छ भन्ने कुरो भन्ने कुरा आजका हाम्रा अतिथि अनेश श्रेष्ठ सरले व्यक्त गराउनु भयो। वास्तवमा शिक्षण सिकाइका माध्यमबाट नै विद्यार्थी शिक्षण सिकाइलाई अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथमा अगाडि बढाउन खोजेको हो। वास्तवमा शिक्षक शिक्षक रहेनन्, शिक्षक जागिरे रहे, जागिरे शिक्षकलाई प्रविधिमा जोड्दै अगाडि बढाउनुपर्छ। दुई घन्टा शिक्षकले सिकेर आयो भने विद्यार्थी सिकाउँछ, दुई घन्टा सिकेर आएन भने विद्यार्थी भुलाउँछ। अब तपाईँ विद्यार्थी सिकाउने शिक्षक बन्ने कि विद्यार्थी भुलाउने शिक्षक बन्ने आफैले निर्णय गर्नु है भन्ने पनि अवस्था हो। त्यसो भएको हुनाले हामीले जुन आन्तरिक मूल्याङ्कनको लागि हामीले स्मार्ट स्कुल सफ्टवेयरबाट इन्टिग्रेटेड करिकुलमका कन्टेन्टहरूलाई हामीले डिजिटलाइज गराउँदै हरेक शिक्षकले आफ्नो मोबाइलबाट थिम बेसमा विद्यार्थीहरू सिकाउने र त्यही कुराहरू अभिभावकले डिजिटल रूपमा देख्ने किसिमको हामीले सिस्टमलाई अगाडि डेभलप गरेका छौँ। अहिले भर्खरै हाम्रो फनेश्वरले पनि भन्नुभयो, समय अनुसार गतिशील समय अनुसार परिवर्तन भइरहन्छ, परिवर्तनशील समयलाई ख्याल गर्दै प्रकृति संस्कृति प्रविधि सृष्टिलाई भर्ती प्रगति शिक्षण सिकाइलाई प्रभावकारी बनाउनुपर्छ। हामीले युरोप र अमेरिका चिनेका क्यानाडाका लेबरलाई होइन, स्वदेशमै सम्भावना छ भनेर हामीले शिक्षण सिकाइलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथमा अगाडि आउनु भएको छ। फनेश्वरको टेक्निकल प्रब्लम भएको हुनाले यसमा फनेश्वर फनेश्वर सायद उहाँ लुम्बिनी प्रदेश नवलपरासी जिल्ला सुनवारदेखि मसँग कनेक्सनमा जोडिनु भएको थियो र सायद टेक्निकल प्रब्लमले अब लाइन गएको अथवा इन्टरनेटको कारणले गर्दाखेरि उहाँ मसँग डिस्प्ले हुनुभयो। हामीले शिक्षामा नै रूपान्तरण गर्न सक्नुपर्छ, भाषा सिकाइयो भने विचार आउँछ, विचार आयो भने व्यवहारमा लागु हुन्छ, व्यवहारमा लागु भयो भने परिचय बन्छ, परिचय भन्ने संस्कार बन्छ भन्ने अवस्थालाई ख्याल गर्दै प्रकृति संस्कृति प्रविधि सृष्टि र समृद्धिलाई भरपूर प्रयोग गर्दै शिक्षण सिकाइलाई प्रभावकारी तरिकाले जानुपर्छ भन्ने विचारका साथमा आजका हाम्रा अतिथि फनेश सर जो जनसेवा माभि सुनवालको प्रह हुनुहुन्छ र उहाँ आज मात्रै 12 रिजल्ट भएको छ, रिजल्ट हेर्दै हुनुहुन्छ र सायद उहाँको भनाइअनुसार हामी गत साल दोस्रो स्थानमा थियौँ भने सायद यो वर्ष हामी पहिलो स्थान हुनसक्छौँ भन्नुभएको छ। कुनै पनि वस्तुमा सफलता पाउनको लागि निरन्तरता हुनुपर्छ, निरन्तरता भएपछि त्यही सहजता हुन्छ। त्यस कारणले सबैभन्दा पहिला माइन्ड सेटलाई हामीले स्ट्रङ बनाउनुपर्छ, आफ्नो चाहना अनुसार र आवश्यकता अनुसार शिक्षण सिकाइलाई प्रभावकारी बनाउनुपर्छ भन्दै म प्रस्तोता विश्वराजा रियाल पनि छायामा पर्न चाहन्छु र प्रकृति संस्कृति प्रविधिलाई नै आत्मसात गर्नुपर्छ। जब हामीले आत्मसात गरिन्छ त्यसपछि मात्रै हामी अगाडि बढ्न सक्छौँ। बिचमा कनेक्सन भयो सर, अब यसलाई कन्टिन्यू गरौँ सर। हजुर सर, अब मैले सरलाई के भन्न चाहेँ भने हामीले युरोप अमेरिका अस्ट्रेलिया क्यानाडाका लेबर मात्र पढायौँ, यही देशमा सम्भावना छ, यहाँ नै के गर्न सकिन्छ भन्ने किसिमको शिक्षा प्रदान गर्न सकिएला कि नसकिएला सर? अनि सर अनि सर मैले उहाँलाई प्रश्न राखेको थिएँ, अब फेरि लाइनको डिस्टर्बेन्स भएको हुनाले अलिकति डिस्कनेक्ट हुनुभएको छ। अब हामीले शिक्षा सिकाइका कुराहरूलाई उहाँले आफ्नो अनुभव र अनुभूतिलाई बताउनुभयो र उहाँका अनुभव र अनुभूतिका साथमा एउटा हेडमास्टर भइसकेपछि कतिको जिम्मेवारी रहन्छ, कतिको दायित्व रहन्छ, आफैले सबै कुरा म गर्नुपर्छ, मेरो जीवन र मैले सिकाएको मैले पढाएको विद्यार्थीको जीवन बिचमा कनेक्सन भएको छ, त्यसैले हामीले केवल शिक्षक मात्र होइनौँ, हामी रिसर्च गर्नुपर्छ, सहजकर्ता मात्र होइन हामीले रिसर्च गर्नुपर्छ, हामीले अनुभवको आधारमा शिक्षक सिकाइलाई अगाडि बढाउनुपर्छ, हामीले भ्रमको खेती गर्नु हुँदैन, हामीले केवल पठनलाई पढेर मात्रै विद्यार्थीलाई श्रोता बनाउने मात्र होइन, अनुभव र अनुभूतिको माध्यमबाट बाटोमा घाटोमा कुलोमा बगैँचामा पनि शिक्षक सिकाइलाई अगाडि बढाउन सकिन्छ भन्ने मान्यताका साथमा अगाडि बढाउने चेष्टा रहोस्। अब हामीले 6 वर्षदेखि 13 वर्षका बच्चाहरूलाई नयाँ संस्कार र संस्कृतिका साथमा पढाउन सक्यौँ, सिकाउन सक्यौँ, गराउन सक्यौँ भने शिक्षामा आमूल परिवर्तन हुनेछ र सहज र असल नागरिक बनाउन सकिनेछ, कर्तव्य बोध भएका व्यक्ति बनाउन सकिन्छ भन्दै म प्रस्तोता विश्वराजा रियाल छायामा पढ्न चाहन्छु। पश्चिम आवाज रेडियो साइनो सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा धन्यवाद दिँदै प्राविधिक कक्षबाट सहयोग गर्ने प्राविधिक मित्रलाई पनि धन्यवाद तथा आजका अतिथि जनसेवा मावि सुनवलका प्रणेश श्रेष्ठ सरस्वती पनि हार्दिक आभार व्यक्त गर्दै

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: नेपाली रेडियो नेटवर्क बिहान 9 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दैछ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुर स्थित होटल सिमटीको बैठक हलमा दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। चितवनको भरतपुरमै असार 7-9 गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनको विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। नेकपाका नेता डाक्टर भीमरावलले मुलुकको परराष्ट्र नीति र कूटनीतिमा बाहिर देखिने कुराभन्दा भित्री संकेत र वास्तविक निर्णयहरूको ठूलो महत्व हुने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै नेता रावलले वर्तमान सरकार छिमेकी मुलुकहरूसँगको संवेदनशील कूटनीतिक मामिलामा लाचार र मौन देखिएको आरोप लगाउनुभयो। भारतले नेपाली चिया निर्यातमा लगाएको अघोषित अवरोध, सुस्तामा भारतीय फौजको प्रवेश, दार्चुलामा बिना अनुमति भारतीय सुरक्षाकर्मीले गरेको ड्रोन उडान तथा सीमा नाकाहरूमा 81 बढ़ाइएको कड़ाई सामान्य घटना नभएको उहाँको तर्क छ। कूटनीतिमा जे देखाइन्छ त्यो हुँदैन, जे हुन्छ त्यो देखाइँदैन भन्ने कुरा यी घटनाले प्रमाणित गर्छन्। रावलले भन्नुभयो, भारतीय पक्षका यी गतिविधिले दिएको गम्भीर संकेतलाई सरकारले तत्काल बुझ्नुपर्छ। उहाँको भनाई छ, नेपाली चिया बजार ठप्प हुँदा र किसानहरू छटपटाउँदा समेत सरकारले भारतसँग उच्चस्तरीय वार्ता नगरेर मौन बस्नु दुःखद भएको उहाँले बताउनुभयो। वर्तमान सरकारबाट राष्ट्रियता र जनजीविकाका सवालमा धेरै आशा गर्न नसकिने दावी गर्दै उहाँले तत्काल भारतसँग कूटनीतिक संवाद गरी पीड़ित किसानलाई राहत दिलाउन समेत माग गर्नुभएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज 5 दीक्षान्त समारोह गर्दैछ। विश्वविद्यालय रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2193 विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन्। दीक्षित हुनेमा स्नातक तहका 1836 जना, स्नाकोत्तर तहका 327 र विद्यावारिधी तहका 30 जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति रहेका छन्। रजिस्ट्रार प्राध्यापक डाक्टर सिंहका अनुसार 5 दीक्षान्त समारोहमा कृषि संकायतर्फ कृषि स्नातकमा 1372, स्नाकोत्तरमा 212 र विद्यावारिधीतर्फ 19 जना योग्य भएका छन्। त्यस्तै पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातकमा 97, पशु चिकित्सा स्नाकोत्तरमा 51 र पशु चिकित्सा पशु विज्ञान विद्यावारिधीमा 23 जना दीक्षित हुँदैछन्।
2: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
3: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
2: हो र?
3: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
2: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
3: आजै *1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। चार वर्षको

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: मुस्ताङबाट भित्रिएका विद्युतीय गाड़ी नियम संगत भएको र रसुवामा भित्रिएका गाड़ीको जाँचपास प्रक्रियामा हुने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 649 वटा विद्युतीय गाड़ी नियम संगत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाड़ी गएको जेठ 14 गते नेपाल प्रवेश गरेको थियो। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाड़ी जेठ 14 गते भित्र नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियम अनुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रसुवा भन्सार कार्यालयबाट विद्युतीय गाड़ीको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले प्रज्ञापन पत्र कार्यालयको अभिलेख लगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाड़ी भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला पारेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको थियो। भन्सार विभागले लक्ष्मी इमोबिलिटी प्राली काठमाण्डौ, साइमेक्स इन्क लिमिटेड काठमाण्डौ, सीजी मोटर्स प्राली ललितपुर, पूजा इन्टरनेशनल प्राली काठमाण्डौ र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीका लागि र सभन्सार कार्यालयमा लेखी पठाएको जनाइएको छ। पछिल्ला केही दिनदेखि परिरहेको वर्षा, बाढ़ी र पहिरो, सड़क मरमतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सड़क विभागको पछिल्लो तथ्याङ्क अनुसार आज बिहान 7 बजेसम्म कोशी बागमती र गण्डकी प्रदेशका विभिन्न सड़क खण्डहरूमा पूर्ण या आंशिक अवरोध देखिएको छ। कोशी प्रदेशका 3 जिल्लामा बाढ़ीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका 5 बोखिम र पाँचपरको याङ औरक गाउँपालिका 2 दोभारमा मध्य पहाड़ी लोकमार्ग बाढ़ीले गर्दा प्रभावित भएको छ। त्यस्तै इलाम नगरपालिका 9 राजदुवालीमा बाढ़ीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल यी तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा रहेको छ। बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। त्यसै गरी मकवानपुरको कुलेखानी फाकेल हुमानी फर्पिङ हुँदै काठमाडौँ जोड्ने सड़क खण्ड मरमत कार्य भइरहेकाले आगामी 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सड़क प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ। यस वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जुन 13 तारीक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला गरी हिजो जुन 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी र मध्य प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ताबीच छलफलको तयारी भएको पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति, सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका इरानी समकक्षी मसूद पेजेस्क्याले गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल इरान द्वन्द अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यसले हर्मुजको जल डमरूमध्ये पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा 60 दिने वार्ता अवधि शुरू गर्ने कार्यका लागि बाटो खोलिदिएको हो। फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई 3 गोलले हराएको छ। ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गोल गरेको, दोस्रो हाफमा थप गोल हुन सकेन। 5 पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। हैटीलाई हराइसकेपछि समस्याको शीर्ष स्थानमा पुगेको ब्राजिलको 2 खेलमा 4 अंक भएको छ। विश्वकप फुटबलमा अहिले बिहान पाउने 9 बजेदेखि टर्की र पाराग्वे बीचको खेल जारी छ। त्यस्तै आज राति नेपाली समय अनुसार पाउने 11 बजे नेदरल्याण्ड र स्विजरल्याण्ड बीच खेल हुनेछ। आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ। मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल निर्णायक बनेको हो। त्यस्तै आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्को पनि समष्टिमा 4 अंक भएको छ। विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ। नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटल स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराएको थियो। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
0: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चिज
2: बस्तीमा
1: आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
0: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: खरो विषयमा तारो बहस, नेपाली बहस,
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
6: डिश होम फाइबर नेट।

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभरकै साथ सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँहरू सुनिराख्नु भएको छ। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनको पूर्ण तयारी भइसकेको छ। प्यानल बनाउन नपाइने र पुरानालाई झट्का देखिएको छ। पार्टी स्थापनाको 4 वर्षपछि हुन लागेको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने सर्वसम्मत हुने पक्का पक्की भए पनि पदाधिकारीमा भने चर्को प्रतिस्पर्धा रहेको छ। उपसभापति र महामन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह पक्षको हाबी रहेको भन्ने बताइएको छ। एकता महाधिवेशनको सन्देश दिन पनि ती पदमा पनि सर्वसम्मतको कोशिश भइरहेको बताइएको छ। उपसभापति र महामन्त्रीमा बालेन पक्ष हाबी भएको विषय आएको छ। निर्वाचन पूर्व विभिन्न पार्टीबाट आउनुभएका साथीहरूलाई पनि अटाएर विगतका भूमिकाका आधारमा नेताहरूले जिम्मेवारी प्राप्त गर्नुपर्छ। महाधिवेशनले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने पनि बताएको छ। यतिखेर हाम्रो बेसमा नेकपाका नेता पूर्व उपप्रधान गृह एवं रक्षा मन्त्री डाक्टर भीम रावल हुनुहुन्छ र साथ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अहिलेको अवस्थामा अब चिया किसानहरू, चिया उद्योगीहरू तनावमा छन् किनभने नेपालमा उत्पादन भएको चियालाई भारतीय बजारमा रोक लगाइएको छ। चियाको परीक्षण गर्ने नाममा लामो समयदेखि चिया उद्योगीहरू तनावमा छन्। करिब 83 उद्योगहरू बन्द भएका छन्। अहिलेको अवस्थामा सरकारले यसलाई कूटनीतिक हिसाबले पहल गर्न किन सकेन? भारतले गर्न खोजेको के हो? व्यापारी बीचमा चाहिँ यो स्थिति शुरूआत हुने भर्खरै मात्र राष्ट्रसभाका सभापति भारत पुगेर आउनु भएको छ, राम्रै स्वागत भएको छ। कूटनीतिक हिसाबले दुई देश बीचको सम्बन्धको कुरालाई चाहिँ आज कसरी लिन सकिन्छ यस्ता क्रियाकलापहरूले?
1: साह्रै महत्वपूर्ण कुरा गर्नुभयो। तपाईँसँगै अन्तर्वार्तामा मैले यस सम्बन्धमा एउटा प्रसङ्ग कुट्याएको थिएँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण र परराष्ट्र मन्त्रीको भारत भ्रमणका अवसरमा जुन एकदम सुमधुर सम्बन्ध भयो, भव्य स्वागत भयो भन्ने कुरा भयो, त्यसलाई साँच्चीकै त्यो हो कि होइन भन्ने कुरा परिणाममा हेर्नुपर्छ। कूटनीतिमा संकेतहरूले मात्रै काम गर्छ कि त प्रत्यक्ष निर्णयबाट काम हुन्छ भनेको थिएँ मैले। अब अहिले मैले दुःखका साथ भन्नुपर्छ, फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरूलाई सत्य कुरा बोलेपछि धेरै बोल्छ, तर यथार्थ कुरा म भन्न चाहन्छु। उहाँ फर्किसकेपछि 4 नेपालको हित विपरीतका अत्यन्त संवेदनशील कुराहरू उठाए। एक, नेपालको निर्यात वस्तुमध्ये प्रमुख वस्तुको रूपमा रहेको चिया, जसमा हजारौं मानिसहरू काम गर्छन्, हजारौं मानिसहरूको जीविकोपार्जन त्यसमा आधारित छ र नेपालको विदेशी मुद्रा आर्जनको त्यो एउटा महत्वपूर्ण माध्यम हो। चिया उद्योग थापा र इलामका सूर्योदय नगरपालिका लगायतका ठाउँहरूमा उद्योगहरू बन्द भएका छन्। हजारौं त्यहाँ श्रमिकहरूको रोजीरोटीमाथि गम्भीर प्रश्न उठेको छ। एक, दुई, सुस्तामा भारतीय फौजले प्रवेश गर्यो। 3, दार्चुला जिल्लामा कुनै पनि अनुमति बिना भारतीय सुरक्षाकर्मी रहेको हेलिकप्टरले उडान भर्यो र सीमानाकाहरूमा नेपालीहरूको आवागमनमा पहिलेको भन्दा पनि अलिकति असहज भएको छ भन्ने कुराहरू आइरहेका छन्। अब भन्नुहोस्, कूटनीतिमा यदि सुमधुरता भएको भए यी संकेतहरू नकारात्मक रूपमा किन प्रस्तुत भए? यसको जवाब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिजी र परराष्ट्र मन्त्रीजीले दिनुपर्छ। आज यत्रो दिन भइसक्यो, पूर्वका जिल्लाहरूबाट चिया निर्यातमा अवरोध उत्पन्न भएर ती उद्योगहरू बन्द भएको यत्रो दिन भइसक्यो, अनि सरकार के गर्दैछ त? अनि के यसमा पनि अब बोल्न नमिल्ने, काम गर्न नमिल्ने भनेको हो सरकार?
0: होइन, चिया निर्यातमा चाहिँ तेस्रो मुलुकको खोजी गर्न सकिँदैन अहिलेको अवस्थामा सर?
1: होइन, किन नसकिनु? मैले सरकारमा छँदाखेरि पनि पार्टीभित्र पनि बारम्बार के भनेको थिएँ भने कमसेकम पञ्चायतकालले त विविध व्यापार विविधीकरणको कुरा गर्थ्यो, व्यापार विविधीकरण गर्ने प्रयास गरेको थियो, व्यापार प्रवर्धन केन्द्र खोलेको थियो त्यसको लागि। अनि अहिले लोकतन्त्रमा यत्रो जानकार हामी छौँ भनेर ठुला कुरा गर्ने स्थितिमा अनि व्यापार विविधीकरण हामीले किन नगर्ने? त्यो व्यापार विविधीकरण केवल निर्यात उद्योगमा मात्र होइन, आयातमा मात्र होइन, हामीले इन्धनको आयातमा समेत गर्नुपर्छ। म तपाईँलाई सम्झना दिन हौ, प्रत्येक काममा त्यो इन्धन सोझै आयात गरेर भारतमा हुन्छ, त्यति बेला पनि त्यो राम्रो थिएन, भारतमा प्रशोधन गरिन्थ्यो र त्यसको सह उत्पादन पनि नेपालकै हुन्थ्यो। अहिले भन्नुहोस् जस्तो भारतले अमेरिका र इरानको युद्ध भयो, इरानबाट सस्तो मूल्यमा नेपाल आफ्नो देशमा भारतमा इन्धन ल्याएर, पेट्रोलियम पदार्थ ल्याएर, कच्चा पदार्थ त्यसको प्रशोधन गरेर सह उत्पादन पनि आफ्नो देशमा राख्यो, त्यो प्रशोधन गरेर महँगोमा अरू देशलाई दिएको, त्यस्तो कामहरू भारतले गरिराखेको थियो। त्यसैले नेपालले यदि साँच्चीकै त्यो देशको हितको कुरा गर्ने हो भने, नेपाली जनताको रोजगारीको कुरा गर्ने हो भने, आर्थिक समृद्धिको कुरा गर्ने हो भने, अनि आफ्ना उत्पादनहरूलाई निर्यातमा रोक लाउन समेत न प्रधानमन्त्री बोल्ने, न परराष्ट्रमन्त्री बोल्ने, न व्यापार वाणिज्यसँग सम्बद्ध मन्त्रालय बोल्ने, यो भनेको अत्यन्त गलत जिम्मेवार र नेपाली जनता जसको जीवन त्यो उत्पादनमा आश्रित छ उनीहरूप्रतिको अत्यन्त गैर जिम्मेवारी कारण हो। म तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत
0: होइन 60,000 भन्दा बढीको प्रत्यक्ष रोजगारी यतिखेर प्रभावित भएको छ, 60,000 भन्दा बढीको होइन, करिब 1 अर्ब रुपियाँ राजस्व गुमाउने खतरा पनि सँगसँगै बढेको छ, किनभने किसानहरू त्यो देशमा उद्योग धन्दा कल कारखानाहरू स्थापना गर्नुपर्छ, पुराना जीर्णोद्वार गर्नुपर्छ भन्ने ढंगले पनि सरकार अगाडि बढेको भन्ने समाचारहरू सुनिन्छन्। यी यावत कुराले गर्दाखेरि त यो किसानमा निराशा भयो नि त, उद्योगहरूमा निराशा बढ्यो नि त डाक्टर साहब।
1: यो यदि साँच्चीकै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने, यतिसम्म उहाँहरूले भन्नुभएको थियो कि विदेशमा रहेका प्रवासी नेपालीहरूलाई समेत देशभित्र आकर्षित गर्ने समेत उहाँहरूले नारा दिनुभएको
0: हो।
1: अनि चिया जस्तो नेपालको महत्वपूर्ण निर्यात वस्तुको त्यत्रो नियन्त्रण हुँदाखेरि, त्यसमा बाहिर निर्यात हुनु निषेध भयो जस्तो स्थिति हुँदाखेरि पनि सरकार केही पनि बोल्दैन भने, अनि यो सरकारले नयाँहरू खोल्ला, त्यसमा अरू मान्छेलाई रोजगारीका स्थिति सिर्जना गर्ला भनेर आशा गर्न सकिन्छ। अनि किन किन सरकारको मौलता यो के हो भने, मैले विगतमा देखेको मेरो अनुभवबाट, मैले जुन 50 वर्षभन्दा बढी नेपालको राजनीति नजिकबाट हेरेँ, आफै पनि त्यसमा सहभागी भए, म बेला बेलामा के देख्छु भने नेपालको राष्ट्रिय हितको कुरा गर्दा नेपालका कतिपय यस्ता दलालहरू छन् जो के भन्छन् भने नेपालको राष्ट्रिय हितको कुरा गर्छ उग्र राष्ट्रवाद, अन्ध राष्ट्रवाद, अरू देशले जे जे गर्यो त्यो त्यो कुरा मानेर जानुपर्छ। विशेष गरी भारतको सन्दर्भमा जस्तो अहिले चिया उद्योगमा ठूलो संकट उत्पन्न भएको छ, त्यसको पक्षमा बोल्यो भने ल उग्र राष्ट्रवाद, यस्ता खालका दलालहरूको बिगबिगी यो देशमा छ। र अहिले यो सरकारले जसरी भारतसँगको सम्बन्धमा हाम्रो नयाँ आयाम भयो भनेर उफ्री उफ्रिकन हल्ला गरेको थियो, अनि कूटनीतिको संकेत यही हो त, 3-4 गम्भीर परिणाम नेपालको हितविपरीत कहाँ देखा परेका छन्। मलाई त एउटा अर्को कुरामा पनि शंका छ, म ध्यान आकर्षित गराउन सक्छु तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत सरकार संसद यसरी एउटा अलिक गजेङ मजेङ भइरहेको बेलामा धमाधम त्यहाँ सीमाको अध्ययन गरेर नेपालका कैयौं भूभागहरू जो नेपालभित्र रहनु पर्थ्यो ती उतातर्फ जाने स्थिति भयो भन्ने कुरा स्थानीय जनताले त्यो गुनासो गर्ने गरेका छन्, आपत्ति प्रकट गर्ने गरेका छन्। अहिले पनि त्यो जुन काम भइरहेको छ त्यसमा कतिपय ठाउँमा म समाचार माध्यममा हेरिरहेको छु स्थानीयवासीहरूले आपत्ति प्रकट गरिरहेका छन्। त्यसकारण यो हल्लाभित्र आफ्नो देशको राष्ट्रिय हित होइन कि, प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने राष्ट्रघाती अभिव्यक्ति दिइरहेको बेलामा कतै नेपाल मातृभूमिको हाम्रो आफ्नो अंश अङ्ग अरूले कब्जा गर्ने स्थिति नहोस्, म यतातर्फ पनि ध्यान आकर्षित गराउन चाहन्छु। किनभने चिया उद्योग जस्तो एउटा भारत र नेपालको व्यापार जुन सहमति छ, अन्तर्राष्ट्रिय कानून छ, दुई देशको बीचको सम्बन्धको लागि पनि गर्नुपर्ने अनिवार्य काम हो, त्यो चियालाई निर्बाध रूपमा निर्यात हुन समेत नदिने स्थितिमा अरू कुराहरूमा नेपालको व्यहितमा काम हुँदैन भनेर ढुक्क हुने स्थिति छैन। म यही प्रसंगमा अर्को कुरा म तपाईँलाई भन्न चाहन्छु, भर्खरै यातायात व्यवसायहरूले नेपाल सरकारको एउटा कुरातर्फ गम्भीर रूपमा ध्यान आकर्षित गराएका छन्। यो विगतदेखि पनि यातायात व्यवसायहरूले भन्दै आएको कुरा हो, मैले उठाउँदै आएको कुरा हो। त्यो कुरा के हो भने भारतका यातायातका साधनहरू नेपालमा निर्बाध रूपमा चल्ने, ट्रकदेखि लिएर जम्मै नेपालको ट्रक व्यवसायदेखि यातायात ढुवानी व्यवसाय धराशायी हुन लागिसक्यो। नेपालको कुनै एउटा सवारी साधन भारत लैजानु पर्यो भने राजदूतावासबाट अनुमति लिनुपर्ने, अनि यी सरकारका पार्टीका सभापति, सरकारका परराष्ट्र मन्त्री के चाहिँ वार्ता गर्छन् त भारतमा गएर? दुई देशको चाहे भारतसँग होस् चाहे चीनसँग होस् कुनै पनि देशसँग सम्बन्ध भनेको त पारस्परिक हित, सम्मान,
2: मा आधारित भयो भने पो त्यो टिको टिकाउ टिका हुन्छ त. अब लिम्पियाधुरा लिपुले कालापानीको सन्दर्भमा उहाँले भारतमा सुमधुर सम्बन्ध भयो अब भन्नुभयो, त्यो त अब चीनमा शिशिर खनालजीले त्यहाँ कुरो उठाउनु भयो भन्ने मैले सुने. यदि उहाँले उठाएको हो भने
0: चीनले त भनिसकेको छ
2: नि उहाँहरूकै अनुसार है, तपाईँहरू भारतसँग कुरा गर्नुहोस् यस बारेमा भनिदियो, अनि उहाँहरू भारत जाँदा भारतसँग कुरा नगर्ने अनि अर्को देश चीनसँग मात्रै कुरा गर्न खोजेको भनेको के हो यो कुरा?
0: चीनले त भनिसकेको छ
2: राज्य सञ्चालन गरेर
0: नजिकको आफन्तसँग सुमधुर सम्बन्ध बनाउनु
2: सक्दैन.
0: शत्रुसँगको सम्बन्ध चाहिँ चीनलाई स्वीकार्य छैन, उसले अनौपचारिक इन्डाइरेक्टली उसले भनिसकेका छ होइन. नजिकको छिमेकीसँग नजिकको आफन्तसँगको सम्बन्ध राम्रो भनेर उसले एउटा कूटनीतिक सन्देश दिइसकेका छ क्या यतिखेर चीनले पनि साहब. यसले कूटनीतिक हिसाबले चाहिँ हामी आज कुन दिशातर्फ जाँदैछौ, दुई देश बीचको बीचमा छौं होइन, सार्वभौमिक सम्पन्नता भएको देश हो. आज हरेक दृष्टिकोणले अहिले विश्वको स्थिति हेर्ने हो भने चाहिँ हरेकतिर चाहिँ हरेक देशहरूबाट पनि पाठ सिक्नुपर्ने बेला छ. आज हामी कुन जटिल अवस्थामा छौं
2: हेर, कुनै संसारमा कूटनीति शास्त्रको र कूटनीतिक अभ्यासको राम्रो अध्ययन गर्ने हो भने, अनुभवहरूबाट सिक्ने चेतना राख्ने हो भने, हाम्रो जस्तो ठूल्ठूला देशहरूको बीचमा रहेको तुलनात्मक रूपमा जनसंख्या र भौगोलिक क्षेत्र कम भएको स्थितिमा कूटनीतिलाई सबभन्दा बलियो बनाउनु पर्छ. कि त कतिपय साना देशहरूले आफूलाई परमाणविक हतहतियारमा लगेर त्यो अरू देशसँग सामना गर्ने कि त्यो बाटो लिएका छन्, हाम्रो देशको स्थितिमा त्यो सम्भावना एकदमै छिड देखिन्छ. त्यस कारणले गर्दा अर्थतन्त्रलाई बलियो बनाउने आफ्नो देशको नरम शक्ति जसमा भाषा संस्कृति साहित्य हाम्रो सभ्यता हाम्रो जनजीवन हाम्रो राष्ट्रिय एकता पर्छ, त्यसलाई बलियो बनाउने र कूटनीतिलाई एकदमै बलियो बनाउने. यसको अर्थ हो कूटनीति क्षेत्रमा एकदम योग्य देशभक्तहरू राष्ट्रको हितमा अड्ने मान्छेहरूलाई राख्ने. तर यो सरकारले के गर्दैछ म हामी सुनिरहेका छौं, यसतर्फ संसद र अरू कसैले ध्यान दिएको त्यति साह्रो म सुनिरहेको छैन. अब 10,000 भन्दा बढी कर्मचारीलाई निकाल्ने रे, सहसचिव भन्दा माथिका धेरै लामो समयसम्म काम गरेका निश्चित समय अवधि पुगेकालाई निकाल्ने रे. कुनै पनि देशले मलाई देखाउने एउटा मात्र उदाहरण, आफ्ना देशका अनुभवी योग्यता हासिल गरेका प्रशासन त्यसलाई बलियो बनाउने र कूटनीतिलाई एकदमै बलियो बनाउने. यसको अर्थ हो कूटनीति क्षेत्रमा एकदम योग्य देशभक्तहरू राष्ट्रको हितमा अड्ने मान्छेहरूलाई राख्ने. तर यो सरकारले के गर्दैछ

0: उनीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न क्षेत्रमा प्रस्तुत हुन सक्ने त्यस्तो जनशक्तिलाई बारम्बार खतम पारेर निष्कासन गरेर बलियो भएको देश कुन छ संसारमा? हाम्रो देशको स्थिति हेर्ने हो भने 7 सालपछिको परिवर्तनपछि मोहन शमशेरको श्रीतिनको जुन प्रधानमन्त्री हटेपछि मातृका प्रसाद कोइरालाले देशको सेनाको संख्या कटौती गरेर दक्षिण एसियाको एउटा शक्तिशाली नेपाललाई कमजोर बनाए। 48 सालको परिवर्तनपछि गिरिशा प्रसाद कोइरालाले प्रति जासुसी लगायत हटाउनुको साथसाथै कर्मचारीको ठूलो संख्यामा हटाएर त्यसपछि असमान संशोधित पुरुष सन्धि लगायतका अनेक तरिका गरेर नेपाललाई कमजोर बनाए। त्यसपछि गएर अहिले आएर फेरि अहिलेको परिवर्तनपछि यो परिवर्तन भनेको कुनै संविधानलाई थालेर नयाँ प्रणाली आएको त होइन, यही प्रणालीभित्रको हो। यदि कुनै कर्मचारी अयोग्य छ, उनीहरूले काम गर्दैनन् भने उनीहरूलाई त कानूनी कारवाही गर्न
1: होइन। अहिले त कर्मचारी सचिवभन्दा माथि त मन्त्रीका स्वकीय सचिवहरूलाई राख्ने, सहजकर्ताहरू नियुक्ति गर्ने, डेलिभरीमा सुशासन ल्याउने भन्ने छ नि त सर।
0: त्यो भनेको अराजकता र प्रशासन यन्त्रलाई कमजोर गरेर उनीहरूको मुठीमा विगतको भन्दा पनि नाङ्गो किसिमले आफ्नो सत्ता स्वार्थ र आफ्नो निहित स्वार्थ पूरा गर्ने बाटो हो त्यो। अहिलेका कर्मचारीहरू जसलाई निकाल्ने भनिएको छ नि, ती कर्मचारीहरू के कुनै व्यक्ति विगतका गिरिजा प्रसाद कोइरालालाई या केपी ओली या कसैले कृष्ण प्रसाद भट्टराई वा मनमोहन अधिकारीले छानेका हुन्? ती त लोकसेवा आयोगबाट प्रतिस्पर्धा गरेर परीक्षा दिएर त्यो प्रक्रियाबाट आएका कर्मचारीहरू हुन् नि ती कुनै अनि राजनीतिको नाममा विगतकोले छानेको थियो भनेर त्यसो भए विगतको यो देशै पनि चाहिँदैन भन्नु भेद छैन कुनै बेला। हुन त भारतको जग्गा धेरै नेपालीको कब्जा गरेको छ, मिचेको छ भन्ने प्रधानमन्त्रीको त के ठेगान भयो र? तर पनि यसरी राज्यका सम्पूर्ण निकायहरूमाथि आक्रमण गरेर अनि संवैधानिक निकायहरूको स्थिति हेरौँ। संवैधानिक निकाय भनेको त स्वतन्त्र हुन् नि, नियुक्ति जोसुकैले गरे पनि प्रधानमन्त्रीको अध्यक्षतामा भएको संवैधानिक परिषदले नियुक्त गरे पनि नियुक्त गरिसकेपछि त उनीहरू संविधान बमोजिम कानून बमोजिम निष्पक्ष निर्भय कसैसँग मोलाइराजा नगरेर चल्नुपर्ने निकाय होइन। अनि ती मान्छेहरूलाई प्रधानमन्त्री कार्यालयको एउटा कोठामा राखेर अनि त्यहाँका प्रधानमन्त्रीका को वरिपरिका मान्छेले अब यदि हो भने कति आपत्तिजनक कुरा छ, अश्लील गाली समेत गर्यो भन्ने कुरा आएको छ। अनि यो भनेको माफ गर्नु होला, अनि नेपालको यो प्रणालीलाई नेपाल राज्यको गरिमालाई संसारका सामु एउटा सुशासनमा जाने बाटो हो र? अनि यस्तो स्थितिमा इलामको चिया निर्यातमा अवरोध आउँदाखेरि अनि कुन चाहिँ कर्मचारी वार्ता गर्न अगाडि सर्ने? अनि कसले त्यहाँ बुद्धि दिने? यता आक्रमण गरेको छ, उतै आक्रमण गरेको छ, यतै अराजकता उतै अराजकता भएपछि
1: होइन। एउटा कुरा के डाक्टर साहब, अर्को चाहिँ यो जेएनजी विद्रोहताका जुन किसिमका क्षतिग्रस्त संरचनाहरू छन् होइन, सरकारी संरचनाहरू क्षतिग्रस्त भएका छन्, निजी संरचनाहरू क्षतिग्रस्त भएका छन्। अहिलेको अवस्था तपाईँलाई थाहा छ, करिब करिब 45 देखि 65 अर्ब बराबरको त यो लागत लाग्छ भन्ने इस्टिमेट निकालेका विषयहरू पनि आएका छन् होइन। यी सबै कुराहरूलाई चाहिँ अब सरकारले राफसा पार्न खोजिरहेको छ होइन। अब यो जस्तो तत्कालीन बेला चाहिँ आगजनीमा संलग्न भएकाहरूलाई कारवाही, उनीहरूबाट क्षतिपूर्ति असुलदेखि लिएर अन्य प्रक्रियामा जानुपर्ने होइन, यसले दण्डनीय त मौलाउँदैन भनेर बोलिदिएछ।
0: हेर्नुहोस्, यो अझै आपत्तिजनक कुरा छ। तपाईँले 60 अर्ब भन्नुभयो, मैले शुरूमै सरकारी निकायको एउटा आरम्भिक सर्वेक्षणबाट न्यूनतम 80 अर्बको क्षति भन्ने मैले पढेको थिएँ। यद्यपि मलाई लाग्छ त्यो 80 अर्बले पनि भ्याउँदैन, किनभने यसमा अरू दस्तावेज अरू अभिलेखको त कुरै नगरौं, भौतिक क्षति मात्रै यो यसको यथार्थ यो यिनीहरू ल्याउनै जाँदैनन्। त्यति यति ठूलो क्षति छ नि, राष्ट्रलाई यति पछाडि धकेलेको छ। त्यो धकेल्नेहरू यसरी राष्ट्रको झण्डामा आगो लगाएर राष्ट्रको सम्पत्ति नष्ट गर्नेहरू के तिनीहरू राष्ट्रको हित चाहने मान्छेहरू हुन्? यो निष्पक्ष जाँच गर्ने हो भने यसमा ककसको दुराशय थियो, ककसको नेपाललाई सिद्ध्याउने खेल थियो भन्ने कुरा त्यो प्रष्ट हुन्छ। यस्तो गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई कुनै कारवाही नगरी अझ कतिपय व्यवसायमा आगो लगाइएको छ, कतिपय व्यक्तिका घरहरूमा आगो लगाइएको छ, कतिपय कि त दोषी प्रमाणित गर्नु पर्यो नि। त्यतिकै व्यक्तिहरूको रिस उठ्यो अनि कसैले देशभक्त भयो या कसैले सुशासनको कुरा गर्यो, कसैले राष्ट्रको पक्षमा उभियो, कसैले यिनीहरूका कुकृत्यहरूको कुरामा सहमति जनाएन भन्दैमा अनि घरमा गएर आक्रमण गर्ने, व्यक्तिलाई कुटपिट गर्ने, कसैका खुट्टा माच्छु भन्ने, कसैलाई मारिदिन्छु भन्ने, कसैलाई धम्क्याउने, संसदमा धम्क्याउने, यस्तो गर्ने भनेको यो यसलाई मैले कडा शब्दमा राजनीति शब्दमा भन्ने हो भने यो फासिजमको नयाँ रूप हुन्छ यस्तो गर्यो भने। हेर्नु, त्यस कारणले गर्दा भदौ 23-24 गतेको आन्दोलनमा 23 गते जसरी मानिसहरूमाथि गोली चलाइयो त्यसको छानबिन गरेर त्यो पनि कारवाही गर्नुपर्छ। मैले त त्यसै बेला पनि त्यसको कडा निन्दा गरेको थिएँ र आफ्नो प्रभाव भएको ठाउँमा जुलुस समेत त्यसको विरूद्धमा निकाल्न लगाएको थिएँ। 24 गते जसरी राष्ट्रको हितमाथि आघात हुने गरी, राष्ट्रलाई कमजोर बनाउने गरी जुन अपराध गरिएको छ त्यसको छानबिन नगरी

0: त्यसमा भएको क्षतिमा को को संलग्न त्यसलाई कारवाही नगरी यसलाई गुपचुप राख्ने दबाउने राष्ट्रको विरूद्ध अपराध गर्नेहरूलाई छुट दिने भनेको यो भोलि देशमा त्यस्तै घटनाको लागि बीजारोपण हो यो किनभने कुनै पनि क्रियाले प्रतिक्रिया जन्माउँछ अब व्यक्तिको घरमा आगो लगाएको कुरा कि त प्रमाणित गर्नु पर्यो सम्बन्धित व्यक्तिहरूले राष्ट्रको विरूद्धमा जनताको विरूद्धमा अपराध गरेको छ भ्रष्टाचार गरेको छ भ्रष्टाचार गर्यो भने त घरमा आगो लगाउने त होइन होला नि आज यो सरकारको कुनै मन्त्रीले भ्रष्टाचार गर्यो भने कतिपय मन्त्री पनि हटेका छन् दुईजना हटाएका थिए नि त विभिन्न आरोपमा यद्यपि कतिलाई चोख्याइयो भनेको छ के भनेको छ हामी सुनिरहेको छौँ त उनीहरूको घरमा गएर आगो लगाउने त कानून होला नि यो जंगलको रास्ता होइन नि यो आज भन्दा 200 वर्ष अगाडि जसले जे चाहे थियो तरवार हातमा छ भने जसलाई जे गरे पनि हुने व्यवस्था त होइन नि यो अनि कुरा सुशासनको गर्ने अनि एकातिर गएर चाहिँ कहिले चाहिँ कर्मचारीहरूलाई कोठामा थुनेर धम्क्याएर यसो गर भन्ने संवैधानिक निकायका प्रमुखहरूलाई यदि ती संवैधानिक निकायका प्रमुखहरू कोही अनियमित काममा संलग्न छन् भने कानूनी कारवाही गर न त्यत्रो दुई तिहाईको सरकार छ त कारवाही गरौँ सड़क नबनाउनेले कारवाही गरौँ तर शक्तिको दुरूपयोग गरेर जुन प्रकारले क्रियाकलाप हुँदैछ र यो खास गरी तपाईँ भदौ 26 गतेको क्षतिमा गुपचुप यसलाई रफा दफा गर्ने यसलाई यसमा कुनै कसैलाई कारवाही नगर्ने भने चाहिँ यो नेपाल राष्ट्रको विरूद्धमा उभिएका व्यक्तिहरूलाई छुट दिने र भोलि त्यो घटना त्यस्तै घटनाको लागि ढोका खोल्ने र यो पीड़ित पक्षहरूमाथि राज्यले कुनै पनि जिम्मेवारी लिँदैन भन्ने गैर जिम्मेवारी क्रियाकलाप हुन्छ यदि त्यो गर्यो भने त्यसको अर्थ के हुन्छ भने यो सरकारमा रहनेहरू नै भदौ 24 गतिका घटनामा संलग्न रहेछन् कि भन्ने ठूलो प्रश्नवाचक चिन्ह नेपाली जनताको बीचमा जीवित रहनेछ समय काल एउटै रहँदैन कुनै पनि बेला यसको छानबिन गर्नुपर्ने
1: होइन कर्मचारीहरू डराइरहेका छन् यसलाई चाहिँ होइन कर्मचारीहरूले चाहिँ यसमा चाहिँ सिग्नेचर हस्ताक्षर गर्न यो प्रक्रियालाई अगाडि बढाउन चाहिँ समस्या मानिरहेका छन् भन्ने विषय पनि आइरहेछ क्या
0: हो नि त यदि देशप्रति कानूनप्रति जिम्मेवार कुनै पनि कर्मचारी छ ऊ राष्ट्रप्रति जिम्मेवार छ भने भदौ 24 त्यत्रो अपराधपूर्ण घटना त्यत्रा मान्छेका निर्दोष व्यापारिक व्यवसायदेखि लिएर धेरै ठाउँमा आगो लगाइएको छ ती आगो लगाउने को हुन् भन्ने कुरा धेरै ठाउँबाट त्यो प्रमाणसहित सरकारलाई दिइएको छ किन त्यसमा प्रहरीले कारवाही गर्दैन किन सरकारले कारवाही गर्दैन अनि यो कुरा त जिम्मेवार अलिकति देशप्रति उत्तरदायी कर्मचारीले त हामी यसको छानबिन गर्नुपर्छ यो यत्तिकै यो केही पनि भएको छैन भने कागजमा हामी सहयोग गर्दैनौँ भन्नु स्वाभाविकै हो नि त्यसै कारणले होला यो 10,000 कर्मचारी निकालेर मनपरि गरेर आफ्ना चाहिँ चाटुकारहरू खाली टाउको हल्लाउने मान्छेहरूलाई पनि मात्रै त्यहाँ राख्ने भन्ने षड्यन्त्र जस्तो मलाई यो लाग्छ हेर्नु यो देशलाई कमजोर गराउने खेलको त्यसको एउटा निरन्तर त्यसको अर्को श्रृङ्खला मात्रै हो यो
1: राष्ट्रपतिको ऐतिहासिक पहिलो महाधिवेशनको तयारी भव्य छ अब 7-9 गतेसम्म चितवनमा हुँदैछ के भन्नुहुन्छ त्यहाँ चाहिँ निकै ठूलो तामझाम सहितको तयारी गरिएको छ
0: होइन महाधिवेशन त उहाँहरू गर्नुहोस् यो एउटा संगठनको एउटा प्रक्रिया हो महाधिवेशनबाट उहाँहरूले आफ्नो विदेश नीति राष्ट्रिय सुरक्षा नीति राष्ट्रिय अर्थनीति राष्ट्रिय सांस्कृतिक नीति उहाँहरूका चाहिँ वाचापत्रमा त्यति स्पष्ट छैन यद्यपि नेपालको संविधानको धारा 51 डको स्वतन्त्र परराष्ट्र नीति भनेर उहाँहरूले असंलग्नता पञ्चशील र नेपालको राष्ट्रियको सर्वोपरि हितको कुराहरू उहाँले गर्नुभएको छ तर त्यसका जुन व्यवहारिक कुराहरू असमान सन्धि सम्झौताको के हुने नेपालको राष्ट्रिय हितमाथि आँच पुर्याउने क्रियाकलापहरूको के हुने राष्ट्रिय अर्थतन्त्र निर्माणको कुरा के हुने हाम्रा जलस्रोतदेखि लिएर प्राकृतिक साधन स्रोतहरूमाथि बाह्य कब्जा छ कतिपय ठाउँमा कतिपय नेपालको हितमा प्रयोग गर्दाखेरि यहाँ निर्णय गर्न सक्दैनन् विदेशको अगाडि घुँडा टेक्छन् यत्रो मानिसहरू प्रवासतिर गइरहेका छन् विदेशमा नेपालीहरूको हकितको कुराहरूको ठोस कार्यान्वयन कसरी हुन्छ ती नीतिहरूको आदि इत्यादि कुराहरूमा र दर्शन उहाँहरू साँच्चीकै कस्तो अर्थतन्त्र निर्माण गर्न चाहनुहुन्छ कस्तो बाटो उहाँहरूको गन्तव्य कहाँ हो अहिले उहाँहरू संवैधानिक समाजवाद भन्नुभएको छ अब त्यो संवैधानिक समाजवाद भनेको के नेपालको संविधानमा जे जे नेपालकी जनताको हितको छ हामी त्यो गर्छौँ भने हो भने अहिले अर्थमन्त्रीजीले 50 युनिट भन्दा बढी विद्युतमा समेत कर लगाउनु भयो शिक्षा क्षेत्रमा विद्यार्थीले तिर्ने शुल्कमा कर लगाउने भनेको योभन्दा हास्यास्पद यो न अमेरिकामा हुन्छ पुँजीवादको केन्द्र न जर्मनीमा हुन्छ न जापानमा हुन्छ चीनमा त हुने कुरै भएन न भारतमा हुन्छ अनि यस्तो खालको जनताको हित विपरीत सुकुमासी हेर्नुहोस् यत्रो दिनसम्म आश्रय केन्द्रमा बसिराखेका छन् उनीहरूको भिजल्ली हेर्नुहोस् अनि जनतालाई असुविधा दिएर जनतालाई आर्थिक रूपमा अप्ठ्यारो पारेर गरीब जनतालाई चाहिँ झन पीड़ामा पारेर यसरी कस्तो सुशासन आउँछ त्यसकारण उहाँहरूको महाधिवेशनबाट उहाँहरूको महाधिवेशनको म सफलताको हार्दिक शुभकामना दिन चाहन्छु तर राजनीतिक आर्थिक सांस्कृतिक राष्ट्रिय सुरक्षा परराष्ट्र नीति लगायत शिक्षा सबै कुरामा उहाँहरूको गन्तव्य उहाँहरूको नीति उहाँहरूको बाटो उहाँहरूको आदर्श स्पष्ट रूपमा हामीले बुझ्ने गरी आवश्यक शुभेच्छा प्रकट गर्न चाहन्छु
1: यहाँको महत्वपूर्ण समयको लागि। धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद, नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेतापूर्व उपप्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीमराव आदरणीय श्रोता। नेपाली बसमा स्वर विश्राम विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: 진짜 군 아이딘 어썸마 뚜 아카운트 오픈 액티베이트 어니 가로발 서질의 선거 Busy life easy 번호대 허락딘 글로벌 스마트 플러스 라이프코 베스마 뱅킹
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
0: चार वर्षको साथ चार वर्षकै वारेन्टी सिटीको विश्वास हरेक उत्साह सिजिटिभीले बनाऊ घर अझ खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: AITVमा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LT लाइफ गुड
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
4: डिसोम फाइबर नेट
5: यतिखेर नेपाली बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता एकीमणि नेपाली हुनुहुन्छ नेपाली सर नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ नमस्कार
6: धन्यवाद ख्यामजी
5: होइन राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको ऐतिहासिक तयारी भइरहेको छ तपाईँ कता हुनुहुन्छ चितवनमा हुनुहुन्छ कस्तो छ अवस्था
6: हामी चितवनमै छौँ अधिकांश साथीहरू आउने क्रम चलिरहेको छ केही साथीहरू आउँदै हुनुहुन्छ र महाधिवेशनको पूर्णतया तयारी भइसकेको छ र महाधिवेशन अगाडि बढिसकेको छ
5: होइन निर्विकल्प सभापतिमा त रवि लामिछानेको प्रतिस्पर्धि कोही पनि देख्नु भएन होइन उहाँको चाहिँ एकदमै सुपर हिरो बनाउने तयारीमा हो राष्ट्रिय स्वतन्त्र पार्टी अहिले
6: सभापति निर्विकल्प वरिष्ठ नेता निर्विकल्प यी त अब हाम्रा आइडियल पर्सनालिटीहरू हुन् नि त जसको विकल्पै छैन देशमा त यी दुई पात्रको विकल्प छैन भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भेटिन्छ र विकल्प छैन नि
5: होइन अब पार्टीभित्र चाहिँ वरिष्ठ नेताको प्रावधान ल्याइयो होइन विधान संशोधन गरेर अहिले बालेन्द्र शाहजीलाई एडजस्ट गर्न
6: हो तर एकजना व्यक्तिको मात्रै होइन भोलिका दिनमा पनि विधान त रहिरहन्छ जीवन्त रहन्छ नि
5: अनि तपाईँ मान्ने हुनुहुन्छ सांसद हुनुहुन्छ तपाईँको उम्मेदवारी केमा छ यसपाला पहिलो प्रथम महाधिवेशनमा के तयारी गर्नु भएको छ
6: अब हाम्रो पहिलो कुरा के हुन्छ भने महाधिवेशनमा केन्द्रीय सदस्य र सभापतिको पहिलो चरणमा निर्वाचन हुने भएकाले पहिला केन्द्रीय सदस्य निर्वाचित भइसके पश्चात मात्रै हामी दोस्रो पदाधिकारीको चरणमा प्रवेश गर्छौ त्यसैले अब अहिले मैले पहिलो चरणको समाप्त नभइकन मैले दोस्रो चरणको लागि यही हो भन्ने कुरा त रहेन तथापि पदाधिकारीका लागि मेरो तयारी हुन्छ र हामी अगाडि बढ्छ
5: होइन पदाधिकारीका लागि तयारी भनेको चाहिँ तपाईँ के महामन्त्रीको उम्मेद्वार हो दावेदार हो धेरै संसार माध्यममा आइरहेको छ एकी मणिले भने
6: होइन अब राजनीति गरिसकेपछि महामन्त्री हुनका लागि अयोग्यता त मसँग छैन त्यसो भएका कारण महामन्त्री हुन पनि सक्ने कुरालाई त अन्यथा भन्न सकिँदैन तथापि अहिले हामी पहिलो चरणको निर्वाचनमा नै केन्द्रित रहिराखेको अवस्थामा दोस्रो चरणको निर्वाचनको विषयलाई लिएर मैले धेरै बोलिरहनु पर्ने अवस्था भएन किनभने पहिलो त केन्द्रीय सदस्य निर्वाचन टुङ्ग्याउनुपर्छ
5: अनि अहिलेको अवस्थामा चाहिँ केन्द्रीय सदस्यमा तपाईँको चाहिँ प्रमुख दावेदारी रहन्छ देशभरिबाट कति जति सदस्यहरू आउँछन् चितवनमा चाहिँ व्यवस्थापन कस्तो छ
6: लगभग चाहिँ 3500 भन्दा माथि सदस्यहरू चाहिँ महाधिवेशन प्रतिनिधिहरू रहने अराउन्ड चाहिँ 5000 छेउछाउ पुग्ने परिस्थिति छ र देशभरिबाट यो महाधिवेशनमा आउने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको उपस्थितिको प्रक्रिया हेर्दा 1,00,000 भन्दा बढी संख्यामा उपस्थित हुने अवस्था जस्तो देखिन थालेको छ
5: 1,00,000 मान्छेहरू चितवनले
6: त्यही किसिमको उपस्थिति होला जस्तो अनुमान गर्न सकिन्छ किनभने महाधिवेशनमा चाहिँ प्रतिनिधि नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू नेताहरू चाहिँ देशभरिबाट आउने क्रमको ओहिरो चल्या छ यसले एउटा थप उत्साह पनि सिर्जना गरेको छ दोस्रो कुरा चितवनले कसरी धान्छ भन्ने अवस्था पनि सिर्जना भएको छ
5: होइन अहिलेसम्मको अवस्था हेर्दाखेरि के छ त्यहाँ आउने क्रम चाहिँ जारी छ होइन मान्छेहरूको चहलबल बढिसकेको छ चितवनमा
6: मानिसहरू आउने क्रम जारी छ विभिन्न मानिसहरू कोही बसमा कोही आफ्नै निजी सवारी साधनमा कोही मोटरसाइकलमा आइरहनु भएको छ र आज चाहिँ दिनभरि बेलुकासम्ममा चाहिँ थुप्रै मानिसहरूको उपस्थित हुन्छ र यो क्रम भोलि पर्सिसम्म पनि रहन्छ
5: होइन अन्य पार्टीहरूका पनि शीर्ष नेताहरूलाई यहाँहरूले चाहिँ पत्राचार गर्नुभएको छ नेकपा एमालेबाट केपी शर्मा ओली कंग्रेसबाट गगन थापाजीहरूदेखि लिएर हर्क चाम्बाङ राईहरू उपस्थित हुनुहुन्छ के छ जानकारी
6: उपस्थित हुने नहुने उहाँहरूको कुरा हो तर हामीले निमन्त्रणा गरिसके पश्चात हामीलाई उहाँहरू उपस्थित भएर चाहिँ कार्यक्रमको शोभा बढाइदिनुहुन्छ भन्ने विश्वास छ
5: अब अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जुन त्यहाँ तामझाम देखिएको छ निकै ठूलो खर्चमा पहिलो ऐतिहासिक महाधिवेशन गर्दैछ होइन राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा
6: खर्च ठूलो भन्दा पनि अब मिनिमम लागतको कुरा त आखिरी लाग्ने आउने नै भयो, तर महाधिवेशन चाहिँ बहुत उत्साहपूर्वक र यो देशको दूरागामी भविष्यलाई आत्मसात गर्दै यो देशको भाग्य भविष्य परिवर्तन गर्ने कोसे ढुङ्गा साबित गर्ने उद्देश्यका साथ र देशलाई नयाँ दिशा दिने प्रतिबद्धता जाहेर गर्दै चितवन घोषणा पत्र जारी हुन्छ।
5: तर जिल्ला अधिवेशनहरू प्रदेश अधिवेशनहरू जुन ढंगले केन्द्रबाट सर्कुलर थियो, जुन ढंगले पार्टी सभापतिले चाहनु भएको थियो, त्यस्तो रहन सकेन, प्रतिस्पर्धा व्यापक रह्यो, कतै मुक्का नानदेखि लिएर धेरै दृश्यहरू देखियो नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि।
6: होइन, ती सामान्य छिटफुट घटनाहरू हेर्नुहोस्, समुद्रमा साना तिना छालहरू आउन सक्छन्, त्यसलाई हामीले धेरै अन्यथा भन्नु हुँदैन, तर समग्रतामा चाहिँ जिल्ला प्रदेश र पालिकाका अधिवेशनहरू सुखद नै रहेका हुन्। छिटफुट घटनाहरूलाई हामीले चाहिँ अब त्यो समुद्रमा आएको साना तिना छालहरूको रूपमा बुझ्नुपर्छ।
5: होइन, हुन त अब कोही नेपाली कंग्रेसबाट, कोही नेकपा एमालेबाट, कोही पूर्व माओवादीबाट चाहिँ आएका कार्यकर्ताहरू हुन्, राजसभामा आइसकेपछि दुई पखाली मात्रै भएका हुन्, स्वभाव त त्यही हो भन्न खोज्नुभयो।
6: यसो हुन्छ, माटो एउटै भए पनि फर्मामा राखेर पकाइसके पछाडि त्यो इँटा बन्छ, गमलामा हालिसके पश्चात त्यसले बिरुवालाई चाहिँ मल र उसलाई खाना दिन्छ, अनि त्यही माटोलाई फेरि घरमा छाप्यो भने त्यसले ओत दिन्छ। त्यसैले मानिस तिनै भए पनि तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण र यसको चाहिँ एउटा बाइन्डिङ भित्र रहिसके पश्चात मान्छे परिवर्तन हुन्छ हुनुपर्छ। राष्ट्रपा भनेको परिवर्तित राजनीतिक शक्ति हो, परिवर्तित मानसिकता बिना राष्ट्रपामा रहन सक्दैन।
5: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ सभापतिमा रवि लामिछाने बाहेकको निर्विकल्प कसैले पनि उम्मेदवारी दिन नसक्नुको कारण के हो?
6: रवि लामिछानेज्यूको यो देशप्रतिको लगाव, उहाँको वचन, उहाँले गरेका आजसम्मका कर्म, त्यसको परिणाम र सिङ्गो देशको आवश्यकता नै आज निर्विकल्प नेताको रूपमा, राजनेताको रूपमा दर्ज हुनुभएको
5: हो। होइन, कोही प्रतिस्पर्धामा अहिलेसम्म आउने छनक छाडका त्यस्तो केही छैन सभापति?
6: होइन, कसैलाई अब म एकछिनका लागि क्षणिक लोकप्रियता कमाउँछु भनेर आउनेदेखि बाहेक के अवस्था छ त ल भन्नुहोस् त?
5: होइन,
6: सिङ्गो मुलुकले नै आज
5: रविदिने सभापतिमा अर्को कुनै नेक्स्ट व्यक्ति आउन सक्छ केही छ त्यस्तो अवस्था?
6: मैले त कल्पना गरेका छैन,
5: तर सुन्नु त भयो होला नि त, कोही न कोहीले त उम्मेदवारी दिन्छ त्यहाँ प्रतिस्पर्धामा।
6: अहिलेसम्म सुनेको पनि छैन,
5: उहाँ निर्विकल्प
6: चुनिन्छ भन्ने जस्तो पनि लाग्दैन।
5: भनेपछि उहाँसँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले कोही पनि जन्मेको छैन। होइन,
6: सिङ्गो मुलुकमा नै आज चाहिँ रवि लामिछाने र बालेन शाहको प्रतिस्पर्धी छैन भनिसके पश्चात राष्ट्रिय स्वतन्त्र पार्टी त उहाँहरूकै, रवि लामिछानेकै सिद्धान्त विचार दृष्टिकोणको उपजको रूपमा हो नि त। नेपालको इतिहास मात्रै नभन्नुहोस् न, विश्वको राजनीतिक इतिहास एकचोटि केलाएर हेर्नुहोस् त, तीन वर्षमा दुई तिहाई जनमत एउटा कुनै सिमको नभाँचिकन, कुनै एउटा चाहिँ रेलिङ नतोडिकन, कुनै एउटा व्यक्तिको रगताम्य नबनाइकन त्यो शक्ति आर्जन गरेको संसारमा कुनै पनि राजनीतिक दल छैन। त्यस्तो संसारलाई नै चकित बनाएर राजनीतिक उलट पुलट र परिवर्तन गराउन सक्ने सामर्थ्य बोकेको व्यक्तिको विकल्प कसले खोज्छ मलाई भन्नुहोस्
5: त? वक्ता हुनुहुन्छ, कानूनको जानकार पनि हो, नेपालको लामो समयसम्म कालक पेसामा लाग्नुभयो, अधिवक्ता भएर काम गर्नुभयो। आज राष्ट्रिय स्वतन्त्र पार्टीमा साँच्चै नै एउटा इमेजिन गरौँ हामी, प्रोबेबिलिटी सम्भाव्यताको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने र बालेन्द्र शाह प्रतिस्पर्धी बन्नुभयो भने कसको पोल्टा भारी हुने सम्भावना रहन्थ्यो?
6: प्रतिस्पर्धै हुँदैन, यी दुईटा मानसिकता छुट्टै। सुन्नुहोस्, तपाईँले भनेको प्रश्न कस्तो हुनुपर्छ भन्दा, दुईटा ढुङ्गा ढुङ्गाहरू बीचको तुलना हुन्छ, तर एउटा ढुङ्गा छ अर्को पत्थर छ, अरे पत्थर छुट्टै हो ढुङ्गा छुट्टै हो नि त। त्यसो भएकाले एउटै गुण रवि लामिछाने र बालेन्द्र शाहको होइन, एउटा चाहिँ यो देशमा बोलेर नै देश परिवर्तन गर्न सकिने व्यक्तित्व हुनुहुन्छ, अर्को काम गरेर बोल्नै पर्दैन भन्ने स्वभाव छ, एकजना यो देशको टोटल राजनीतिक नेतृत्व सम्हाल्नु भएको छ, एकजनाले यो देशको सरकार र परिवर्तित अवस्था सम्हाल्नु भएको छ। त्यसैले जो जो बीच प्रतिस्पर्धै हुँदैन तिनीहरूलाई तुलना गर्नु भनेको त के हो भने त्यो तुलना गर्ने विषय बन्दैन।
5: यसको मतलब अहिले बालेन्द्र ढुङ्गामै हुनुहुन्छ, रविजी पत्थर डाक्टर बनिसक्नु भएको छ होइन,
6: त्यसो नभनौ ती एक अर्काका परिपूरक हुन्, यी दुईजना सिङ्गल हुँदा एक एक होला तर दुईजना हुँदाखेरि एक एक दुई होइन कि एक एक एघारको प्रिन्सिपलमा अगाडि बढेको शक्ति हो
5: होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै जुन किसिमको एउटा ऐतिहासिक महाधिवेशन गर्दैछ त्यसले चाहिँ नेपाली जनता र देशका लागि चाहिँ कस्तो खालको सन्देश दिन चाहन्छ चितवनबाट?
6: चितवनको यस महाधिवेशनले अब यो देश कतातर्फ जान्छ भन्ने कुराको एउटा निर्णय गर्छ। दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण के हो भन्ने कुराको राजनीतिक घोषणा पत्र जारी हुन्छ, त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त के रहेछ, विचार के रहेछ, दृष्टिकोण के रहेछ यो टुङ्गोमा पुग्छ। तेस्रो कुरा, पुराना राजनीति शक्तिहरूले कहिले कसैले राजा भन्ने, कसैले धर्मका नाममा राजनीति गर्ने भन्ने, कसैले संघीयताका नाममा राजनीति गर्ने भन्ने, कसैले एकात्मक राज्य व्यवस्थाका नाममा राजनीति गर्ने भन्ने जस्ता अन्योलताका कुराहरू सधैँका लागि समाप्त हुन्छन्। डिजिटल डेमोक्रेसीको युगको चाहिँ प्रारम्भ उत्कृष्ट रूपमा शुरूआत भएको हुन्छ। नातावाद कृपावादका रूपमा चाहिँ देशमा शासन सत्ता सञ्चालन गर्ने चिजहरू सधैँका लागि अन्त्य हुन्छ, त्यसैले र सुशासनको कुराको प्रत्याभूत हुन्छ र देशले एउटा नयाँ कोर्स लिन्छ।
5: अब जाँदा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन किसिमको आशा गरेका छन्, जुन किसिमको भरोसा गरेका छन्, फागुन 21 निर्वाचनले पनि धेरै कुराहरू देखाएको पनि छ, तर अहिलेको अवस्थामा समग्र नागरिकहरूको भावनालाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले एकीकृत ढंगले सम्बोधन गर्न किन सकिरहेको छ?
6: समग्र नागरिकको भावना सम्बोधनको क्रम शुरू भएको छ। यो महाधिवेशन पश्चात पार्टी सरकार र सरकारको रूप फरक तरिकाले अगाडि बढ्छ र पार्टीले त्यसलाई एउटा गाइडलाइन दिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नीति अनुसार सरकार अगाडि बढ्छ र नागरिक स्तरमा देखिने गरी सुशासन लगायत विभिन्न चिजहरू नागरिकले अनुभूति गर्ने अवस्था सिर्जना हुन्छ।
5: अहिले पार्टीले पो सरकार चलाउने होला नि त, एकमणि नेपालीजी सरकार त बेलगाम छ नि त, अहिले देख्नु भएन
6: होइन? अब यसलाई धेरै बेलगाम पनि नभनौ, तथापि अहिले महाधिवेशनको संघारमा रहेका कारण यही पार्टीको गाइडलाइन चाहिँ पूर्णता प्राप्त हुन नसकेका कारणले तपाईँको प्रश्न र नागरिक स्तरमा केही प्रश्न उठे होला, तर यो
5: कार्यकर्ताहरूको हातखुट्टा भाँच्नेदेखि लिएर चाहिँ तीनजनाले हो त्यस बनाउने पीएम एचएम र आइएमदेखि लिएर नेपालले भारतको सीमा मिच्याछ भन्ने खालका ब्लन्डर अभिव्यक्तिहरूले त देशको भोलिको भविष्य होइन भोलिको कार्यदिशालाई त निकै ठुलो प्रभाव पारेको छ नि त। यो कुरा त तपाईँले पनि गर्नुभयो होला नि त।
6: त्यही त, समग्रतामा मैले तपाईँलाई एउटै कुरा भन्छु, महाधिवेशन पश्चात पार्टीको ग्रिपमा सरकार रहन्छ, पार्टीको सिद्धान्त बमोजिम सरकारले काम गर्छ, पार्टीका मूलभूत मान्यताहरू सरकार मार्फत देशमा इम्प्लिमेन्ट हुन्छन् र नागरिकले देखिने गरी सुशासन समृद्धिको यात्रामा अगाडि बढेको महसुस हुन्छ।
5: अब जाँदा जाँदै अराजकता त कति बोक्न सक्नु होला नि त पार्टी सभापतिजीले, यसलाई त अलिकति नियम सङ्गत नियमन त गर्नुपर्ने होला नि त होइन? सबै कुराहरूलाई विषयवस्तुहरूलाई
6: होइन, एउटा कुरा हामीले के स्पष्ट हुनुपर्छ भन्दा कानून विधि नियम पद्धति सबैका लागि समान हुन्छन्, सबैका लागि समान व्यवहार लागू हुन्छ। सरकारमा रहेको व्यक्ति ठूलो सानो तल माथि सबैले विधि नियम कानून पद्धति मान्नुपर्छ र सुशासनको प्रत्याभूत आफू पनि हुनुपर्छ र दिनु पनि पर्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा चाहिँ स्पष्ट छ।
5: राज्यसभाका प्रतिनिधिहरूलाई के भन्न चाहनु?
6: आफ्नो अनुकूल भन्दा पनि देशको अनुकूलका व्यक्तिहरूलाई अब हामीले महाधिवेशन मार्फत जिताएर यो देशको भविष्य परिवर्तन गर्ने कुरामा अगाडि बढ़ाउ यही
7: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
8: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा।
9: आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
10: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क। डिसोम फाइबर नेट।
11: यसरी हाम्रो बेसमा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी मया प्रकाश भट्टजी हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: हेलो,
11: नमस्कार, गुड मर्निङ मया प्रकाश भट्टजी। गुड मर्निङ। कस्तो छ धनगढीको टेम्परेचर? गर्मी छ होइन धेरै?
12: मौसमले अलिकति त्यस्तै गरिरहेछ।
11: होइन, अब धनगढीमा धेरै गर्मी छ तर पर्यटनको क्षेत्रमा चाहिँ गर्मागर्मी शुरू भएन क्या? अझै पनि पर्यटन चिसिएकै छ यस्तो गर्मीमा पनि किन?
12: अब पर्यटनको कुरो कस्तो भने, यो सुदूरपश्चिम वास्तवमै पर्यटकको लागि चाहिँ महत्वपूर्ण, हाम्रो देशभरिकै महत्वपूर्ण गन्तव्य हो।
11: भर्जिन ल्यान्ड कहीँ कतै छ भने अहिले सुदूरपश्चिममा छ क्या? पर्यटनको क्षेत्रमा भर्जिन ल्यान्ड नै सुदूरपश्चिममा छ होइन? तर एकदमै चिसिएको छ क्या त्यो?
12: हजुर, मैले यसलाई पुष्टि गर्ने आधारहरू, जस्तो हाम्रो अब सिमसार क्षेत्र, घोडाघोडी तालदेखि लिएर महत्वपूर्ण सिमसार क्षेत्रहरू छ, हाम्रो राष्ट्रिय निकुञ्जहरू, तीन चारवटा राष्ट्रिय निकुञ्जहरू देशले जोडिएको छ, अतिशयपाल हिमाल जस्तो महत्वपूर्ण हिमालहरू त्यो क्षेत्रतिर जोडिएको छन्, र नवदुर्गा भगवतीको सेभेन सिस्टर भनेर सातवटा बहिनीकै वासस्थान भएको, पाँचवटा राष्ट्रिय शिवधामहरू भएको, भारतको महत्वपूर्ण धार्मिक स्थलहरू, पर्यटन स्थलहरू हाम्रो बर्डरसित जोडिएको, र अझ उत्तराञ्चलको र युपीको पपुलेसन पनि हामी लागि महत्वपूर्ण पर्यटनको आधार हो। त्यस्तै कैलाश मानसरोवरको गेटवेको रूपमा र एसियन हाइवेको एन्ट्री पोइन्टको रूपमा पनि सुदूरपश्चिमलाई हेरिरहेको हुनाले सुदूरपश्चिममा पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र र यी आधारहरूले पनि त्यसलाई पुष्टि गर्छ।
11: होइन, पर्यटनको त राम्रो क्षेत्र छ होइन, तर पर्यटनका लागि जुन किसिमका एक्सर्साइजहरू हुनुपर्ने हो, राज्यको नजर त्यहाँसम्म पुगेका छ? अहिले त प्रदेश सरकारहरू छन्, स्थानीय सरकारहरू छन्, तपाईँहरू पनि लामो समयदेखि पर्यटनकै क्षेत्रमा लाग्नु भएको छ, तर नजर चाहिँ किन पुग्न सकेका छैन त्यहाँसम्म?
12: होइन, त्यसको अलिकति कस्तो छ भने, जस्तो प्रदेश सरकारहरू पनि अब यो खास चाहिँ टुरिज्ममा त्यति अनुभव भएको विज्ञहरू पनि प्रदेश सरकारसित नभएको, र पर्यटन मन्त्रालय हाम्रो वन मन्त्रालयकै मार्फतमा जोडिया हुनाले पनि अलिकति ओझेलमा परेको छ। र फेरि कस्तो भने, यहाँको प्रदेश सरकारहरूको केसमा स्थानीय गन्तव्यहरू चाहिँ स्थानीय निकायहरूकै मार्फतमा हुन्छ, स्थानीय निकायले केही काम गरेको देखिन्छ। अब प्रदेश सरकारले पनि अब धेरै थोरै लगानी त गरेको छ, तर बढी जस्तो अब यो धार्मिक क्षेत्र पनि भएको हुनाले अलिक मन्दिरहरूतिर पर्यटन प्रदेश सरकारको लगानीहरू अलिकति बढी भएको देखिन्छ। तर अब मेजर, अब जस्तो पर्यटनको लागि चाहिँ चाहिने आधारभूत कुराहरू भनौँ, जस्तो 2010 2020 दस वर्षीय अभियानमा हामीले सुदूरपश्चिमको निजी क्षेत्रले पर्यटन प्रवर्धन गर्ने र पर्यटनका सम्भावनाहरू उजागर गर्ने, मार्केटिङ गर्ने र यो गन्तव्यहरू पहिचान गर्ने काम 10 वर्षीय अभियान अन्तर्गत हामीले गर्यौँ, र 2020 अब यसलाई व्यावसायीकरण गर्नुपर्छ र पर्यटनबाट आय आर्जन गरेर धेरै थोरै भए पनि अब गरिबी न्यूनीकरणमा पनि यसको महत्वपूर्ण रोल हुने हुनाले हामीले व्यावसायिक पर्यटनको रूपमा जानुपर्छ भन्ने चाहिँ यी आधारहरूले देखाइरहेको छ। हामीले त्यसरी काम गरेर अब हामीले सुरुवातीमै भनौँ न, सुन्दर सुदूरपश्चिम भन्ने अभियान हामीले सञ्चालन गऱ्यौँ, जाँदै सुदूरपश्चिम भनेर अभियान चालु गरियो, सुदूरपश्चिमको आवाज पर्यटनको विकास भनेर यो आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाउँ भन्ने आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, र अहिले अब हाम्रो स्थानीय धनगढी उपमहानगरपालिकाबाटै सुरुवाती भएको हाम्रो सुदूरपश्चिम हामी आफै चिनाउँछौँ भन्ने अभियान अन्तर्गत पनि सुदूरपश्चिमलाई चिनाउने कुरोहरू चाहिँ धेरै अगाडि बढिसकेको अवस्था हो। र खास गरेर पर्यटकहरूको लागि चाहिने आधारहरू भनेको, जस्तो अब हाम्रो शान्ति सुरक्षाको कुराहरू भयो, यातायातको कुराहरू भयो, हामी पर्यटकलाई चाहिँ स्वस्थ राख्न सक्छौँ कि सक्दैन भन्ने सुरक्षाको कुराहरू भयो, र गन्तव्य पहिचानको कुराहरू भयो, यी कुराहरूमा चाहिँ करिब करिब हामीले आधारभूत कुराहरू हुनाले अब चाहिँ सुदूरपश्चिमलाई कसरी व्यावसायिक गर्नुपर्छ र मार्केटिङमा कसरी लैजानुपर्छ भन्ने चाहिँ हामी निरन्तर प्रयासमा छौँ। तर यसको लागि महत्वपूर्ण पढी भनेको, अब जस्तो यो पर्यटनको लागि चाहिने आधारभूत कुराहरू, जस्तो पर्यटन प्रवर्धनमा, बजारीकरणमा, यो अनुसन्धान अध्ययनमा, अब यसको पूर्वाधारको विकासमा सहकार्यमा गर्नुको लागि चाहिँ प्रभावकारी कार्यान्वयनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटनलाई चिनाउनुको लागि महत्वपूर्ण कडी भनेको हामी कहाँ नेपालमा चाहिँ नेपाल पर्यटन बोर्ड भनेर एउटा संस्था छ, त्यो पर्यटनहरू जस्तो समन्वयको कामहरू सेवाको कामहरूदेखि लिएर सबै कामहरू पर्यटन बोर्डले गर्नुपर्ने हो। पर्यटन बोर्डको अहिलेको अवस्था भनौँ नि, अब राज्य चाहिँ संघीयतामा गइसकेपछि पनि उसले अब हाम्रो संघीयता अनुसारको चाहिँ यो अफिसहरू स्थापना गर्ने जमर्को गरेको देखिँदैन र सामान्य सेवाको लागि भनौँ, सामान्य सेवाको लागि पनि हामीले काठमाडौँ नै थाल्नु पर्ने, अब जसको कारणले हाम्रो चाहिँ अलिकति यो समयको पनि सदुपयोग नहुने, स्रोतको पनि सदुपयोग नहुने र अवसरहरूबाट पनि हामी वञ्चित रहने अवस्था छ।
11: होइन, प्रदेश सरकार

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धी गुनासो जोरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो जोरी तथा सुझावहरू टोल फ्री नम्बर 1112 र व्हाट्सएप नम्बर 9851306603 कल गर्न सकिने गृह मन्त्रालयले जनाएको छ। ललितपुरको जावाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो 4 बजेपछि देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्दारा लगन खेल कुमारी पार्टी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आज भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुगमती लगिनेछ। साथै मीननाथलाई भने रथमै राखेर पाटनको टंगाल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यका विभिन्न ठाउँबाट आएका ललितपुरको जावलाखेलमा आएर भोज खाने प्रचलन छ। विगतका वर्षमा आजका दिन चिडियाखाना र जावलाखेल खेल मैदानमा भोज खाने गरे पनि यसपालि भने खेल मैदानमा मात्रै भोज खानुपर्ने बाध्यता छ। जावलाखेलको सदर चिडियाखानामा रहेका केही जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिडियाखाना परिसर आज सुनसान छ। चिडियाखानामा विशेष गरी नयाँ वर्षको दिन र भोटो जात्राको दिन उल्लेखनीय भीड लाग्ने गर्दथ्यो। देशभर माग अनुसार रेबिज विरूद्धको खोप आपूर्ति हुन नसक्दा अभाव सिर्जना भएको छ। कुकुर बाँदर बिरालो लगायतका जनावरले टोकेर खोप लगाउन जानेको संख्या बढ़ेको छ। स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र 4,000 भाइरल खोप आउने र आगामी आर्थिक वर्षमा अभाव हुन नदिने जनाएको छ। देशभर माग अनुसार रेबिज विरूद्धको भ्याक्सिन आपूर्ति हुन सकेको छैन। माग उच्च हुने र भ्याक्सिन आपूर्ति न्यून मात्रामा हुने हुँदा केही दिन यता भ्याक्सिन अभाव सिर्जना भएको हो। जिल्ला अस्पताल धादिङका प्रमुख डाक्टर नवीन महासेठले सरकारले माग अनुसार भ्याक्सिन उपलब्ध नगराएपछि संस्थाबाट भ्याक्सिन किनेर जो गर्न बाध्य भएको बताउनुभयो। जिल्ला अस्पताल रसुवाका सूचना अधिकारी नरेन्द्र थापाले केही महिना खोप अभाव भए पनि अहिले केही सहज भएको बताउनुभयो। त्यसै आर्थिक वर्षमा खरिद गरेको खोप भन्दा खोप लगाउनेको संख्या बढ़ेपछि हाल अभाव देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। अस्पतालहरूमा कुकुर बाँदर बिरालो चितुवा बाघ भालु स्याल लगायतका जनावरले टोकेर बिरामीहरू रेबिज विरूद्धको खोप लगाउन चाहन्छन्। खोप आपूर्ति पर्याप्त हुँदा समस्या देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार 559 जनाले खोप लगाएको पीडी इन्चार्ज शंकर पाण्डेले जानकारी दिनुभयो। त्यस्तै बुधबार 548 जनाले खोप लगाएका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज हुने पाँचौं दीक्षान्त समारोहको तयारी पूरा गरेको छ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2193 विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन्। दीक्षित हुनेमा स्नातक तहका 1836 जना, स्नातकोत्तर तहका 327 र विद्यावारिधि तहका 30 जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति रहेका छन्। रजिस्ट्रार प्राध्यापक डाक्टर सिंहका अनुसार पाँचौं दीक्षान्त समारोहमा कृषि संकायतर्फ कृषि स्नातकमा 1372, स्नातकोत्तरमा 212 र विद्यावारिधितर्फ 19 योग्य भएको जानकारी दिनुभयो। त्यस्तै पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातकमा 97, पशु चिकित्सा स्नातकोत्तरमा 51 र पशु चिकित्सा पशु विज्ञान विद्यावारिधिमा 23 जना दीक्षित हुँदैछन्। सोही संकायको मत्स्य विज्ञान स्नातकमा 6, स्नातकोत्तरमा 20 र विद्यावारिधिमा 11 जना छन्। वन विज्ञान संकाय हेटौडातर्फ वन विज्ञान स्नातक बीएससी फरेस्ट्रीमा 348, स्नातकोत्तरमा 30, विद्यावारिधितर्फ 3 जना विद्यार्थी यसपटक दीक्षित हुन योग्य भएका छन्। विक्रम सम्म 2067 असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको 16 वर्ष पूरा गरेको छ। यस अवधिमा विश्वविद्यालयले देशको कृषि, पशु विज्ञान, मत्स्य पालन र वन विज्ञान क्षेत्रको विकासका लागि उल्लेखनीय जनशक्ति उत्पादन गर्न सफल भएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसारको तलब र सेवा सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको तथा सम्झौता विपरीत काम गर्न बाध्य पारिएको भन्दै पटक पटक गुनासो गरेपछि सरकारले यस विषयमा कदम चालेको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजत पत्रवाला संस्थाहरूलाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था तत्काल अनिवार्य रूपमा अनुगमन गर्न निर्देशन दिएको छ। नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा र अधिकारको प्रभावकारी संरक्षण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त निर्देशन बमोजिम विभागले यो नयाँ व्यवस्था लागू गरेको हो। अबदेखि प्रत्येक मेन पावर कम्पनीले आफूले तथा समूहका श्रमिकहरूको अवस्थाबारे अनिवार्य र नियमित रूपमा अनुगमन गर्नुपर्नेछ। मेन पावरहरूले मासिक रूपमा प्रत्येक समूहबाट कम्तीमा 5 देखि 10 जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी सम्झौता अनुसारको तलब, आवास र कार्य वातावरणको अवस्थाबारे जानकारी संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ। अनुगमनका क्रममा रोजगार विपरीतको अवस्था भेटिएमा सम्बन्धित मेन पावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी सम्झौताका शर्तहरू कार्यान्वयन गराउनुपर्नेछ। यसरी संकलन गरिएको विवरणलाई प्रत्येक 3 महिनामा वैदेशिक रोजगार विभागको संस्था अनुगमन शाखामा बुझाउनु पर्नेछ। विभागले यस सम्बन्धी ढाँचा गत असार 3 गतेको पत्र मार्फत पठाइसकेको जानकारी दिएको छ। ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ।
5: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे
2: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
2: खै के गर्ने जाने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाइसि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
5: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
6: ए त्यसो भए जोगिन के गर्ने त
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्।

0: पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: नमस्कार स्वयं सेविका दिदी।
10: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
12: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
12: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
12: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: के भयो, के को हल्ला खल्ला हो यो?
15: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
16: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
14: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
16: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने? हो त है, हामीले त ध्यानै नदिएको। त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
17: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
18: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
17: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
18: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
17: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
18: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
17: सचेत बनाऊ।
18: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
17: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुसी नहुनु,
17: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
17: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
18: छटपटी हुनु, चिटचिट पसिना आउनु,
17: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
17: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: उसलाई त भरे म पठाउँछु
1: पत्ता पत्तै हो
0: तपाईँ। ओइ, हेल्प गर्न।

0: रेडियो साइन 89.8 मेगाहर्ज।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

इजिप्टमा अमेरिका इरानी युद्धका मध्यस्थकर्ता बीच आज छलफलको तयारी, पाकिस्तान साउदी र टर्कीमा भेला हुने इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत। र फिफा विश्वकपमा टर्की विरूद्ध पाराग्वेको जीत, टर्की समूह चरणबाट बाहिरियो, ब्राजिलद्वारा हैती 3 गोलले पराजित, आज राति नेदरल्याण्डस र स्वीडेन बीच खेल हुने।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राजसभाको केन्द्रीय समितिको बैठक सम्बन्धी खबरबाट, राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दैछ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुर स्थित होटल सिमटीको बैठक हलमा दिउँसो 1 बजेका लागि बैठक बोलाइएको हो। चितवनको भरतपुरमै असार 7-9 गतिसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र बुर्लाको ढिका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। भोलिदेखि चितवनमा शुरू हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द 17 चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। थामपानी छेक्ने छानो सहितको जर्मन ह्याङ्गरभित्र उद्घाटन कार्यक्रम हुने भएको छ। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। राज्यपालले केन्द्रीय समितिको संख्या बढ़ाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिसकेको छ। केन्द्रीय सदस्य संख्या 158 बनाउने निर्णय गरिएको छ। त्यस्तै पदाधिकारीमा सभापति 1, वरिष्ठ नेता 1, उपसभापति 3, 1 महिला सहित त्यस्तै महामन्त्री 2, सहमहामन्त्री 5मा 1 महिला, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष 2 अनि 1 महिला अनिवार्य हुने जनाइएको छ भने महाधिवेशन मार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने राज्यपालले जनाएको छ। राज्यपालमा 3,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कूल बस उदयपुरमा दुर्घटना हुँदा 33 जना घाइते भएका छन् भने 1 जनाको मृत्यु भएको छ। 2X6438 नम्बरको बस आज बिहान 9 बजे उदयपुर गढीगाउँ पालिका 7 अधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सड़कबाट करिब 25 मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीले दुर्घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ। नेकपाका नेता डाक्टर भीमरावलले मुलुकको परराष्ट्र नीति र कूटनीतिमा बाहिर देखिने कुराभन्दा भित्री संकेत र वास्तविक निर्णयहरूको ठूलो महत्व हुने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै नेता रावलले वर्तमान सरकार छिमेकी मुलुकहरूसँगको संवेदनशील कूटनीतिक मामिलामा लाचार र मौन देखिएको आरोप समेत लगाउनुभयो। भारतले नेपाली चिया निर्यातमा लगाएको अघोषित अवरोध, सुस्तामा भारतीय फौजको प्रवेश, दार्चुलामा बिना अनुमति भारतीय सुरक्षाकर्मीले गरेको ड्रोन उडान तथा सीमा नाकाहरूमा 81 बढ़ाइएको कड़ाई सामान्य घटना नभएको उहाँको तर्क छ। कूटनीतिमा जे देखाइन्छ त्यो हुँदैन, जे हुन्छ त्यो देखाइँदैन भन्ने कुरा यी घटनाले प्रमाणित गर्छन्, रावलले भन्नुभयो। भारतीय पक्षका यी गतिविधिले दिएको गम्भीर संकेतलाई सरकारले तत्काल बुझ्नुपर्नेमा उहाँको जोड़ रहेको थियो। नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशनमा नेता प्रदीप गेवालीलाई पठाउने भएको छ। चितवनमा आइतबारदेखि शुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो गरेको थियो। यद्यपि उहाँ नजाने तय भएको एमालेका नेताहरूले जानकारी दिएका छन्। एमालेबाट अध्यक्ष मात्र होइन पदाधिकारी तहका नेताको पनि सहभागिता नहुने निश्चित भएको छ। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। सिंहदरबार स्थित दलको कार्यालयमा बस्ने बैठकमा दल नेता भीष्मराज आङदिम्बेका अनुसार सरकारका काम कार्यवाहीमाथि निगरानी बढ़ाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ। मन्त्रालयगत संयोजकहरूले मन्त्री परिषदको निर्णय तथा सरकारको काम कार्यवाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन्। आजको बैठकमा संसदीय समितिका गतिविधि, संसदमा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धी गुनासो, जोरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर संचालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर संचालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो, जोरी तथा सुझावहरू टोल फ्री नम्बर 1112 र व्हाट्सएप नम्बर 9851360603 मा कल गर्न सकिने सुनाइएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज पाँच दीक्षान्त समारोह गर्दैछ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2193 विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन्। दीक्षित हुनेमा स्नातक तहका 1836 जना, स्नातकोत्तर तहका 327 र विद्यावारिधि तहका 30 जना, उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति रहेका छन्। रजिस्ट्रार प्राध्यापक डाक्टर सिंहका अनुसार दीक्षान्त समारोहमा कृषि संकायतर्फ कृषि स्नातकमा 1372, स्नातकोत्तरमा 212 र विद्या पारिधिकतर्फ 19 योग्य भएका छन्। त्यस्तै पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातकमा 97, पशु चिकित्सा स्नातकोत्तरमा 51 र पशु चिकित्सा पशु विज्ञान विद्या पारिधिमा 23 जना दीक्षित हुँदैछन्। ललितपुरको जावलाखेलमा रातो मथिन्द्र नाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मथिन्द्र नाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले आज भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मथिन्द्र नाथको भोटो आज दिउँसो 4 बजेपछि देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मथिन्द्र नाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्धारा लगन खेल कुमारी पार्टी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। देशभरमा आगअनुसार रेबिज विरूद्धको खोप आपूर्ति हुन नसक्दा अभाव सिर्जना भएको छ। कुकुर, बाँदर, बिरालो लगायतका जनावरले टोकेर खोप लगाउन जानेको संख्या बढ़ेको छ। स्वास्थ्य मन्त्रालयले 1 हप्ताभित्र 4,500 भाइरल खोप आउने र आगामी आर्थिक वर्षमा अभाव हुन नदिने जनाएको छ। देशभर माग अनुसार रेबिज विरूद्धको भ्याक्सिन आपूर्ति हुन सकेको छैन। माग उच्च हुने र भ्याक्सिन आपूर्ति न्यून मात्रामा हुने हुँदा केही दिन यता भ्याक्सिन अभाव सिर्जना भएको हो। जिल्ला अस्पताल धादिङका प्रमुख डाक्टर नवीन महासेठले सरकारले माग अनुसार भ्याक्सिन उपलब्ध नगराएपछि सस्ताबाट भ्याक्सिन किनेर जो गर्न बाध्य भएको बताउनुभयो। पृथ्वी राजमार्गको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्डमा मनसून जन्य विपद र पहिरोको जोखिमलाई मध्यनजर गर्दै तत्काल सड़क खुलाउन द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ। सड़क विभाग तथा सम्बद्ध आयोजनाले च्यापले खोला, चारखिला, सतकिला, कमेरे भीर, चिराउली पुल, जारेखेत, चालिसे र परेवा भीर लगायतका क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ। आयोजनाले विपदको समयमा यात्रु तथा स्थानीयले सिधै सम्पर्क गर्न सक्ने गरी बुलेटिन जारी गर्दै आवासीय इन्जिनियरदेखि मेसिन अपरेटरसम्मको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 3000 तिसौँ वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा नै अवसर प्राप्त गर्नुहोस्।
1: देशो खुशीको कनेक्सन।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: एनर्जी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान साउदी अरब टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाइएको छ। त्यस्तै इजरायल र हिजबुल्लासम्म युद्ध विरामका लागि सहमत भएका छन्। अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच दुई पक्षबीच हिजो सहमति भएको हो। एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिजबुल्लासम्म युद्ध विराम गर्न सहमत भएको बताएका छन्। तर इजरायलका एक सैनिक प्रवक्ताले भने युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश पाएसेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएका छन्। लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा 47 जनाको ज्यान गएको बताएको छ। गएको फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली आक्रमणमा मारिएपछि हिजबुल्लाले इजरायलमा रकेट आक्रमण गरेको थियो। त्यसपछि मार्चको शुरूआतमा इजरायल अमेरिका र इरान बीचको युद्धमा लेबनान पनि तानिएको थियो। अब खेल खबर। फिफा विश्वकप 2026 सम्म दिएको खेलमा पाराग्वेसँग 1-0 पराजित हुँदा टर्कीको विश्वकप यात्रा टुंगिएको छ। लगातार दोस्रो हारपछि टर्की विश्वकपको सम्म चरणबाटै बाहिरिएको छ। त्यस्तै फिफा विश्वकप रूबलमा ब्राजिलले हैटीलाई 3 गोलले हराएको छ। ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गोल गरेको हो। दोस्रो हाफमा पनि थप गोल हुन सकेन। पाँचपटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। हैटीलाई हराइसकेपछि समसीको शीर्ष स्थानमा पुगेको ब्राजिलको 2 खेलमा 4 अङ्क भएको छ। त्यस्तै आज राति नेपाली समयअनुसार पाउने 11 बजे नेदरल्याण्ड्स र स्वीडेन बीच खेल हुँदैछ। आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ। मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल नै निर्णायक बनेको छ। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो 2 मिनटमै गोल गरेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। चितवनमा भोलिदेखि शुरू हुने राष्ट्रपा महाधिवेशनको तयारी अन्तिम चरणमा। केन्द्रीय समितिको बैठक बस्दै उदयपुरमा स्कूल बस दुर्घटना, 33 जना घाइते, 1 जनाको मृत्यु। रसुवा भन्सारका 13 कर्मचारी निलम्बित। मुस्ताङमा जाँच प्रक्रिया नियम सम्मत रहेको निष्कर्ष। आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 औं दीक्षान्त समारोह हुँदै कांग्रेस संसदीय दलको बैठक बस्दै नागडुङ्गा नौबुसे मलिखु सड़क खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन। देशभर माग अनुसार रेबिज विरूद्धको खोप आपूर्ति हुन नसक्दा अभाव सिर्जना। खोप लगाउन जानेको संख्या बढ़दो। रातो मछिन र नाथको भोटो जात्रा आज हुँदै भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। पाकिस्तान साउदी र टर्की भेला हुने। इजरायल र हिजबुल्लासम्म युद्ध विरामका लागि सहमत। र फिफा विश्वकपमा टर्की विरूद्ध पाराग्वेको जीत। टर्की समूह चरणबाट बाहिरियो। ब्राजिलद्वारा हैटी 3 गोलले पराजित। आज राति नेदरल्याण्ड्स र स्वीडेन बीच खेल हुने। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे
2: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
2: खै के गर्ने गर्ने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
5: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
6: ए त्यसो भए जोगिन के गर्ने त
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
6: बुझेँ
5: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
7: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
8: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै
9: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे
9: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा
8: ए
9: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ
8: ए हो र बाबु
9: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
8: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
3: नेपाल सरकार विज्ञापन बोर्ड
10: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
10: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
10: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
12: नमस्कार स्वयं सेविका दिदी
13: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
13: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
13: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
15: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
15: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
15: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: के भयो? के को हल्ला खल्ला भयो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
17: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
16: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
17: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहान।
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
17: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
16: होइन, किन माइली भाउ।

0: रास्तामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वर्षमा के कसो गर्छु
1: त्यसो
0: नयाँ फोन किन्छु, नयाँ ल्यापटप किन्छु, त्यसपछि नेपालभरि घुम्छु अनि फ्यामिलीसँग
1: यत्रो सब गर्ने
0: अनि सेभिङ्स नि
1: मेरो सेभिङ्स
0: यता सब
2: Ride for years without worries. No fuel stress, no heavy maintenance costs. And charging stations growing across Nepal with Aether.

वृद्धिमा आइसिएपछि हे प्रभु परिवार हुन्छन् छोरा छोरी हुन्छन् पालो जन्मायो हुर्कायो अब के हुन्छ भन्दा हे मेरो बाबु मेरो नानी भनी पालि

मैना हूँ।

0: चिरनाथ उमामहेश्वर भगवानको हो, सम्पूर्ण देवगणको हो, सम्पूर्ण गुरुजनको हो, सम्पूर्ण भक्तवत्सल भगवानको हो, आजकी आनन्दको हो।
1: अब मैले पोखराको टिमलाई कृपया यथास्थानमा गएर बसिदिनु हुनको लागि हार्दिक अनुरोध गरेँ। सबैको पाबन्दीले गर्दा म एकदम हिटलर जस्तो बन्नुपर्ने मेरो बाध्यता छ। हजुरहरूलाई एकदम सम्मानको साथमा, सायद चिन्नु भएको छैन कसले माइक खोज्छ भनेर, एक दिन त जाने हो संसार छो गाउनु भएको छ।

0: भिन्न हो त्यही गाउने लेख्ने संगीत गर्ने हिरालाल कणेल तपाईँको अगाडि छ। माइक खोज्नको लागि म विवश माइक खोजेको होइन, हजुरहरूलाई पहिले नै मैले अनुरोध गरेको थिएँ। ताली बजाएर स्वागत गरौं, ताली बजाएर स्वागत गरौं हाम्रा पोखरेली श्रद्धालुहरूले। यति ठूलो सहयोग गर्नुभएको छ, मैले शब्दमा व्याख्या गर्न सक्दिन। अब यो क्यामेरालाई थोरै यता गरे म पनि अलिक खुसी हुने थिएँ। सबै सबैलाई कोटि कोटि नमन गर्दै म पुनः सचिवालयको काम घटाउँदै पनि गर्नेछु। हाम्रा आर्थिक संयोजक आदरणीय श्री रामप्रसाद ओस्तीजी, आर्थिक संयोजकलाई हामीले चिन्नै पाएनौ भनेर मलाई 50 जनाले गाली गरे। यहाँ एकपल्ट हजुरले हात लगाएर जानुहोस्, यहाँ दिएको पैसा काम लाग्छ कि लाग्दैन, कस्तो मान्छेले नेतृत्व गरेको छ, यो पैसा सदुपयोग हुन्छ कि हुँदैन, यो यहाँ एक पैसा पनि तलमाथि भएछ भने बाँकी छरी। यहाँ हुनुहुन्छ हाम्रो आर्थिक संयोजक योग गुरु, पोखरेली श्रद्धालुहरूले हेर्नुहोस्, योग गराउनुहुन्छ गुरुले, योग गराउँदै हिँड्नुहुन्छ। नेपालमा धेरै ठूलो या त्याग छ हाम्रो रामप्रसाद ओस्ती गुरुको, ताली बजाएर स्वागत गरौं। त्यसकारण एक पैसा पनि खेर जान्छ कि भनेर तपाईँले शंका नगर्नुहोस्। बरु यहाँ दिन नपाएको अवस्था छ भने पछि पछुतो नहोला नहोस्। हजुरहरूले एकदमै खुलेर जति सक्नुहुन्छ त्यति प्रदान गर्नुहोला। एकदम छिटो आउनुहुनको लागि अनुरोध गरे। पहिलाका रसिदहरू यहाँ पाइएनन् भन्नुभएको छ, यहाँ छन् रसिदहरू, हजुरहरूले आरामले खोजेर आफ्ना रसिदहरू लानुहोला र रुद्राक्ष पनि ग्रहण गरिदिनुहोला। दुर्गा कुमारी अर्याल गुल्मी अर्जेबाट 1115 प्रदान गर्नुभएको छ, अर्यालजी छिट्टो आएर सम्मान पत्र लिइदिनुहोला। धनकुमारी रिजाल भरतपुर 7 प्रेम बस्तीबाट 1115 प्रदान गर्नुभएको छ, धनकुमारी रिजालजीलाई पनि आएर यो रसिद पनि लिने र रुद्राक्ष पनि ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु। दिदी बहिनी समूह भरतपुर 7 5525 प्रदान गर्नुभएको छ, दिदी बहिनी समूह भरतपुर 7 अध्यक्षजी अथवा प्रतिनिधिजी जो हुनुहुन्छ आएर यहाँ यो सम्मान पत्र लिइदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु। खेमराज एवं नारायणी लाउनु आउनु, छिट्टो आउनु, एकदम छिटो आइदिनु होला। अब रुद्राक्ष एक दुईजनाले लिइदिनु होला, अरूले टिका व्यासजीको हातबाट टिका लिनु होला, टिकाको व्यवस्था। एउटा समूहलाई दुईवटा रुद्राक्ष, किनकि रुद्राक्ष नि पुर्याउनु पर्यो होइन, कुरो ढाँटेर भएन, मै माग्ने ढुङ्ग्रो लुकाउने गरेर भएन। अब ताली बजाएर स्वागत गर्नुहोस् न त, हामी आज जतिकोलाई रुद्राक्ष दिने इच्छा थियो, के गरौं। नारायण हरि। खेमराज एवं नारायणी चापागाई देवघाट 5 10605 प्रदान गर्नुभएको छ, ताली बजाएर स्वागत गरेर खेमराजी एवं नारायणी चापागाईजी। उहाँले प्रशस्त नग जिन्सी सामानहरू पनि प्रदान गर्नुभएको छ। ऋषि कृष्ण श्रेष्ठ, नाम यताउति भएन मलाई भन्नुहोला, म सच्याउने छु। ऋषि कृष्ण श्रेष्ठ सीत पाइला
1: काठमाडौँबाट,
0: एकैछिन ओभरल्याप नगरौं, ऋषि कृष्ण श्रेष्ठ सीत पाइला काठमाडौँबाट 1505 प्रदान गर्नुभएको छ आएर। ऋषि के श्रेष्ठजी काठमाडौँबाट 2150 प्रदान गर्नुभएको छ, कृपया मञ्चमा आइदिनु होला। तुलसी पाण्डे गैडाकोट 2 1105 प्रदान गर्नुभएको छ, तुलसी पाण्डेजीलाई पनि म गरिमामय मञ्चमा आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। आदरणीय सज्जन वृन्द हजुरहरूको बीचमा पनि अब हामी जम्मा कति 14 गतेसम्म मात्रै हामीसँग समय छ, कति 14 गतेसम्म मात्रै, पर्सि 8 5 करोड भन्दा बढी बत्ती बालिँदैछ। 5 10 बजे नै आउनुहोला, प्रसाद सकेसम्म त्यो दिन यहाँ गर्मी गरेर आउनुहोस् भनौँ भने पनि यहाँ आएर भोकै बस्नु पर्यो भने हामीलाई सराप लाग्छ होइन। व्यवस्था एकदमै महासागर बगे जस्तै भएको छ। अब बत्ती बाल्ने आमाहरू खाएर आउनुहोस् भनौँ भने पनि दोष लाग्छ, त्यसकारण फलाहार गरेर आउनुहोला। दिनभरि केही पाइएछ भने खाउला, नत्र दिनभरि पुग्ने गरी फलाहार के गरेर आउनुहोला। पानी जल हामीले यहाँबाट व्यवस्था गर्नेछौँ, दिनभरि बस्ने गरी आउनुहोला। 5 करोड भन्दा बढी बत्ती पर्सि 8 बिहान 10 बजे हात माथि लगेर बुझेको जतिले ताली बजाउनुहोस्,
1: जय हो।
0: र त्यहाँ पनि 1 करोड बत्तीको कर्ता, 1 लाख बत्ती बराबरको कर्ता म बन्छु भन्ने जतिले, 1 लाख बत्तीको दायित्व मेरो भयो भन्ने जतिले जबिन्द्र चापागाई भरतपुर दुई 1550 प्रदान गर्नुभयो जबिन्द्रजी। सचिवालयमा नाम लेखाउनु होला। यहाँ हामी लगभग सभा 1 करोड भन्दा माथि पुगेका छौँ। पोखरावासी श्रद्धालुहरूलाई पनि मैले भने, पोखरावासीले जस्तै मन सबैले फुकाइदिएको भयो, अहिलेसम्म हामी आर्थिक रूपमा पनि 5 करोड भन्दा माथि जान्थ्यौँ, तर हामीले बुझाउन सकेनौँ। अरू कसैलाई दोष दिँदैनौँ, थोरै दिनुभयो कसैलाई भनेको होइन, हजुरहरूले दिएको हजार पनि लाख हो, ताली बजाएर स्वागत गर्नुहोस्। हजुरहरूको दान थोरै भयो भनेको होइन, खर्च नै 1,50,00,000 हारिमा छ, खर्च नै 1,50,00,000 हारिमा छ। हामी 1 करोडबाट उकालो लाग्यौं, अझ 35-40,00,000 हामीलाई खर्च धान्नैको लागि बाँकी छ। त्यति हामी सबैले उठाएर हामी सबैको घरबाट थोरै बिन्दु बिन्दु बटुलेर सिन्धु बनाउने, दाना दाना बटुलेर पर्वत बनाउने, यो हाम्रो संस्कार हो। अब भने धेरै समय अतिक्रमण नगरिकन हजुरहरूको गोजीमा रसिद छ लिएर आउनुहोला। रसिद छैन मैले त दान दिन पनि बिर्सेछु भन्नुभन्छ भने, यहाँ सचिवालयमा त आज हाम्रो रामप्रसाद बस्तीजी आफै बस्नुभएको छ लौजा, कसैले पनि मानेनन् भनेर ताली बजाइदिनुहोस्। हामी दुई भाइ भएपछि अर्को कोटियम फेरि, रामप्रसादजी तपाईँ र म कसिएर अर्को कोटियम फेरि गर्ने नजिकै, परशुराम गुरु हुँदै हुनुहुन्छ, पोखराका भक्तहरू आइहाल्नुहुन्छ, ताली बजाउनुहोस्। एक कोटियम अर्को पनि पुरा गरिन्छ। भरतपुर त हाम्रो परिवार, भरतपुर त घर घरमा गएर हामीले झकझक्याउन सक्छौ, गैंडाकोट त झन् हाम्रो परिवार। ल अहिलेलाई भने 7 मिनट घडी हेरेर 7 मिनट अब हाम्रो अत्यन्तै आँखामा बस्न सफल, हामी सबैलाई मन्त्रमुक्त बनाउन सफल, चाहे यहाँको भजन 65 ग्रुपले प्रतियोगिता उपस्थित भएको भजन प्रतियोगिता होस्, या आज 1008 कन्या भनेकोमा 1700 कन्या पुर्याउनको लागि बाहिरबाट प्रेरणा गर्ने हाम्रो कार्यक्रमका प्रचार प्रसार संयोजक आदरणीय श्री अर्जुन पाण्डेजीलाई 7 मिनट अब तपाईँले भन्नुपर्छ कि गाउनुपर्छ कि, अर्जुन प्रसाद चापकोटाजी मैले के भने माफ गर्नु, यता यता आयो थर, अर्जुन प्रसाद सापकोटाजीलाई माइक्रोफोन दिनु पूर्व चुडामणि एवं टीका पाण्डे भरतपुर दुईबाट 2500 प्रदान गर्नुभएको छ, जोरदार तालीबाट चुडामणिजी आउनुहोला। घडी हेरेर 7 मिनटको लागि मैले माइक्रोफोन अर्जुनजीलाई प्रदान गरे, अब हजुरले के प्रस्तुत गर्न मन लाउँछ हजुर स्वतन्त्र।
2: जय होस् हे मेरा भक्तहरू, आज हामी शिव गोरक्ष योगी नारायणनाथ कोटी होम महायज्ञमा आएका छौँ। यो पवित्र तीर्थस्थलमा आउन पाउनु तपाईँ हामी सबैको प्रारब्धको अमूल्य क्षण भएको हुनाले आज आउन पाएका हौ, हो कि होइन भक्तहरू? हो, म जय जय भन्छु बीच बीचमा कुरा काट्ने भक्तहरू, भित्र भित्रमा त्यसरी हल्ला गर्दाखेरि बहुत गाह्रो हुन्छ। बोल भक्त भगवानको।

यज्ञमा आइएको छ। अब त हाम्रो जीवन सफल भयो भनेर पनि अझै कुरा थप्ने भक्तहरूको जय होस्। आदरणीय परम आदरणीय परम पूजनीय गुरुदेव व्यासाथिन हाम्रो परशुराम पाण्डे गुरुदेव हुनुहुन्छ, यहाँहरूलाई कथा वाचनको लागि भने उद्घोषणको रूपमा एक दिन त जाने हो संसार छोडेर पिञ्जडा छोडेर पन्छी उडेर। सबैले सुन्नु भएको छ यो भजन, सबैको सबैलाई कण्ठ छ, मुखारन्द मुखारविन्द छ। त्यस्तै गरी बाचुन्जेल मिठो बोली बोल्नै चाहेन, मरेपछि एक शब्द नै बोल्नै पाएन। यो मात्रै होइन, कलियुगको यही हो कि धर्म, बुढाबुढी रुदैछन् घर घरमा, बरु रेट खुडा र तरबारले, नरेट प्रभु वचनको धाराले। अनागिन्ती रचनाहरू छन्, महाकाव्यहरू छन्, परमानन्द महाकाव्य होस्, योगी नरेन्द्रनाथ गुरुदेवको महाकाव्य किन नहोस्, प्रपन्नाचार्य गुरुदेवको महाकाव्य किन नहोस्, स्वामी विवेकानन्द सरस्वतीको शोक काव्य किन नहोस्, धेरै रचनाहरू यो समाजको लागि दिइसक्नु भएको छ। त्यस्ता गुरुदेव जो आज यहीँ बसेर निरन्तर रूपमा दुई महिनासम्म निरन्तर रूपमा खटेर बिहान पनि आज कन्या पूजनको कार्यक्रमको लागि बिहानै व्यवस्थापनको लागि खट्नु भएको थियो। मैले त यस्तो सोचेको थिएँ, म जाँदाखेरि लिएर जानुपर्छ भनेको, त म आउनुभन्दा पहिल्यै यहाँ आएर स्टेज सम्हालिसक्नु भएको रहेछ। गुरुदेव प्रति यो समयमा पनि यति ऊर्जा हामीलाई पनि प्रदान गरिदियो। जय होस्।

बोल भक्त वत्सल भगवानको। यतिखेर हाम्रो कथावाचक मैले भनिसके परम आदरणीय परम पूजनीय गुरुदेवको आगमन भएको छ। बालकृष्ण आर्याल गुरुदेव उहाँ कथावाचक मात्र होइन, यो कार्यक्रमलाई भव्य र सभ्य बनाउन निरन्तर रूपमा लागि पर्नु भएको छ। कन्या पूजनको लागि पनि बाबु अर्जुन त्यहाँ कन्या पूजनको लागि कहिले हो कस्तो छ भन्दै उहाँले पनि धेरै ठाउँमा भन्नुभएको छ। यो कार्यक्रमलाई भव्य र सभ्य बनाउन अत्यन्तै ठुलो महत्व छ, महत्वपूर्ण भूमिका गुरुदेवले खेल्नु भएको छ। धेरैजनाले यसलाई कार्यक्रमलाई भव्य र सभ्य बनाउन यहाँहरूको एकदमै ठुलो महत्वपूर्ण भूमिका रहिरहेको छ, अझै रहिरहोस्। 14 गतेसम्म छ आज कन्या पूजन कार्यक्रम पनि एकदमै विशेष रह्यो। अस्तिसम्म भजन प्रतियोगिताको कार्यक्रम पनि अत्यन्तै दिव्य बन्यो। अब पर्सि 8 गते सवा करोड दीप प्रज्वलनको कार्यक्रम छ। सवा करोड भने पनि 5 करोड भन्दा बढी दीप संकलन भइसकेको छ। यहाँहरूले पनि आफूले बत्ती काटिसकेका छौँ, हाम्रो पनि मिसियोस् भन्ने चाहना छ भने सचिवालयमा बुझाइदिनु होला। यतिखेर भागीरथी कन्डेल आमा निरन्तर रूपमा आमा समूहलाई बिहानमा बोलाउन, भजन गाएर यहाँ रमाइलो गराउन होस्, अथवा भक्तहरूलाई बोलाएर यहाँ जमघट गराउन किन नहोस्, अथवा सचिवालयमा होस्, भोजनालयमा होस्, प्रसाद वितरणमा होस्, जतासुकै निरन्तर रूपमा खटिरहनु भएको छ। हाम्रो भागीरथी कन्डेल आमाप्रति पनि विशेष विशेष आभार व्यक्त गर्न चाहन्छु। जय होस्। अनि यहाँहरू बत्ती मोल्नको लागि हामी पनि केही सहयोग गर्न पाए हुन्थ्यो जस्तो लाग्छ भने सबैजना बत्ती त्यो मोल्नको लागि भोलिबाट सुरु हुनेछ बत्ती मोल्ने काम। यहाँहरू सह

0: कार्यक्रमलाई अझै भव्य र दिव्य बनाउनको लागि धेरैजना आउनुभएको छ. मैले भर्खर मात्र देखेको छु कमला भट्ट दिदी यहाँ अग्रभागमा हुनुहुन्छ, उहाँप्रति पनि विशेष आभार व्यक्त गर्दै धेरै आमा समूहहरू बुवाहरूलाई देखिरहेको छु. सचिवालयमा आयोजक टिमहरू खटिरहनु भएको छ. सबै सबै प्रति बोल भक्त वत्सल भगवानको हरिहर भगवानको गौ माताको कोटि होम महायज्ञको भन्दै बीच बीचमा आउने नै छौ. अबको क्रममा श्रद्धेय हिरालाल गुरुदेवलाई यो अर्पण माइक अर्पण गर्दछु.
1: श्री शिव गोरक्षनाथको हाम्रो विश्व प्रसिद्ध कलाकार एवं सर्प उद्धारक आदरणीय यमलाल भण्डारीजी यहाँ आउनुभएको छैन, कहीँबाट हेरिरहनु भएको छ, हाम्रो आवाज सुनिरहनु भएको छ भने कृपया आज छिटो आउनुहोला. यमलाल भण्डारीजी हजुरले यो कार्यक्रमलाई सफल पार्नको लागि पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै आजको यो विशाल मानव सागरको बीचमा हजुरका पनि केही अभिव्यक्तिहरू हामीले राख्न पाए हामी आभारी हुने थियौं. अहिले एकपटक जोरदार ताली बजाएर सबै श्रद्धालुहरूको स्वागतमा अहिले भर्खरै हाम्रो बीचमा मिठो प्रस्तुति राख्नुहुने आदरणीय अर्जुन सापकोटाजी लगायत सबैलाई कोटी कोटी नमन गर्दै म फेरि अगाडि बढे. राष्ट्रिय धर्म संस्कृति पोखराबाट 5,100 प्रदान गर्नुभएको छ. राष्ट्रिय धर्म संस्कृति पोखराका अध्यक्षजी एवं प्रतिनिधिजी जो हुनुहुन्छ, पोखराको नाम लिएपछि त बडा हरहर एकपटक ताली बजाइदिनुहोस् त, बडा आनन्द. सावित्री बस्याल धर्मसभा नेपाल पोखरा छोरेपाटनबाट छोरेपाटन सत्रबाट 1,005 प्रदान गर्नुभएको छ सावित्री बस्यालजी. यो पोखराको सँगै राखिदिउँ त. बालकृष्ण सापकोटा भरतपुर 5 पहिला 505 दिनुभएको थियो, होइन रहेछ मैले गल्ती गरेछु भन्दै पछि 1,000 थपेर के अरे 1,000 थपेर 1,500 बनाउनु भएको छ बालकृष्ण सापकोटा एवं पुष्पराज सापकोटाजी भरतपुर 5 आएर यो रुद्राक्ष लिइदिनु हुनको लागि अनुरोध गरे. खेम अधिकारी अशोक अधिकारी गैंडाकोट 5,111 प्रदान गर्नुभएको छ. खेम अधिकारीज्यूलाई पनि मञ्चमा आमन्त्रण गर्दछु. शकुन्तला आचार्य भरतपुर 5,1040 प्रदान गर्नुभएको छ. शकुन्तला आचार्यजीलाई पनि मञ्चमा रुद्राक्षको लागि आमन्त्रण गरे. सञ्जु प्रसाद आचार्य शम्भु प्रसाद आचार्य गैंडाकोटबाट 1,005 प्रदान गर्नुभएको छ. शम्भु प्रसादजी पनि एकदम छिटो आउनुहोला है, यहाँ कुरिरहने दोहोऱ्याइरहने समय छैन. हिरा नेउपाने भरतपुर 5 1,105 प्रदान गर्नुभएको छ. हिरा नेउपानेजी सुभांश दबाडी गैंडाकोट 5,111 प्रदान गर्नुभएको छ. सुभांश दबाडीजी भरतपुर वडा नम्बर 4 सचिव आदरणीय श्री सञ्जु प्रसाद आचार्यजी जोरदार ताली बजाएर स्वागत गरौं. हाम्रो बीचमा परम श्रद्धेय परमादरणीय गुरु फणी नारायण सिग्देलजी आउनुभएको छ, जसले भागवतदेखि लिएर थुप्रै हाम्रा पूर्वीय दर्शनलाई उल्था गर्नुभएको छ पूरै संस्कृतमा. ताली बजाएर फणीनारायण गुरुजी जोरदार तालीको साथमा सम्मान गरे. हरिप्रसाद पन्थी रेसुङ्गा 4 गुल्मीबाट 1,026 प्रदान गर्नुभएको छ. छाया श्रेष्ठ भरतपुर 1 5,005 प्रदान गर्नुभएको छ. छाया श्रेष्ठज्यूलाई पनि मञ्चमा आमन्त्रण गरे. मेनुका अर्याल भनपा 1 1,515 प्रदान गर्नुभएको छ. मेनुका आर्यालजीलाई पनि मञ्चमा आइदिन आउनको लागि हार्दिक अनुरोध गरे. र हाम्रो रिसु पौडेल एवं केशव काठमाडौँ लैनचौरबाट पहिला 2100 दिनुभएको थियो काठमाडौँबाट आएर, होइन यो भएन अलि अन्याय गरेछु मैले आफै प्रति, यो यज्ञको सात्विकता देख्दा यहाँ कसैले पनि कर नगरेको देख्दा र यज्ञको महत्व देख्दाखेरि यो त मैले आफैप्रति न्याय गर्नुपर्छ भनेर पछि उहाँले यसैमा थपेर 5555 बनाउनु भएको छ। जोरदार ताली बजाएर स्वागत गरौं रिसु पौडेल एवं केशव पनि भनेर चिन्दछौ हामीले, काठमाडौँबाट पाल्नु भएको छ। हाम्रो यमलालजी, आहा हा हा हा हा, हाम्रो प्यारो, हाम्रो मुटुको धड्कन, ए यति मात्रै होइन रहेछ, उहाँले त अझ थपेर 7605 ल रिसु पौडेल एवं केशवजी, उहाँ हो हाम्रो केशवजी, ए दादा यहाँ त अझ एक अगाडि थप्यो नि, केही नहुने जस्तो माने मैले त, ल ताली बजाउने एक अगाडि थप्यो भने त 1,77,000 कति कति हुन्छ, ल जोरदार ताली। यस्ता भक्तहरू त हामीलाई जति आउनु भए पनि हामी खुसी हुन्छौ, कर गरेका छैनौ तर कुरो लुकाएका पनि छैनौ, यो कार्यक्रम हामी सबैको दानले पूरा गर्ने हो। हामीलाई रह्यो भने यहाँ करोडौंको लगानी गर्ने ठाउँ छ, गाउँको सेवामा लाग्छ, बटुकहरूले पढ्ने बस्ने बास बनाउनु छ, विद्यालय बनाउनु छ, भोजनालय बनाउनु छ, यहाँ करोडौंको लगानी छ, एक पैसा खेर जाँदैन। भएन भने पनि अहिले एक मात्रै सफल गर्न पायौं भने अहिलेको हाम्रो लक्ष्य यही नै हो। त्यसकारण हामीले दिल खोलेर मन भएका धन भएका र पिता पुर्खाका पालादेखि समाजमा परोपकार गर्दै आउनुभएका त्यस्ता परम श्रद्धालु भक्त सज्जनवृन्द आइदिनुहोस्, यहाँ केही न केही सहयोग गरौं, पितृहरूलाई खुसी बनाइदिनुहोस्, शाखा सन्ततिहरूलाई मार्ग प्रशस्त गरिदिनुहोस् र आफ्नो यस कृति बढाइदिनुहोस्, यो यज्ञलाई सुसम्पन्न बनाइदिनुहोस्। जोरदार ताली बजाएर स्वागत गरौं। यति मात्रै नभएर हाम्रो कार्य समितिबाट, कार्य सम्पादन समिति 21,111 प्रदान गर्नुभएको छ, ताली बजाइदिनुहोस्। एक कलम हाम्रा सदस्यहरू नाम गोप्य छ, अर्को 11,111 प्रदान गर्नुभएको छ, ताली बजाएर स्वागत गर्नुहोस्। मूल समारोह समितिका सदस्य नाम गोप्य छ, 7,511 प्रदान गर्नुभएको छ, उहाँलाई पनि जोरदार ताली। यज्ञका सदस्य बन्नुभएको छ त नाम गोप्य राख्नु भएको छ, 1111 प्रदान गर्नुभएको छ, ताली बजाउनुहोस् त। लौ न नि यसरी भक्तहरूको कृपा कुमाल भरतपुर 1140 प्रदान गर्नुभएको छ, कृपा कुमालजीलाई पनि मञ्चमा आमन्त्रण गरे। महेश कुमार भरतपुर 11 पनि 11,015 प्रदान गर्नुभएको छ, 1115 जोरदार ताली बजाएर स्वागत गरौं। महेश कुमारजीलाई पनि मैले मञ्चमा आमन्त्रण गरे। जुत्ता चप्पल तल खोलिदिनु होला कृपया, हामी राजनैतिक एवं सांस्कृतिक मञ्चमा जाँदाखेरि त्यो पानी लागेको छ, यहाँ बिर्सिन्छ स्वाभाविक हो, भित्र ल्याउनको लागि हामीले रोकेका छैनौं तर माथि नल्याइदिनको लागि अनुरोध गरेका छौं। बिर्सिहाल्नु भयो भने मानव बिर्सिन्छ, गएर खोलेर आउनु होला। एकपटक जोरदार ताली बजाउनुहोस् त। ल अब मैले हाम्रा कार्यालय व्यवस्थापन एवं हाम्रा पूजा सामग्री व्यवस्थापन जे जे टाइप गर्नुपर्छ के गर्नुपर्छ हामी त आएर थर्काइदिए हुन्छ, तर दौडेर गएर सबै व्यवस्थापन गर्नुहुने हाम्रो दृष्टि नेपालका अध्यक्ष आदरणीय श्री ध्रुवराज मिश्रजी परिचय दिनुहोस् त अगाडि। को यो ध्रुवराज मिश्र भन्नुहुन्छ, यहाँ चाहिँ मलाई सबले गाली गर्नुहुन्छ, मलाई चाहिँ कसो गर्ने होला। महेश कुमारजी भरतपुर 11 प्रदान गर्नुभएको छ, महेश कुमारजी। ल यसरी हाम्रो अनुप कणेललाई पनि एकपटक ताली बजाइदिनुहोस् त, अनुप कणेल भाइलाई पनि जोरदार ताली, यो कार्यक्रम सफल पार्नको लागि दिनरात खट्ने प्रतिभाहरू हुनुहुन्छ। अब मैले धेरै बोलिनँ, छोटकरीमा मैले बोल्नै नपर्ने एउटा हाम्रो यमलाल भण्डारी आउनुभएको छ, कहाँ जानुभयो, यहाँ आउने भए आऊ होइन भने मेरो मुर्गी खाऊ भन्थ्यो एउटाले, ल ताली बजाइदिनुहोस्। यस्ता यस्ता भाइहरूलाई थर्काउन पाइन्छ, ल
2: हेर्नुहोस्,
1: यस्ता यस्ता भाइहरू जसलाई लाखौं भक्तले आफ्नो आदर्श मान्छन्, हामीले चाहिँ यहाँ
3: पेट्रोलको चिन्ता छाडिदिनुहोस्। जब तपाईँ आफै नै प्रो हुनुहुन्छ, याङ्गो प्रो एपमा 3 ट्रिप पुरा गर्नुहोस्, बोनस पाउनुहोस् र इन्धन खर्च सहजै उठाउनुहोस्। थप आमदानी अब सिधै आफ्नो खल्तीमा, अहिले नै याङ्गो प्रो एप डाउनलोड गर्नुहोस्।
1: भरतपुर महानगरपालिका, रत्नगर नगरपालिका, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय बाँसबारी, देवघाट क्षेत्र विकास समिति, दृष्टि नेपाल चितवन, गैंडाकोट नगरपालिका, देवघाट गाउँपालिका, विश्व हिन्दू महासंघ नेपाल, राष्ट्रिय समिति 368, जय सनातन अभियान नेपाल चितवन, श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद, यसरी हाम्रा यी सहयोगी संस्थाहरू छन् भने हाम्रो कार्यक्रमका सुन्दर यहाँका पक्षहरूलाई विश्व व्यापक रूपमा बनाउनु हुने पत्रकार मित्रहरू नेपाल पत्रकार महासंघ चितवनबाट सृजना अर्यालजी दिनरात एक गरेर खट्नु भएको छ, सृजना अर्यालजी, कुलप्रसाद काप्लेजी, सुनिल कुमार श्रेष्ठजी, कालिका टेलिभिजनबाट सौरभ पौडेलजी, सौगात कोइरालाजी, प्राविधिक भाइ हाम्रो इन्द्र सुवेदीजी र रेडियो साइनोका संस्थापक विश्वनिधि अर्यालजी अनि नेपाल नेटवर्क मिडिया देवघाट लाइभका संस्थापक एवं सम्पूर्ण सहयोगी मित्रहरू, यसरी अन्य थुप्रै दर्जनौ मिडियाहरूले हाम्रो कार्यक्रमलाई लाइभ गरेको छ। अहिले मैले धेरै समय लिइन, हाम्रो यमलाल भण्डारीजीलाई पनि 7 मिनटकै समय मैले प्रदान गरेँ, त्योभन्दा बढी छैन यमलालजी, मलाई माफ गर्नुहोला। ल अब मैले यहाँ मोबाइल हेरेको छु, मैले ट्याक्कै ट्याक्कै अब के गरौँ, यता माइक्रोफोन यहाँ छ, एकपटक ताली बजाउनुहोस् त। अब यमलाल भण्डारी पोखरामा पनि सर्प आयो भने यमलालजीलाई बोलाउनु होला, ल सर्प आयो भने यमलालजी आएर
2: हेलो
4: जे राम हरे बोली श्याम सुन्दर भगवान को यति जहिले त पाप काटिँदैन आमा, आज साना साना नानीहरूलाई लक्ष्मीहरूलाई यहाँ लिएर आउनु भएको छ, आज सबैको पूजा आज पनि भएको छ, त्यसैले पाप नगरेकाले हात माथि गरेर भन्नुहोस् बोलो रामचन्द्र भगवानको
5: जय हो।
4: अझै पनि यहाँ पाप गरेकाले जय भन्नु पर्दैन, पाप नगरेकाले मात्रै जय भन्नुहोला, पाप गरेकाले हात तल राख्ने, पाप नगरेकाले हात माथि राख्ने, एकचोटि सबैले हात माथि गरौँ त ल, पाप नगरेकाले मात्रै है बोलिए श्याम सुन्दर भगवानको यसरी जय भनेपछि नजिकमै रहेको गङ्गाजीमा आफ्नो पाप भरि सर्लक्कै जानेछन्। समय धेरै छैन, सम्बोधन यथोचित राख्दै व्यासासन गुरुदेव प्रति उच्च सम्मान व्यक्त गर्दै हामीलाई जहिले पनि प्रेमको बाटोमा हिँडाउने बालकृष्ण गुरुप्रति पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु। हरेक ठाउँमा भजन कीर्तन गुनगुनाउँदै हामीलाई आफ्ना बाणीहरू श्रवण गराउने यस्ता प्रिय गुरुहरूलाई पाउँदा आज हामी धन्य भएका छौँ। सँगसँगै यता व्यासासनमा बस्नुहुने गुरुदेवप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। प्रज्ञानाथ डाक्टर प्रज्ञानाथ गुरुदेवप्रति यो शिरलाई नमन टक्राउँदै अब धेरै नबोलिकन हजुरलाई एक दुईटा भजनमा नचाउने छु। धेरै बोल्न थाले भने यो सेतो दारी पालेको हाम्रो आग्रज बुवा हिरालाल कण्डेल जसका भजनहरू हरेकको मनमा गुन्जिएका छन् उहाँले फेरि झपार्दै त्यही कुर्सीमा बसालिदिनुहुन्छ। बोलो श्याम सुन्दर भगवानको
5: जय हो।
4: यो भूमि यति मात्रै होइन, म हजुरलाई आज एउटा जानकारी दिन्छु, त्यसको त्यो समय जोड्न पाइँदैन हो। म मेरो मृत्युको नजदिक पुग्दै गर्दाखेरि मैले यो शरीरमा मैले भएको पीडा भोग्दै गर्दाखेरि म कहीँ गए पनि सन्चो हुन्न भन्ने अवस्थामा जाँदै गर्दाखेरि मलाई दोस्रो जन्म दिने मलाई प्राण दिने बागेश्वरी योगी नरहरिनाथ आयुर्वेदिक चिकित्सालय जहाँ छ आज मलाई यो ठाउँमा यसरी उभिएर ठमक ठमक नाच्न तपाईँको सेवा गर्न फेरि दोस्रो जन्म दिने बागेश्वरीमा रहेको आयुर्वेदिक नरहरि योगी नरहरिनाथ आयुर्वेदिक चिकित्सालय हो। मेरो नसा चापिएको थियो, 16 दिनसम्म त्यहाँ बस्दाखेरि म सन्चो भएँ, म मात्रै सन्चो भइनँ, मैले त्यहाँका हरेक भिडियो राखेपछि करिब करिब मलाई फोन आएर 90 जनाले नसाको प्रब्लम सन्चो बनाएर घर जानुभएको छ। एकचोटि फेरि जोडदार हात ताली बजाइदिनु होला, यो नबिर्सिनु होला। अर्को कुरा पनि तपाईँलाई याद छ कि छैन, टन्टलापुर घाममा आउँदै गर्दाखेरि कुनै वृक्षको मुनि बसेर तपाईँलाई पानीको शीतलता चाहिन्छ भने यही छ त्यो रुख। मैले पहिला पनि भिडियो हालेको थिएँ, म सबैलाई धन्यवाद दिन चाहन्छु, आमा बहिनीहरूले मलाई धेरैले फोन गर्नुभएको थियो छोरीलाई कति बेर लाने कसो गर्ने भनेर, मैले यहीँको जिम्मा दिएको थिएँ। तब आज सबै भान्जीहरूको बहिनीहरूको पूजा भइसकेको छ, छोरीको पूजा भइसकेको

0: अब एउटा मात्रै बाँकी रह्यो, मिनट हेरिया छ है प्रभु, अरे अद्वैत एउटा पलस भयो फेरि भोलि श्याम सुन्दर भगवानको
1: जय जय हो।
0: मलाई यति नजिकबाट साथ दिने मेरो अनन्य मित्र पनि यही हुनुहुन्छ अर्जुन सापकोटाजी, मेरो दाई भानु दाई पनि यही हुनुहुन्छ, सबैलाई सम्मान। यो साङ्गीतिक हस्ती जसले नारायण पोखरेल गुरुले भजनहरू कीर्तनहरू गाउँदै गर्दा ती बाणीहरू अहिले पनि सुन्दै गर्दा तबला बजाउने दाई उहाँ नै हुनुहुन्छ। ल हेर्नुहोस्, यस्तो अग्रज दाईको अगाडि भजन गाउँदा

एउटा मात्रै बाँकी छ उहाँले थपेको हरि। यो संसारमा अजम्मरी कोही पनि छैन, सबैलाई मरेर जानै पर्छ। बाँचुन्जेल तपाईँले श्रृङ्गार पटार गरुन्जेल, तपाईँलाई अप्ठ्यारो नहुन्जेल, मेरो घरको आमा प्यारी, मेरो छोरा प्यारो, मेरो बाबा प्यारो, मेरो श्रीमान प्यारो, जुन दिन यो शरीरबाट सासले छोडेर जान्छ, न तेरो न मेरो न प्यारो न न प्यारो, त्यही भएर बाँचुन्जेल सबैलाई राम्रो गरौँ। मरेपछि त केवल एउटा भित्तामा के रहन्छ भने एउटा फोटो रहन्छ।

0: हरी हरी छमछमी नाचने यमलाल भण्डारी जोरदार ताली बजाएर स्वागत गरौ यस्ता यस्ता भाइहरूले कर्कले हम्फिदा जाने तन साथियो अब तुम्हारे हवाले वतन साथियो भनेर एउटा सैनिकले शत्रुको गोली सिनामा लागिसकेपछि आफूभन्दा भावी पुस्तालाई भनिराखेको यो वचन अब हामी त राष्ट्रको लागि यो प्राण त्याग गर्यौं अब यो वतन यो देश तिम्रो जिम्मामा छ साथियो अगाडि लिएर जाऊ भने जस्तै अब हामीले सक्ने बेलासम्म काम गर्ने हो अब यो आध्यात्मिक विरासत सांगीतिक विरासत हाम्रा भाइहरूको काँधमा छ एकपटक जोरदार जोरदार ताली बजाएर हाम्रो अर्जुनजी हाम्रो यमलालजी हाम्रो गोविन्दजी लगायत सबै सबैलाई शुभकामना व्यक्त गरौं निरन्तर हजुरहरूको साथ हजुरहरूको सहयोग रहेको छ अझै पनि रहिरहोस् हरिप्रसाद रूपा खेती भरतपुर 11 जागृति चोकबाट 2505 प्रदान गर्नुभएको छ हरिप्रसाद रूपा खेतीज्यू आएर यो रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु प्रशंसा आचार्य गैनाकोट 1 1010 प्रदान गर्नुभएको छ प्रशंसा आचार्यजीलाई पनि यहाँ आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु दिल्लीराम एवं शिव माया पौडेल भनपा 7 1105 प्रदान गर्नुभएको छ उहाँलाई पनि मञ्चमा आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु यहाँ हिजो अस्ति मैले सचिवालयलाई अलि ढिला गर्नुभएर अलि कडा शब्दमा बोले तपाईँहरू टाइममा आउनुहोस् यहाँ सेवा गर्नुहोस् भनेर आज रामप्रसाद हाम्रो आर्थिक संयोजक रामप्रसाद वस्ती नै यहाँ बस्नुभयो अनि गुरुले हिजो तपाईँले बेकारमा गाली गर्नुभएको रहेछ आज धेरै रसिद काट्न आउनु भएन गुरु भनेर मलाई यहाँ खबर पठाउनु रामप्रसाद गुरु उठेर यसो थाहा दिनुहोस् त ल अब एक मिनट हामी कथामा प्रवेश गर्छौँ यो बीचमा लगभग 100 नाम यहीँभित्रबाट हामीले उद्घोष गर्न पाऊँ हजुरहरूले जति दिने हो अब 1,000 1,100 5,000 सुन्दा वाक्क भयो भने 51,000 1,00,000 पनि दिउँ न यो भन्न नपाएर मेरो जिब्रो छटपटाएर परशुराम गुरु प्यारालाइसिस होला जस्तो भयो 1,000 1,100 1,500 त स्टेट भयो अर्को ठाउँमा गर्दै 51,000 भन्ने आउनु जस्तो भयो मलाई त त्यसकारण अब त्यो पनि भन्न पाइयोस् हजुरहरूले साँच्चै हो यस्तो मौका फेरि आउँदैन केही न केही मिसाउँ जति सक्छौ त्यति मिसाउँ जसरी सक्छौ त्यसरी मिसाउँ जुन शीर्षकमा सक्छौ त्यही शीर्षकमा मिसाउँ तर यहाँ सहयोगी बनाऊ यहाँको पुण्य आर्जन गरौं भन्दै बाहिरबाट यो कार्यक्रम टेलिभिजनबाट हेरेर विजय कृष्ण मूर्तिजीले 51,000 रमणानन्द स्वामीजीले यता रसिद दिनुहोस् त रमणानन्द स्वामीजीले 51,000 अनि त्यसपछि गएर अस्ति कुबेर गुरुजी आउनुभयो विश्वविख्यात कथावाचक कुबेर गुरुजीले 51,000 पूर्वबाट श्रीनिवास गुरुजी आउनुभयो 51,000 गुरुजीहरूले राख्नु भएको छ
1: जय होस्
0: पोखराबाट 27,000 31,000 51,000 केही कलमहरू उद्घोष गर्न पाइयो हाम्रो भरतपुर चितवन स्याङ्जाबाट बुद्धि प्रसाद रेग्मीज्यूले पनि 51,000 ताली बजाएर स्वागत गरौं त्यसकारण हामी चितवनवासी नवलपुरवासी तनहुँवासी श्रद्धालुहरू हामीले पनि मन फुकाउँ मनको गाँठो खोले धन त त्यसै बस्दिन्छ नारायणघाटबाट वरिष्ठ समाजसेवी अत्यन्तै आदरणीय सिद्ध कुमार श्रेष्ठज्यूले पनि 55,000 प्रदान गर्नुभएको सुरुमै हो उहाँले सबैले भन्दा पहिला रामजी सापकोटा माडी बरुवाबाट 51,000 1,100 1 कलम 1,200 अर्को 6,000 अर्को गरेर 5,100 1 कलम अनि त्यसपछि गएर 1,200 एउटा कलम 6,000 एउटा कलम गरेर 12,300 हाम्रो रामजी सापकोटाजी कृपया मञ्चमा आइदिनु होला. हामीलाई धेरै पटक माडीमा बोलाएर सेवा गर्ने मौका दिनुभएको छ, भजन गाउने, त्यहाँ सत्सङ्ग गर्ने, मिठो मिठो खुवाउनु भएको छ मलाई त घरमै राखेर. ताली बजाउनुहोस् त. तर रामजी गुरुको घरमा बसेर चार दिन चार माना घिउ खाएको, मेरो दाढी सबै सेतो भयो. यो हजुरको घरको घिउ लियो रामप्रसाद गुरु, के अरे रामजी गुरु, मेरो दाढी सेतो भएको. त्यहीँ बस्नु कुर्चीमा, हजुर यहीँ बस्नु. श्याम प्रसाद पराजुली माडी एक बरुवाबाटै 11,105 प्रदान गर्नुभयो. मिठो खुवाउनु भएको छ मलाई त घरमै राखेर. ताली बजाउनुहोस् त. तर रामजी गुरुको घरमा बसेर चार दिन चार माना घिउ खाएको, मेरो दाढी सबै

0: पहिला 1000 दिनुभएको रहेछ। ल हेर्नुहोस्, मन फर्केपछि के लाग्छ र आजको कार्यक्रम देखेपछि 10000 थपेर 11105। ओहो, हाम्रो रामप्रसाद गुरु बस्नुभएको त पर्सा त पैसा त बर्सियो नि। लौ ताली बजाएर स्वागत गरौँ। अब भने नन्दकली शर्मा गैंडाकोट 4 1100 प्रदान गर्नुभएको छ। नन्दकलीजी ल आइदिनु होला, माइक्रोफोन नन्दकली आमा, यसमा हजुरहरूले गुनासो कति नगर्नु होला, थप्न पाउनुहुन्छ है। 11000 पुर्याउन मन लाग्यो भने 1100 त गइहाल्यो। एघार सय त दिइहाल्यौ, 1100 दिइसक्यो भने जाबो 10000 लागि के पछि पर्यो सोच्नुहोस् त। एउटा राम्रो साडी आउँदैन, एउटा गतिलो जुत्ता आउँदैन, अर्को पटक किने हुन्छ, तर यस्तो यस्तो कोटियौँ हुने बेलामा फेरि हामी रहन्छौँ रहँदैनौ थाहा छैन। अब भने श्रद्धेय अत्यन्तै लोकप्रिय एवं अत्यन्तै व्यस्त कथावाचक आदरणीय श्री बालकृष्ण आर्यज्यूका श्रीमुखतर्फ मैले यो माइक्रोफोन, गुरुदेव म विवश छु, घडी हेरेर न कति भन्छ 30 मिनटको लागि, मलाई माफ गर्नुहोला, जम्मा 30 मिनटको लागि गुरुदेव जोरदार तालीको साथमा ओम। ल एउटा भजन यो बीचमा हाम्रो गोविन्दजीको,
1: भोलानन्द गन्ध भगवानको पुराण।

अनंत कोटि ब्रह्मांड नायक अकारण करुणा वरुणालय भक्त वांस कल्प तरु कड़ीद्युत बेनेन्द्र पिताम्बरधारी भगवान श्री हरि का चरण नमन करते शिव गोरक्ष योगी नरेन्द्रनाथ संग कोटि होम ज्ञान महायज्ञ 2083 साल इस कार्यक्रम का संयोजक आदरणीय व्यक्तित्व प्रेत निधि भारद्वाज जी इस कार्यक्रम में मूल वक्ता को रूप में आज मात्र नभएर यो मात्र यज्ञ में नभएर हिजो नारायणी कोटि होम ज्ञान महायज्ञ हुँदा पनि जसले प्रमुख वक्ता को भूमिका निर्वाह गरेर यहाँहरूलाई त्यो भागवत रूपी ज्ञान गंगा में अवधान गराउनु भयो अत्यन्त मृदुभाषी प्रसिद्ध वक्ता श्रद्धेय पूज्य गुरुवर परशुराम पांडे ज्यू यसै गरी योगी नरेन्द्रनाथ बागेश्वरी अध्यात्म परिषद यस क्षेत्रमा रहेर यस कोटि होममा महाराजीको प्रतिनिधि पात्रको रूपमा रहेर तपाईँ हामीलाई यो ज्ञानरूपी गंगामा अवगान गराउनु हुने आदरणीय डाक्टर प्रज्ञानाथ योगीज्यू मैले देखिरहेको छु मञ्चमा श्रीमद् भागवत कथालाई नेपाली भाषामा भाषा टीका लेखेर तपाईँ हामीलाई जन जनमा मन मनमा नेपाली भाषालाई भाषामा भागवतलाई रूपान्तरण गरेर हामीहरूलाई पढ्न सजिलो होस् भनेर भगवानको भक्ति रसमा अवगान गराउनु हुने आदरणीय गुरुवर हाम्रो आदरणीय फणेन्द्र नारायण सिक्देल गुरुदेव हुनुहुन्छ। यसै गरी हाम्रो उतापट्टि हरिभक्त उपाध्याय गुरुदेव हुनुहुन्छ। यसै गरी देवघाट टोल विकास संस्था राधा सर्वेश्वर मन्दिरका महन्त पीठाधीश हुनुहुन्छ हाम्रो आदरणीय बुवा मुकुन्द शरण सिक्देल महाराजी हुनुहुन्छ। मञ्चासी सम्पूर्ण अतिथिज्यूहरू मैले देखिरहेको छु यहाँ यस कार्यक्रमलाई मात्रै होइन नेपालमा हुने सम्पूर्ण यस्ता धार्मिक कार्यक्रमहरूमा आफ्नो बुलन्द आवाजद्वारा सबैको मन मनमा बस्न सफल व्यक्तित्व अब अहिले हामीले भन्यौं भने त्यो सायद म पनि त्यो भित्र पर्न सक्छु। आज एउटा स्टेज पाइयो भनेदेखि माइक पाएर कसैलाई कथा सुनाइयो भने देश विदेश ख्याति प्राप्त अन्तर्राष्ट्रिय ख्याति प्राप्त भन्छौ। बिचारा जो महिनामा तीन चार चोटि विदेश जानुहुन्छ उहाँलाई यसको आवश्यकता छैन यो

रूपमा सूत्रबद्ध बनाएर सबैलाई भजन भनेको यो है भनेर भक्ति रसमा चुरलुम्म डुबाउने यस्ता हाम्रा व्यक्तित्व हुनुहुन्छ आदरणीय हिरालाल कडेलज्यू, जसलाई राष्ट्रिय भजन गायक भनिन्छ। सायद उहाँले चाहिँ भन्नुहुन्न आफूलाई राष्ट्रिय भजन गायक, किनभने उहाँ त्योभन्दा माथिल्लो लेभलको हुनुहुन्छ, त्यही भएर उहाँलाई त्यो आवश्यकता छैन। जो त्यो लेभलमा छैन त्यसलाई मात्र आवश्यकता हो कि हजुर। यस्तो व्यक्तित्व हुनुहुन्छ आदरणीय हिरालाल कडेलज्यू। उहाँका म भागवतमा धेरै मान्छेहरूलाई रुवाउँछु हजुर कथामा, है कति मान्छे रुनुहुन्छ तर मैले रुवाएको होइन, है हिरालाल कडेलज्यूको शब्दले रुवाउनु, म त्यति धेरै गाइदिन्छु, चाहे सुन्नु भएको छ कि छैन, है ममा त्यो क्षमता छैन। तर जब मैले हिरालाल कडेलको त्यो भजन किताब लिएर म भागवतमा बस्छु अनि आनन्द लाग्छ, जब मैले मेरो टिकटकमा फेसबुकमा हजुरले लिन सक्नुहुन्छ, अधिकतर मेरो फेसबुक टिकटकमा साना साना रिल्सहरू बनाउँछु, म वाकै भजनहरू आफू गाउँछु र त्यसैलाई मैले राखेको हुन्छु। यस्ता व्यक्तित्व हुनुहुन्छ आदरणीय हिरालाल कडेलज्यू। यसै गरी हुनुहुन्छ हाम्रो सर्प उद्धारकको रूपमा हामी चिन्छौँ, त्यो मात्र होइन उहाँ सामाजिक क्षेत्रमा, जनचेतनाको क्षेत्रमा, सर्प उद्धारको क्षेत्रमा आफूलाई अब्बल साबित गराइसक्नु भएको छ। म कहीँ पनि कथामा जान्छु, घर कहाँ भन्यो भने चितवन भन्छु म, अनि त्यसपछि एमलाल भण्डारी चिन्नुहुन्छ भन्नुहुन्छ, कहिले कहिले चिन्दिनँ भनिदिन्छु म, ल कुरा गर्नु त भनेर मलाई भिडियो कल गराउनुहुन्छ। यस्ता हाम्रो आदरणीय एमलाल भण्डारीज्यू, यसै गरी हाम्रो अर्जुन सापकोटा बाबु, हामी त गुरुकुलमा सँगै गुरुकुलीय पद्धतिबाट अलिकति अब अहिले उहाँ थोरै सामाजिक क्षेत्रमा अब्बल हुनुहुन्छ, भजन पनि त्यति नै मिठो गाउनुहुन्छ। यस यज्ञमा उहाँले जुन एउटा भूमिका निर्वाह गर्नुभयो, भजन प्रतियोगितामा उहाँलाई हामीले प्रपत्र

0: हाम्रो अर्जुन सापकोटाज्यू, यसै गरी हाम्रो भजन गायन क्षेत्रमा पुरानो व्यक्तित्व, साँच्चै यति मिठो पनि गाउनुहुन्छ, जहाँ पनि उहाँ जता पनि जुन अवस्थामा पनि आफूलाई शरीक गराउन सक्ने, सबैको मन मुटुमा बस्न सफल हुनुहुन्छ। देवघाटको खुब प्रचार पनि गर्नुभएको छ पछिल्लो समयमा हाम्रो आदरणीय गोविन्द गुञ्जन बाबु लगायत उहाँको टिम, भजन साङ्गीतिक टिम, सँगसँगै हाम्रो यो प्राविधिक भाइहरू जसले हाम्रो यो कार्यक्रमलाई देश विदेशमा पुर्याउनु भएको छ, यसै गरी यस कार्यक्रमलाई मिडियाको माध्यमबाट जन जनमा पुर्याउनु भएको छ, जसले यहाँ प्रचार प्रसारको भूमिका निर्वाह गर्नुभएको छ आदरणीय हाम्रो बहिनी हुनुहुन्छ सृजना अरियाल बहिनी लगायत सम्पूर्ण उहाँको टिम, यो व्यवस्थापन समिति, यस यज्ञका कोषाध्यक्ष हुनुहुन्छ आदरणीय हाम्रो रामप्रसाद होस्तेज्यू, आज यही बस्नु भएको छ, अघि हिरेलाल कणेज्यूले भनिसक्नुभयो, र सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा जय श्री कृष्ण जय श्री राधेको अभिवादन गर्दछु। हर हर महादेव,
1: हर हर महादेव।
0: आज म त कथा सुन्न आएको थिएँ, अब 30 मिनट समय दिनुभयो, मलाई अलिक धेरै भयो जस्तो लाग्यो। कथा सुन्न आएको मान्छेलाई 30 मिनट अलि धेरै नै भएको हो, र पनि अब जति सके म छिटो छोट्याउने प्रयास गर्छु। बोले गोविन्द भगवानको
1: जय जय हो।
0: साथै हाम्रो आदरणीय हिरेलाल कणेलज्यूको शब्द, हामी उहाँले अघि भनिरहँदा हाम्रो यमलालज्यूले भन्नुभयो, मरेपछि केही होइन, भित्तामा एउटा फोटो मात्रै हो, अरू केही पनि हुँदैन भने जस्तै हामी कस्ता थियौँ कस्ता भयौँ, होइन त, कस्ता थियौँ कस्ता भयौँ। हिरेलाल दाजु आफै सायद त्यो भजन लेखेर गाउँदै गर्दा कस्तो हुनुहुन्थ्यो, त्यो भजन आज उहाँलाई लाग्दै होला म आफूले आफैलाई लेखेछु जस्तो लाग्यो होला, होइन त, लाग्यो कि लागेन?

गरी खाऊ हात खुट्टा चल्दैन मरि जाऊ काला मैले भगवान्सँग त्यही भन्नु प्रभुको कृपामा मन नपरोस् है अब यहाँ कोटीहरूमा गएर दान गरे पनि कोटीहरूमा गएर दर्शन गरे भजन सबैले सुन्नुहोला पढ्नुहोला के भने यथार्थ के हो थाहा भइहाल्छ हजुर हजुर छोराछोरीको लागि त यति राम्रो उपदेश छ नि उहाँको मलाई एकजना आमाले सोध्नु म त धेरै यस्तै कथा भन्थे हजुरले आमालाई कति माया गर्नुहुन्छ भन्नुभयो मलाई भन्नुभयो नि म आमालाई माया गर्नुपर्छ भन्छु छोरी छोरी नि हजुर भाग्यले होइन सौभाग्यले प्राप्त हुने जात हो छोरीको कथा गर्छु मलाई भन्छन् हजुरको छोरी छैन छैन गुरु हजुर छोरी विवाहेर अनुहार पठाउन सक्नुहुन्छ हजुरले कथा त त्यसरी भन्नुहुन्छ छोरी कसरी पठाउनुहुन्छ अरे यो त संसारको रीति त हो नि होइन उहाँकै हो नि सब त फेरि मेरो होइन

त्यही भएर पहिला आफूले आफूलाई चिन्नु पर्यो. जब आफूले आफूलाई म को हुँ भन्ने कुराको ज्ञान हुन्छ, त्यसपछि उसले सबैमा ईश्वरको भाव देख्छ हजुर, सबैमा ईश्वरको भाव उसमा झल्किन्छ है. आमा बाबा त जिउँदा भगवान हुन्, जिउँदा देउता हुन्. यति माया गर्नु, यति माया गर्नु कि हजुर, माया भनेर के गर्नुपर्छ र केही गर्नु पर्दैन हजुर. जति दुखी भए पनि बाबा आमाको गएर अगाडि गएर हाँसेर बोलिदिनु. यदि हजुर अन्त कतैबाट केही भएर पीडाले घर गएर अलि दुखी हुनुभयो भने पनि अन्तको बाहिरको पीडा दुःखले दुखी भएर घर जानु भएर भनेर आमा बाबा त बोल्नु भएन भने पनि आमा बाबाले के सोच्छन्थे भने नि पक्कै आज मैले केही भनेर मेरो कारणले यो चित्त दुखाएर नबोलेको हो कि भन्छन् रे कि हजुर. भन्नुभयो नि मेरो कारणले पो मैले केही पो भने कि मैले केही भनेर पो यस्तो चित्त दुखेर मलाई केही नबोलेको हो कि छोरा, नबोलेको हो कि बुहारी भन्छन् रे. त्यही भएर जति जे जे भए नि मनमा जस्तो दुःख भए पनि घरमा गएपछि खुसी हुनला, दुखी हुन्छन् घर परिवार त्यति गर्यो भने मात्रै. अब आज हामी आदरणीय गुरुदेवको कथा सुन्न भनेर आएको हो. यो कोटी होम ज्ञान महायज्ञ योगी नरेन्द्रनाथ महाराज स्वामीजीको यो सत्सङ्कल्पबाट उहाँको पाँच भौतिक शरीर नरहँदा पनि उहाँका जो कृपा पात्र शिष्यहरू हुनुहुन्छ उहाँहरूको सत्सङ्कल्पमा यो दिव्य बागेश्वरी धाममा यो कार्यक्रमको सञ्चालन भएको छ. अब यहाँ अघि हाम्रो हिरलाल कणेलज्यूले 11,000 खै आएन भन्नुभयो, 51,000 उद्घोष गर्न पाए हुन्थ्यो भन्नुभयो. गुरुहरूको नाम पनि लिनुभयो, बडा खुसी लाग्यो, सबैले सहयोग पनि गर्नुभयो. हामी पनि यसै गरी भागवत भन्ने हो, अनि भक्तले हामीलाई पत्रम पुष्पम जे दिनुहुन्छ त्यही हामीले सहयोग गर्ने हो. हाम्रो आफूले पनि हजुरलाई थाहा छ, हामीले पनि देवघाटमा ठुलो मन्दिर बनाउँदैछौँ, आश्रम पनि सानो एउटा आश्रम पनि बनाउँदैछौँ. र मैले केही महिना अगाडि यो कोटी होम चल्नुभन्दा 2-4 दिन अगाडि मात्रै अब मैले भन्नै पर्ने थिएन, मैले नभनौँ भन्ने मलाई लागेको थियो, आश गरिहाल्नु भएको हुनाले अब यो कोटी होम हामी सबैको यो गुरु गोरखनाथकै छत्र छायामा भएको कोटी होम हुनाले मलाई यहाँका प्राचार्य मेरो हितैषी मित्र पनि हुनुहुन्छ, उहाँले एक दिन फोन गर्नुभयो, गुरुदेव यो गुरुकुलमा गरिबी महिना लाग्यो, के यसो हजुरले सहयोग गर्न पाए हुन्थ्यो भन्दा म के गर्न सक्छु र भनेपछि यसो चिसो पानी कहिले कहिले होइन गाई पालेको छ महीहरू दहीहरू राखेर गोरसहरू यसो बाल बटुवालाई खुवाउन पाए भने भन्नुभयो. मलाई लाग्यो म नि गुरुकुलमै पढेको, हिजो हाम्रो पालामा फ्रिज थिएन, फ्रिज भने के हो गुरुकुलमा देख्न पाइँदैन थियो, कुन जाडो कुन तातो बडा दुःख थियो, गर्मी महिनामा पनि उम्लेको जस्तो पानी पिउनु पर्थ्यो, ड्रममा धारामा त्यस्तो थिएन, कमसेकम अहिले सुविधा छ, सबै कुरा प्राप्त छ भने मैले भने अब नगद भन्दा पनि अब चिसैको लागि हो भने कति पर्छ एउटा फ्रिज किन्नु नि त भने हेरेलालजी हो सुनिबसिया छ हजुरले भनिदिनु पर्यो है हजुर बाबु. अनि मैले मात्रै कोटी होम अगाडि नै केही दिन अगाडि मात्रै एउटा मेरो तर्फबाट एउटा फ्रिज अब 50-51,000 कति परेछ मलाई थाहा छैन, मैले त्यो त्यहाँ चाहिँ प्रदान गरिदिएको छु. त्यो भएको भएर अब अहिले उद्घोष यहाँबाट गर्नु परेन, मैले यसो जानकारी मात्रै गराएँ है हजुरलाई, यो यहाँ उद्घोष नहुने गरी मैले, मलाई इच्छा त थिएन, मैले भन्ने इच्छा त मलाई थिएन, नहुँदा पनि अब यहाँ गुरुहरूको नाम लिस्ट आयो, बालकृष्ण गुरु त आउनुभयो, 30-30 मिनट पनि दियो, केही पनि नभनिकन जानुभयो होइन, हुन्छ नि त त्यो पनि हो नि त. गुरुहरू आइसकेपछि माइक पाउँदा चाहिँ 30 मिनट, फेरि पहिले मैले भने 30 मिनट धेरै भयो भन्दा त्यही भर पो रहेछ कि भन्ने नि कुरा आउला, बडा गाह्रो छ नि यमराजी कहाँ जानुभयो खै त्यही हुनुहुन्छ होइन, हो नि कुरा. त्यो भएको भएर अब त्यसमा पनि अनि हजुरहरूलाई थाहा छ हामी देवघाट धाम संरक्षण प्रतिष्ठान भन्ने हाम्रो एउटा संस्था छ, हाम्रो रामप्रसाद ओस्तेज्यूलाई थाहा छ, सबैजनालाई थाहा छ, हिजो हामी आएका थियौँ जति सकेको संस्था हामीलाई पनि भक्तले दिने हो, हजुरलाई थाहा छ, हजुरहरू कतिचोटि देवघाट जानुभएको छ, हाम्रो त्यहाँ कर्मचारी नै राखेका छौँ हामीले, 100, 50, 200 जति दिनुहुन्छ त्यो सङ्कलन गर्ने यहाँ ल्याउने, अनि हामी त्यो मन्दिर बनाउने भनेका छौँ कि हामीले फेरि गरेका छौँ, आगामी दिनमा अझै पनि हामी यो संस्थासँग सँगै छौँ साथमा छौँ भन्दै मैले आफूले भन्दा पनि मलाई आज परशुराम गुरुको चाहिँ कथा सुन्ने इच्छा छ.
हाम्रो महाराजजीको नि कथा सुन्ने इच्छा छ भन्दै आउनुहोस् एउटा सानो भक्ति सङ्गीतको श्रवण गरौँ, एउटा भजनको आनन्द लिनु, त्यसपछि अनि म माइक्रोफोन यता श्रवण गर्छु भन्दै एकचोटि अब म भजन त गाउँछु, यसो भने नभन्नु सबैजना उठ्ने भए गाउँछु नत्र भने गाउँदिन, ल सबैजना उठेर नाच्ने भए गाउँछु नत्र त मैले भजन गाइन, कस्तो होला त्यसो गर्दा? सबैजना उठ्नुहुन्छ, आमाहरू किन नउठ्ने है त, ल एकचोटि उठौँ न त, अनि म भजन गाइहाल्छु मिठो भजन, मलाई मुरली बज्यो यीबाट, नजाने नि उठेर नाचौँ न है एकचोटि, ल त यमलालजी अर्जुनजी साथमा सँगसँगै श्री राधे, ल नाचौँ है त आमाहरू सबैजना है।

को एउटा हाम्रो हिरलाल दाजुको एउटा भजन एउटा टुक्का मात्रै गाउन मन लाग्यो अलि फास्टमा है जीबाट

यति भन्दै म मेरा बाणीहरूलाई यही विश्राम दिन्छु र यो दिव्य कोटिहोम ज्ञान महायज्ञमा उपस्थित भएर यहाँहरूको साथमा सान्निध्यमा रहेर यो दिव्य सत्सङ्गका बाणीहरू यहाँलाई श्रवण गराउने अवसर प्रदान गर्नुभएकोमा विशेषतः आयोजक समितिलाई धेरै धेरै धन्यवाद दिँदै म मेरा बाणीलाई यही विश्राम दिन्छु।

0: गुरु को
1: जय हो,
0: सिद्ध चौरासी नाथ को हरिओम ओम। आदरणीय सज्जन वृंद, एक पटक जोरदार ताली आचार्य बालकृष्ण अर्यालजीलाई उहाँका कोकिल कण्ठबाट दिव्य वाणीहरू श्रवण गर्यौं। अश्विनी भुवाई भरतपुर चार लङ्कुबाट 1010 प्रदान गर्नुभएको छ। अश्विनी भुवाईजी आएर रुद्राक्ष ग्रहण गरिदिनु होला। आशिका इलेक्ट्रोनिक्स पसल हाकिम चोकबाट 1155 प्रदान गर्नुभएको छ। आशिका इलेक्ट्रोनिक पसलबाट पनि जो आउनुभएको छ उहाँलाई पनि मैले रुद्राक्ष ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। हजुरहरू घर जान हतारिनु भएको हो भने जाँदा जाँदै काउन्टरबाट गोसेवामा तपाईँ सहभागी बन्न चाहनुहुन्छ भने यहाँ गो अर्क तयार गरिएको छ। हाम्रा शरीरका अल्सरदेखि क्यान्सरसम्म, युरिक एसिडदेखि सुगर, प्रेसर अनि अन्य प्राणघातक रोगसम्म सबैलाई निको पार्ने गो अर्क जम्मा 200 यहाँ तयार गरेर वितरण गरिएको छ। त्यसबाट आएको 2-4 रुपैयाँ गाईको सेवामा लाग्छ। त्यसकारण यता आफ्ना रोगहरू निर्मूलन छन्, यता गाईको सेवा हुन्छ। छालाको जुनसुकै समस्या छ, दुबी छ, दात छ, एकदमै पुरानो छालाको सोराइसिस छ, त्यसको लागि चाहिँ गो अर्क भन्दाखेरि तलको लेदो लेदो त्यो लगाएर लगाउने विधि त्यहीँ सोध्नु होला। जम्मा 50 रुपियाँको एउटा बोतल पाइन्छ, त्यो लगेर सेवन गर्नु होला। कसरी कति दिन लगाउने किन्ने ठाउँमा तपाईँलाई भन्नुहुन्छ, निर्मूल हुन्छ। भएन भने गयो त्यही 50 रुपियाँ गयो, त्यसबाट आएको 2-4 पैसाले गाईले नुन खायो, पराल खायो, खेर गएन। तर छालाका 90% रोग निको हुन्छन्। छालाका रोग पुरै निको हुन् भन्ने मान्छेले माछा मासु पनि बन्द गर्नु होला। माछा मासु मात्रै नखाएर हुँदैन, विरुद्ध आहारहरू जस्तो दुधसँग नुन खानु हुँदैन, काँक्रोसँग दुध खानु हुँदैन, तरबुजसँग दुध खानु हुँदैन, आदि आदि कुरा विरुद्ध आहारहरू थाहा पाएर सेवन गर्नु होला। छालाका रोगहरूबाट निर्मूलीकरण हुनको लागि पेट शुद्ध हुनुपर्छ कि, पेट शुद्ध हुनुपर्छ। त्यसको लागि भोजन के गर्ने आफूले ख्याल गर्नु होला अनिवार्य रूपमा। एउटा एउटा गौत। अर्को कुरा म के अनुरोध गर्दछु भने बालकृष्ण गुरुदेव, हाम्रो हरिभक्त गुरुदेव, फणिनारायण गुरुदेव सबैले के अनुमोदन गरिदिनु पर्यो भने श्राद्धमा हामीलाई पण्डितजीलाई गौत लिएर आउनु भन्यो। त्यो भकारोमा जम्मा भएको कति दिन गनाएको एउटा कोपचारामा संकलन भएको त्यहाँ भैँसीको पनि पिसाब मिसिएको गौत लिएर आइदिनुहुन्छ। अनि पण्डितले ल्याएपछि, पण्डितले भनेपछि भयो भन्छौ, त्यो घरै गनाउँछ। हामीले त करले खान पर्यो, बच्चा बच्चीले खा भनेर डाक्यो भने दौडिन्छ, त्यो दुर्गन्ध आएको खान मान्दैन। त्यसकारण यहाँ गाईको अर्क जुन तयार भएको छ, दुर्गन्ध पनि आउँदैन, छिट्टे पासी पनि हुँदैन। त्यो एक बोतल लगेर राख्नुहोस्, एक वर्षका श्राद्ध उम्किन्छ, डेट त्यहीँ छ, कति दिनमा कति वर्षमा त्यो डेट एक्सपायर हुन्छ। अमेरिका पनि पठाउन सक्नुहुन्छ, अस्ट्रेलिया पनि पठाउन सक्नुहुन्छ। ओम हरिओम ओम। म के भन्दै थिएँ, माइक गडबड गरेर उताको माइक।
2: कति राम्रो कुरा गर्नुभयो हाम्रो हिरेलाल कणेलज्यूले। अब साँच्चै त्यो कामलाई हामीले अगाडि बढाउनेछौँ। म यहाँ आइरहँदाखेरि हामीलाई धेरै माया गर्नुहुने, विशेष गरेर हाम्रो देवघाट धाम संरक्षण प्रतिष्ठानलाई अत्यन्तै श्रद्धा गर्नुहुने, देवघाट धाम संरक्षण प्रतिष्ठानलाई आज यो अवस्थामा पुर्याउन अतुलनीय योगदान प्रदान गर्नुहुने हाम्रो आदरणीय बुवा महाप्रसाद सिलवालजी। म सँगै आएको, मैले भन्नै बिर्सिछु के, पल्लो छेउमा बस्नु छेकिनु भएछ बुवा। मैले बुवालाई भन्नै पर्छ, मैले नाम लिँदै गएँ, बुवाको त नाम लिनै बिर्सिछु मैले। ऊ त्यहाँ बसिरहेको मान्छेलाई लजाउँ बुवा भनेर लिएर आएँ यहाँ ल्याएँ। हामीलाई धेरै नै माया गर्नुहुन्छ, यति श्रद्धा गर्नुहुन्छ हाम्रो प्रतिष्ठानप्रति, यति तल्लीन भएर लाग्नु भएको छ आज शिवमूर्ति बन्नमा। बुवाको ठुलो योगदान छ, हात छ, आदरणीय बुवालाई कोटि कोटि नमन छ, वन्दन छ, राधे श्याम,
0: जय श्री कृष्ण। यसरी म भन्दै थिएँ त्यो गो अर्क लगेर राख्नुहोस्, श्राद्धमा पनि पञ्चगव्य गराउँदा त्यही राख्नुहोस्, अनि बच्चा बच्चीले पनि खान्छ, शुद्धिकरण पनि हुन्छ, यता गाईको सेवा पनि हुन्छ। हरिभक्त गुरुदेव यसलाई यही कोटियोबाट हामीले जतासुकै सत्सँग, गुरुदेवको ठुलो प्रभाव छ चितवनमा, गो अर्क नै गुरुदेवले धेरै ठाउँमा सिफारिस गरेको छु भने ताली बजाएर स्वागत गर्नुहोस्। अर्को कुरा मलाई यमलालजीले भन्नुभएको छ, अन्न ब्रह्म रसो विष्णु भन्छ उपनिषद्ले. अन्न ब्रह्म हो. हामी भोजनमा भोजमा गयौँ कहीँ गयौँ भने पैसा त तिरिहाल्याछ. छोरीको विवाहमा विशेष गयो पैसा तिरिहाल्याछ, 10-15 हजार क्यारे 10-15 सय दिइहाल्यो. किन टेप्सिकै जाने भन्यो, यति त्यो थाल पछाडि को छ भनेर यसरी छड्के परेर हेर्न पर्ने गरी पस्क्यो. 25% खायो, 75% खाल्टोमा. यो अत्यन्तै अशोभनीय र अमानवीय व्यवहारबाट पनि हामी मुक्त बनौ. जति खाने हो त्यति लिउँ. यो अन्न ब्रह्म हो भने त्यसलाई फाले बापत, जुठो हालेर फाले बापत दोष लाग्छ भोजनलाई. यो पनि हाम्रा गुरुदेवहरूले हरेक कार्यक्रममा भनिदिनुहुनेछ भन्ने प्रार्थना गर्दै, कुसुम श्रेष्ठ अस्ट्रेलियाबाट 5055 प्रदान गर्नुभएको छ. कुसुम श्रेष्ठजी आएर रुद्राक्ष ग्रहण गरिदिनु होला. मणिभद्र कणेल भनपा 4 3100 प्रदान गर्नुभएको छ. मणिभद्र कणेलजीलाई पनि आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै, भजनको बारेमा बालकृष्ण गुरुदेवले धेरै आज सम्मान दिनुभयो शब्दको माध्यमबाट, म आभारी छु. भावी दिनमा पनि हजुरहरूको सान्निध्यता मैले पाइरहँ. यी भजनहरू अमर हुन्, तर धेरैले भजनहरू एउटा दुईटा शब्द तलमाथि गरेर, अब एक दिन त जाने होला है गोविन्दजी, एक दिन त जाने हो संसार छोडेर भन्ने भजन मेरो हो भनेर अस्ति एकजना मूर्खानन्दले यही माइकबाट भन्न मेरै अगाडि भन्न भ्याउनु भयो. अब म के विवाद गर्ने भनेर भनिनँ. एक दिन त जाने हो संसार छोडेर मेरो हो भन्नुहुन्छ. यस्तो छ समाज, धार्मिक क्षेत्रमा लागेका मान्छेहरू. अब कीर्ति नचोरे हुन्थ्यो, जे होस् अब हाम्रो लक्ष्य के हो भने भक्ति भावनामा सबै डोरिएर आउन्, अब तलमाथि पारे पारुन्, जसरी गाए गाउन्, सम्झे श्रेष्ठलाई सम्झे राम्रो हुन्थ्यो. ल अहिले म धेरै बोलिनँ. हीरा पाण्डे भरतपुर 12 1105 प्रदान गर्नुभएको छ. हीरा पाण्डेजीलाई पनि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु. र मैले यहाँ अघि पनि देखेँ, अस्ति पनि झुक्किएँ. हीरा पाण्डेजी पश्चिम चितवनबाट दिल्ली राम रेग्मीजी पाल्नु भएको छ. आज दिल्ली राम रेग्मीजी आउनु भएको छ. ल अघि देखे जस्तो लागेको थियो, अस्ति पनि मलाई देखे जस्तो लागेको थियो, बोलाए यहाँ हुनुहुन्थेन. एकपटक ताली बजाइदिनुहोस् दिल्ली राम दवाडीजी. दिल्ली राम दवाडीजी हामी यहीँ भने अर्जुनजी त्यो पश्चिम चितवनमा भएको 2 हरिकीर्तनमा हामी नगएको जस्तो भएको छ. हामीले उपेक्षा गरेको होइन है, नभ्याएको. हामी त्यहाँ आउँछौ अर्जुन गुरु, म र हाम्रो परशुराम गुरु, हामी चाहिँ एक दिन आउनेछौ. बिहान हुन्छ कि बेलुका हुन्छ यो कार्यक्रम सकिएपछि. पश्चिम चितवनबाट आउनुभएका सबै श्रद्धालुहरूलाई ताली बजाएर स्वागत गरौं. विजय बिन्दु गुप्ता भरतपुर 2 2525 प्रदान गर्नुभएको छ. विजय बिन्दु गुप्ताजीलाई पनि रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु. रसिदहरू छन् भने छिटो ल्याइदिनु होला. अब कहाँ छ सचिवालय भनेर अल्लमल पर्नुभएको छ भने यहाँ हाम्रो अहिले कृपया अरू परिचय नगरिदिनु होला बाबा. मैले बुझेँ अरू केही परिचय नगरौँ, म एकदम हतारमा छु. पछि आउँछु घरमा आएर मलाई खिर पकाएर खुवाउनु होला, म घरमा आउँछु. ल अहिले ताली बजाउँ, किनकि एउटा उसमा गएको छ यहाँ परिचय गरेर यताउता मैले भ्याउँदिनँ. अनि यहीँनिर घमण्ड गर्यो, बोलेन, हामीलाई उपेक्षा गर्यो भन्नुहुन्छ, एउटा धारमा बगेको हुन्छ, यहाँ कार्यक्रम सञ्चालन गर्न भ्याइँदैन. बाबुराम शर्मा ढकाल भरतपुर 1115 प्रदान गर्नुभएको छ. जोरदार तालीको साथमा स्वागत गरिदिनुको लागि हार्दिक अनुरोध. मञ्चमा आइदिनु होला. दिल्ली राम दवाडीजी पाल्नु भएको छ भने कृपया मञ्चमा आमन्त्रण गर्दछु. ल ल ल नारायण हरि, म आउँछु बुवा घरमा आउँछु. र हाम्रो यो गुरु श्रद्धेय माधव वास्तवलाजीलाई पनि मैले यहाँ देखेको छु, जोरदार तालीको साथमा स्वागत गरौँ. उहाँलाई पनि जोरदार ताली बजाएर स्वागत गरिदिनु हुनको लागि अनुरोध गर्दै, समयले नेटो काटेको छ, कथा सुन्नको लागि गुरुजीहरू बस्नु भएको छ, तर आउने गुरुहरूलाई हामीले सम्मान गर्नुपर्छ. यो कुनै भागवत मात्रै सुन्ने र देवी भागवत मात्रै सुन्ने जस्तो नभएर यहाँ आउने सबै विशिष्ट पाहुनाहरूलाई हामीले सम्मान गर्नुपर्छ. मधुसूदन दवाडी भरतपुर 16 1010 प्रदान गर्नुभएको छ. मधुसूदन दवाडीजीलाई पनि आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै, मैले अनुरोध गर्दै धेरै समय अतिक्रमण नगरौं. सञ्चालकले माइक्रोफोन अर्जुनजी हजुरलाई नै दुःख दिए, माइक्रोफोन फणीनारायण गुरुदेवको श्रीमुखतर्फ. फणीनारायण गुरुदेव, मैले बालकृष्ण गुरुलाई आधा घण्टा दिएँ भनेको धेरै भयो भन्नुभयो, अब मैले गुरुदेवलाई आशीर्वचनको लागि हरिभक्त गुरुलाई साक्षी राखेर 9 मिनट मात्रै गुरुदेव, अब समय छैन के गरौँ. अब गुरुदेवले सूत्रात्मक रूपमा आफ्ना आशीर्वचन राखिदिनु हुनेछ अनि म रसिदहरू संकलन गरेर फटाफट उद्घोष गर्नेछु। फणिनारायण गुरुदेव यस्तो एउटा महामानव हुनुहुन्छ जसले हाम्रा आर्ष ग्रन्थहरूलाई नेपालीमा उल्था गरेर हामी सबैले सहज र सरल रूपमा बुझ्ने गरी तयार गरिदिनु भएको छ। गुरुदेवको सानिध्यमा मञ्च साझा गर्न पाउन पनि गौरव बोध भएको अनुभूति हुन्छ। गुरुदेवको साक्षात्कार हुँदा पनि साक्षात व्यासको सामुन्ने गए जस्तो हुन्छ। हाम्रा आचार्य फणिनारायण गुरुदेवलाई माइक्रोफोन प्रदान गर्नु पूर्व तीनवटा मैले नाम पढिहाले। सरस्वती चापागाई भनपा 26/1111 प्रदान गर्नुभएको छ मञ्चमा आइदिनु होला सरस्वतीज्यू। तारादेवी श्रेष्ठ भरतपुर 2/1525 प्रदान गर्नुभएको छ। तारादेवी श्रेष्ठज्यूलाई पनि मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गरे। यमकान्त भण्डारी सबै पितृहरूको उद्धारको कामना गर्दै भरतपुर 18 5105 प्रदान गर्नुभएको छ। उहाँलाई पनि यो रसिद पनि लिएर गइदिनु होला। म सबै आउनुहोला, नाम लिएको सबै आदरणीय महानुभाव आउनुहोला। प्रेम प्रसाद दाहाल देवघाटबाट 1005 प्रदान गर्नुभएको छ। प्रेम प्रसाद दाहालजीलाई पनि मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै छोरी छिटो लिएर आऊ यो धारमा, अनि त्यसपछि नबोलाएको रसिद भए यता लिएर जानु होला, बोलाएको रसिद भए रुद्राक्ष लिएर जानु होला। सीता देवी वाग्ले कुवलपुर 10 22/5 प्रदान गर्नुभएको छ। टिका देवी वाग्लेजीलाई पनि म गरिमामय मञ्चमा आएर स्वागत गरे यो रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अझै पनि हजुरहरूलाई शौचालय जान छ, शौचालय कता छ भनेर अप्ठ्यारो मान्नु भएको छ भने मञ्चको पछाडि गइदिनु होला। सचिवालय कहाँ छ सोध्न पनि अप्ठ्यारो लाग्यो तर अलमल परे भनेर गोजीको पैसा गोजीमै रोएको अवस्था छ भने पनि बेलुका गएर फेरि सपना नराम्रो देखिन्छ। यहाँ सचिवालय अगाडि राखिएको छ, हजुरले रामप्रसाद ओस्तीजीसँग आज त्यहाँ रसिद लिनुहोला। सबै श्रद्धालुहरू मै माग्नु ढोरो लुकाउनु गर्नु मलाई राम्रो लाग्दैन। हामी 1,50,00,000 हाम्रो यस यज्ञको खर्च छ। हामी लगभग 1 करोड नागिसकेका छौँ। 35-50,00,000 अझै पनि हामीले यहाँ यसरी नै दानदातर्फ ल्याएर यसको खर्च जुटाउनु छ। उठे त यहाँ 10 करोड उठे पनि लगानी यहीँ फेरि लाग्छ। विद्यालय भवन बनाउनु छ, पाठशाला बनाउनु छ, बनाउनु छ, यहाँ धेरै खर्च छ। तर अहिले यज्ञ मात्रै धान्ने हाम्रो लक्ष्य छ। हजुरहरू सबैले यस यज्ञको सहभागी बनिदिनु होला, कर्ता बनिदिनु होला। लीलाधर लम्साल गोल्बी 8/12/1350 प्रदान गर्नुभएको छ। लीलाधर लम्सालजीलाई पनि मञ्चमा आमन्त्रण गरे। डण्डपानी पौडेल गैनकोट 2/2005 प्रदान गर्नुभएको छ। डण्डपानी पौडेलजीलाई पनि मञ्चमा आमन्त्रण गरे। एन दत्त पौडेल देवचुली 3/1600 प्रदान गर्नुभएको छ। एन दत्त पौडेलजीलाई पनि जसको नाम लिएको छु कृपया ससम्मान मञ्चमा आएर रुद्राक्ष ग्रहण गरिदिनु होला। यो कोटि अङ्कको रुद्राक्ष घरमा राख्नु होला। हाम्रो प्रज्ञानाथ गुरुले भन्नुभएको छ शनि राहु र केतु त्यसै विलम्ब हुन्छ, हराएर जान्छ, ढिले आक्रमण गर्दैनन् भनेर भन्नुभएको छ। उहाँले बीज मन्त्रद्वारा विभूतिद्वारा यी मालाहरू फुकिदिनुपर्ने भएको छ। अहिले भने मैले अब धेरै नबोलिकन माइक्रोफोन फणिनारायण गुरुदेवलाई प्रदान गरे। समय हेर्ने जिम्मा हरिभक्त गुरुदेवको।
1: रूपाय विश्वत्पत्यादि हेतवे तापत्रे विनाशाय श्रीकृष्णाय वयम् नमः। भक्तवत्सल भगवानको जय। आदरणीय यस यज्ञमा उपस्थित हुनुभएका सम्पूर्ण पदाधिकारी सदस्यहरू, डाक्टर प्रज्ञानाथ गुरुज्यू, हाम्रो बालकृष्ण स्वामीज्यू, हाम्रो हरिभक्तज्यू, सम्पूर्ण यहाँहरूले सबभन्दा पहिले यहाँ गुरुजीले जस जसको जुन जुन विशेषण लगाएर सम्बोधन गर्नु हो मेरो पनि तिनै सबै विशेषण सम्झिदिनु होला। त्यसरी मैले छोटै तरिकामा यो अपनाएँ र हाम्रो हिरालालजीको वास्तवमा त्यो नाम यो कसले जुराएछ भगवान्ले हाम्रो आध्यात्मिक समाजको लागि हिरा भएर हिरालाल भएको मलाई चाहिँ लागेको यो हो। जहाँ पुगे पनि उहाँ पुग्नु भएको छ। वास्तवमा एउटा महाकवि काव्यको पुस्तक चाहिँ संस्कृत शुद्ध शास्त्रीय छन्दका रचना पनि बेजोड छन्। उहाँको प्रतिभा, उहाँको लगनको हामीले जति प्रशंसा गरे पनि कम नै हुनेछ। सम्पूर्ण भक्तजन मातृशक्ति सम्पूर्णको अन्तरात्मा रहनु भने राधा सर्वेश्वर भगवानलाई वन्दना गर्छु। जय श्री राधे। अब के अरे मिठो खाएको पछि करेलो खाँदा कस्तो होला? यहाँ गुरुजीले नचाउनु सारा सबै नाच्नु भयो, कति रमाइलो भयो। मलाई के लाग्छ भने यो समयमा हामीले हृदय ज्ञानन्द मुक्ति हुन त हामी म वैष्णव हुँ तर म यस पक्षमा म सिद्धान्त त म महसुस गर्छु कि ज्ञान बिना मुक्ति हुँदैन। यो भक्ति भन्ने चाहिँ हामीले ख्याल गर्नलाई म स्वयं वैष्णव भए पनि मलाई भन्ने यो अधिकार छ, मैले नै भन्नुपर्छ, म जस्ताले नभनियो पनि यो समस्या पनि हुन्छ। त्यस कारणले गर्दाखेरि भक्ति दुई प्रकारको छ, एउटा साधनाको भक्ति हो, प्रथम चरणको भक्ति हो, भगवानको सेवा पूजा कीर्तन गरेर अनि त्यसलाई अघि बढाउने यो प्रारम्भिक कक्षाको भक्ति हो त्यो। त्यसपछिबाट त्यो भक्तिबाट भगवानका कथा कीर्तन हुन्छन्, सताम प्रसङ्गान मवि रेशम विदो भवन्ते हृत्कर्ण र सायना कथा तचो सणा दास पवर्गमा पनि श्रद्धा तत्त्व भक्ति रनुक्रम इत्यादि कपिलजीले चाहिँ आमाजी माताजीलाई भन्दा भन्नुभएको छ। त्यस कारणले गर्दाखेरि यो प्रारम्भिक चरणको भक्ति हो, यो जुन हाम्रो शास्त्रमा हामीले सुनेका छौँ, हामीले यो गरेका छौँ, यो ठिक छ। यो प्राथमिक कक्षा एक कक्षादेखि आठ कक्षासम्मको शिक्षा हो, यति बुझ्नु होला। यतिबाट मात्रै मुक्त भइन्न, यतिबाटै मुक्त हुन्थ्यो भने देवभूति मातालाई त्यो ज्ञानका कुरा कपिल भगवान्ले दिनु पर्दैन थियो, हामीले बुझ्न पर्यो। त्यस कारण त पात्रको कथाबाट देखाएको कुराले भनेको भन्दा नि उदाहरण के दिएको छ त्यो हेरेर पनि बुझ्नुपर्छ। त्यस कारण त ज्ञानबाट त्यसपछि एउटा जब सत्सङ्गबाट जब ज्ञान हुन्छ यो संसार नश्वर छ, यस्तो आत्मा चाहिँ अविनाशी छ, आत्माको स्रोत परमात्मा उसैको स्रोत हो, सूर्य हो भने सूर्यको किरण चाहिँ आत्मा हो। त्यस कारण त त्यसलाई भेट्टाउने आत्मालाई चिन्नुपर्छ, म के हो र म को हो र मैले के गर्नुपर्छ भन्ने कुरा बुझ्नको लागि त्यो ज्ञान नै। त्यो ज्ञान भएपछि के हुन्छ, संसारप्रति वैराग्य हुन्छ, संसारप्रति वैराग्य भएपछि जुन भक्ति हुन्छ त्यो मात्रै ज्ञाननिष्ठ भक्ति हुन्छ, अनि बल्ल त्यो मान्छे मात्रै मुक्त हुन्छ। ख्याल गर्नुहोला, फेरि हामी त आजसँग गरेको चाहिँ गल्ती भयो भन्नुहोला, होइन, तर हामी चरण प्रारम्भिक चरणमा छौँ, प्राथमिक शिक्षा हो यो। त्यस कारणले गर्दाखेरि हामीहरू यसको सम्बन्धमा श्रीमद् भागवतको एकादश स्कन्धको दोस्रो अध्यायमा नै चाहिँ मतलब नव हाम्रो देवर्षि नारदजीले वसुदेवजीको र नारदको सम्बन्धमा त्यहाँ भने तीन प्रकारका भक्तको त्यहाँ व्यवस्था बताइएको छ। हामी कुन नम्बरका पर्छौँ यति मात्रै बुझ्यौँ भने त्यहाँ भागवतकै कुरा हो। मैले श्रीमद् भागवतको यहाँहरूले भनिहाल्नु, श्रीमद् भागवतको सम्पूर्ण पद्यमा अनुवाद गरेको छु राष्ट्रपति रामवरण यादवले 2068 सालमा शीतल निवासमा विमोचन गर्नुभएको हो। त्यस कारणले गर्दाखेरि त्यो पुस्तकको चाहिँ त्यहाँ भनेको म श्लोक सहित भन्दछु, ख्याल गर्छ। अब हामी कुन किसिमका भक्त छौँ, डिग्री लगाउनु हामी कता छौँ, अर्चायामी हरे पूजानी श्रद्धै हते न त भक्तेषु चान्यसु स्वभक्त प्राकृत स्मृत। श्रद्धा गरी पुज्दछ खाली मूर्तिमा, हेर्दै न जो भक्त अभक्त अन्यमा, हो भक्त तेस्रो तहको विशेषत, यसै बढी छन् जनमा स्वभागत। मूर्तिलाई चाहिँ श्रद्धा नै गरेर पूजा गर्छ, अरू कसैलाई टेर पुच्छर लाग्दैन, भक्त अभक्त कोहीसित मतलब छैन, मलाई वैकुण्ठको भिजन आयो भने चाहिँ ढुक्क भएर बस्छ, त्यो तेस्रो श्रेणीको भक्त हो। भक्त त हो, लाइन त लागेको छ नि, तर तेस्रो श्रेणीको हो, यतिले हुँदैन। त्यसपछि एउटा माथि जानको लागि त्यसले के गर्छ, पत्रम पुष्पम फलम तोयम, पत्रम भनेको ल तुलसी पत्र बेलपत्र चढाउँछ, ल ल ठिक छ, एक त बहुत राम्रो प्रश्न गर्नुभयो। एउटा कुरा के छ, पत्रम पुष्पम फलम तोयम, पत्रम भनेपछि तुलसी पत्र बेलपत्र दुवो जुन इष्टदेव हो त्यही चढाउँछ तेस्रो श्रेणीको भक्तले, पुष्पम फूल चढाउँछ जुन जुन विहित फूल छन् त्यही चढाउँछ, तोयम जल चढाउँछ लहर पानी तुर्केको हामीले देखिरहेका छौँ, अनि पत्रम पुष्पम फलम तोयम जल चढाउँछ है, यति चार चिज चढाउँछ तेस्रो श्रेणीको भक्तले। ए बाबा हामी पनि त त्यही गरेका छौँ नि भन्नु होला, तेस्रो श्रेणीमा छौँ, अब दोस्रो श्रेणीमा पुग्न पर्यो हामी त, कमसेकम गान्धी डिभिजनले त भएन, द्वितीय श्रेणीमा त पुग्न पर्यो नि। अब डिग्री आफै लगाउने है, तिमी कस्तो कस्तो भन्ने कुरा होइन, तपाईँ कस्तो म कस्तो, यो डिग्री लगाउनु पर्यो सत्सङ्गमा आएपछि। दोस्रो श्रेणीको भक्त के भने, ईश्वरे तत दिनेसु बालिसेसु द्विशु छ प्रेम मैत्री कृपोपेक्षा या करोती सम्बन्धेम सर्वेश सद्भक्त र मूर्ख शत्रुमा श्रद्धा मितेरी करुणा उपेक्षण गर्थन क्रमैले जसले तिनीहरू हुन् भक्तमा मध्यम मानिनेहरू। जसले भगवानको मूर्तिमा भगवानको मूर्तिलाई भगवान नै सम्झेर पूजा गर्छ, उसले मूर्ति पूजा गर्थ्यो, यसले त्यहाँ आराधना गरेर आह्वान गरेर ल्याएको यही भगवानका देह प्राण इन्द्रिय सबै छन् भनेर भगवान नै सम्झेर पूजा गर्छ। ख्याल गर्नुलाई, उसले मूर्तिमा पूजा गर्थ्यो नि, यसले भगवानै सम्झेर पूजा गर्छ। अब हामी त्यहाँ पूजा छौँ छैनौँ डिग्री लगाउने आफैले है। त्यसपछि सर सद्भक्त भगवानका भक्तलाई श्रद्धा गर्छ, अनि सर्वसर्वप्रथम मूर्खहरू देखेर लाई गाली गर्दैन, निन्दा गर्दैन, कठैबाट बिचराको चेतना आएन भनेर गाली टिठाउँछ, गाली गर्दैन, निन्दा गर्दैन। मैले भक्त भक्तिनीहरू देखेको छु नारायणीमा ती पोटेहरूले माछा मार्दै हिँडेको देखेर एकादशी दिने गर्ने यी पापी भन्दै हिँडेको देखेको छु। शास्त्रले त्यो पाप भयो, उसलाई त ज्ञान नभएर न त्यसले त्यसो गरेको छ। त्यस कारण त निन्दा गर्ने होइन, सके सम्झाउने, निन्दा गर्न हुँदैन। भगवान्को दोस्रो श्रेणी भक्तको लागि त्यो आवश्यकता छ, निन्दा गर्ने होइन, उसलाई सम्झाउने, बुझाउने, चेतना दिने, प्रारब्ध अनुकूल भयो लाग्ला। अनि शत्रु हुन्छ, कोही खेदै खनेर आउँछ नि, के गर्ने त नि, त्यस्तो पनि त हुन्छ नि, त्यस्ताको लागि के गर्छ नि, उपेक्षण, त्यसबाट तर्किनी, जोगिनी। यो दोस्रो श्रेणीको भक्त हो, ख्याल गर्नलाई। हामी कमसे कम त्यति त हुन पर्यो सत्सङ्गमा लागेपछि। यो वसुदेवजीलाई नारदजीले दिएको शिक्षा हो, सान्सुन होइन। यहाँ गुरुले भन्नुहुन्छ मुक्तिको लागि वैष्णव हुन पर्छ कि पर्दैन, बहुत गम्भीर प्रश्न गर्नु हो उहाँले। सही, त्यस कारणले त एकदम राम्रो प्रश्न छ, यहीँभित्र आउँछ त्यसको उत्तर। अब त्यसले के चढाउँछ त, पत्रम पुष्पम फलम तोयम, हेर्नुहोस् है, अब उसले चढाउँछ चढाउँछ त्यही चढाउँछ। अब उसले पत्रम चढाउँदा के चढाउँछ, हृदयको पाना पाना पत्र पत्र खोलेर चढाउँछ। मैले प्रभु फलानालाई फलानु दिन ठगे, धोका दिए, बेइमानी गरे, अब मैले गर्दिन, चेत बाबा काशीराम अब मैले गर्दिन भनेर पत्र पत्र चढाउँछ भने त्यो बल्ल पत्रम, दोस्रो श्रेणीको भक्तको त्यो भयो। अनि जसले मैले गल्ती गरेँ भने स्वीकार गर्यो नि मनले, त्यसले त्यो गल्ती दोहोऱ्याउँदैन, यो निश्चित छ नि। पछुत भएपछि त्यो तोर्याउँदैन, पछुत नभएर मुखले मात्रै पछुत भएर पछुत हुँदैन। पत्रम, अनि पुष्पम, फूल चढाउनु पर्छ, अरूले त यही फुलहरू चढाइदिन्छ, उसले के चढाउँछ, हृदयको फूल चढाउँछ। जब मनका फूल कहिले ओइलाउँदैनन्, त्यही भएर शास्त्रले के भन्छ भने, यो प्राकृतिक फूलहरूले पूजा गर्नुभन्दा मानसी पूजा गर्नु चाहिँ 10 गुणा पुण्य हुन्छ, शास्त्रमै भनिएको छ। त्यही हो कि मनले कल्पना गरेर फूल चढाउनलाई तन्मय भावना नभएसम्म मनको फूल तयार हुँदैन। पत्रम पुष्पम, मनमै चढाइदिन्छ, कहिले नओइलाउने, मन चढाएछ, मन चढाएछ त सबै चढाइहाल्यो नि, मन चाहिँ। पत्रम पुष्पम, अनि फलम, फल चढाउँछ भने त्यो किनेर राका कुढेक कुहेका पनि कस्तो हुन्छ, त्यस्ता फल होइन। नारायणा यति समर्पयत, आफ्नो इष्ट देवलाई मैले जे पनि गरेँ, मैले हजुरलाई चढाएँ भनेर चढाउँछ। अब यही प्रश्न आउन सक्छ, मैले चढाएँ भने त हामी पनि त सबै संकल्प भन्छौँ नि, भन्दा हामीले इमान्दारीसित भन्नुहोस्, हामीले मुखले चढाएका छौँ, मनले चढाएका छैनौँ। मुखले चढाएको र मनले चढाएको अन्तर के त भन्दा, मनले चढाएपछि मैले त्यो काम गरेको होइन, ईश्वरको इच्छाले ईश्वरले गरेको हो, म कर्ता होइन भने कर्तृत्वको अभिमान हराउँछ। यो काम जस्तै मलाई श्री भगवान्को कृपाले यहाँले थाहा पाउनु होला, भगवान्को कृपाले भगवान्ले कसरी दिनुभयो, मेरो आँखा कमजोर हुँदै गयो, तर पहिले नै भगवान्ले श्रीमद् भागवत कण्ठस्थै गराइदिनु भएछ, यहाँहरू गुरुहरूलाई पनि प्रायः थाहा छ है। अब त्यो मलाई गुरुजीले नै भन्नुभयो, हरिश्रेण गुरुजीले भन्नुभयो, तिमीलाई यत्रो याद हुँदा नि घमण्ड छैन भन्दा, गुरुजी मैले गरेको हुँदै होइन, उसैले दिएको हो। अनि जब उसैले दिएको भन्ने भावना आउँछ नि, त्यसपछि अभिमान आउँदैन। तपाईँ हामीलाई पनि मैले गरेको भन्ने घमण्ड आएन भने बुझ्नुहोस् ईश्वरको कृपाको बाटो खुल्यो हो। त्यस कारणले गर्दाखेरि कर्म समर्पण त्यो, त्यस कारण त्यसरी त्यसपछि कर्म चढन है, अनि अवश्य दिन है। त्यस कारणले गर्दाखेरि यस किसिमले ईश्वरीय तत्त्व बालिसी प्रेमवती, त्यसरी कर्म, पत्रम पुष्पम फलम तोयम, जल चढाउने भनेको नि प्रेमका आँसु चढाउँछ। भगवानको श्री विग्रह देख्दा, भगवानका भक्तहरू देख्दा एकदम प्रेमका आँसु बर्सेर आउँछन्। त्यसपछिबाट अरू दिन दुखी प्रति पनि दया हुन्छ। यो दोस्रो श्रेणीको भक्त हो। उत्तम श्रेणीको त यो पनि रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको, त्यो भनेको वैष्णव हो। त्यो वैष्णवमा लक्षण छ भने मुक्त भयो, त्यो लक्षण छैन भने टिका लगाएर, यो मैले तुलसीको माला लगाएको छु, यी चिन्ह त हामीलाई त्यता डोर्याउने साधन हुन्, तर त्यो मुख्य कर्म गरेपछि मात्रै त्यहाँ पुगिन्छ। वैष्णव जन त्यही जाने जो पीर पराई जाने रे, महात्मा गान्धीले प्यारो भजन एकदम सही शास्त्रको सिद्धान्त हो, जसले अर्काको दर्दलाई जान्दछ त्यो नै वैष्णव हो। त्यस कारण त्यही भनेको छ नि, त्रिभुवन विभव हे तपे प्रकुण्ठा स्मृति रहितात्म सुरात नचलति भगवत पदार बिन्दा लव निमिषार्थम विशेष वैष्णव आग्रह, त्यो नै वैष्णव हो। त्यस कारण वैष्णव हुनु भनेको सम्पूर्ण चराचर जगतमा पक्षपात नगर्ने, सबैलाई समान देख्ने, दया माया करुणाको भावना हुने त्यो वैष्णव हो। त्यो तिलक लगाएको होस् नलाएको होस्, प्राणी प्रति दयालु छ भने त्यो नै वैष्णव हो। तिलक घस्दैमा हुँदैन, हामी यिनी साधनबाट हामी कमसे कम त्यतापट्टि सावधान गराउनलाई हामीलाई यिनी चिन्ह हुन्। त्यस कारण समय भयो, गुरुहरूको चाहिँ निर्देशन पनि मैले चाहिँ यथामति पालन गरेँ, यहाँहरूले अवसर दिनुभयो। म त अन्तिममा यहाँहरूको चाहिँ यो यो यज्ञ भनेको त यहाँहरू आयोजकको हामी सबैको यज्ञ हो। मैले पनि यथाशक्ति अब यस्तै त हो, केही न केही दुई चार दिन पहिले नै आएर यहाँ केही टक्राएको थिएँ, आज फलफुल के के यज्ञका सामग्री चढाइयो। त्यस कारणले गर्दाखेरि यो हामी सबैको संकल्प स्वामी यो योगिनी महाराजीले मसित राम्रो सम्पर्क थियो, उहाँले एकै पटकमा चिन्नुभयो, त्यसपछि एउटा धेरै पटकसम्म उहाँको सङ्गतमा परेको छु। उहाँ कुनै मान्छे होइनौ, दैवी सम्बन्ध नै त दैवी चमत्कार कुनै देवता भगवानको कुनै अंश नै लिएर आउनु भएको थियो। किन यत्र दुर्जितमेव तत्त देवा भगत छ त मम तेजम सम्भव मेरै अंश हो भनेको योगीजीको त्यो सिद्धि अहिले पनि यहाँ केही छ। त्यस कारणले गर्दा यहाँहरूले सोचेको सोचेको उसैले पुर्याइरहेछ भने चाहिँ यहाँ दिव्य शक्ति छ, पक्कै पनि त्यो परमात्माको कृपाले सफल हुनेछ, सफल होस् हामी। जय श्री राधे,
0: जय जय श्री राधे। एकदमै छिटो छिटो यहाँ दाताहरूको नाम उद्घोष गर्दछु। गुरु दत्त पोखरेल लङ्कु धारापानीबाट 1010 प्रदान गर्नुभएको छ, मञ्चमा आएर रुद्राक्ष ग्रहण गरिदिनु होला। अब हामी देवी भागवतको कथामा प्रवेश गर्यौं है, ये हातका पर्चा सकेपछि तुरन्तै कथामा प्रवेश गर्नेछौं। हजुरहरू नातिनु होला, 4 बजे आरती गरेर जाने हो। आजको पवित्र दिन प्रभुको नाममा यस दिव्य धाममा अर्पण गरेका छौं, नातिनु होला। चन्द्रबहादुर थापा 1515 प्रदान गर्नुभएको छ, चन्द्रबहादुर थापाजीलाई पनि मैले मञ्चमा आमन्त्रण गर्दछु। चेत कला अधिकारी कपिल वस्तु गोरुसिङ्गीबाट 2005 प्रदान गर्नुभएको छ, उहाँलाई पनि मञ्चमा आएर रुद्राक्ष ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। गगन देवी चौबे आउनुहोस्, नाम आएको जति माथि आउनुहोस्। गगन आजको पवित्र दिन प्रभुको नाममा यस दिव्य धाममा अर्पण गरेका छौं, नआत्तिनु होला। चन्द्रबहादुर थापा 1515 प्रदान गर्नुभएको छ, चन्द्रबहादुर थापाजीलाई पनि

वागले गुन्जानगर 18 बाट 1025 प्रदान गर्नुभएको छ। शान्ति वागलेजीलाई पनि मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अब मैले यहाँ केही जति पनि नाम पढ्नेछु, उहाँहरूले रकम नखुलाइदिनु भन्नुभएको छ। उल्लेखनीय दान आएको छ, रकम नभनिदिनु होला गुरु, गोप्य राखिदिनु होला, नाम मात्रै भनिदिनु होला भन्नुभएको छ। त्यसकारण मानबहादुर केसीज्यू, माया केसी, तीर्थबहादुर अधिकारी, फूलमाया अधिकारीज्यू, सुशील अधिकारीज्यू, सुषमा अधिकारीज्यू, हरिबहादुर केसी, कमला केसी परिवार सबैबाट, हाम्रा अधिकारी एवं केसी परिवारबाट गोप्य दान गर्नुभएको छ, उल्लेखनीय दान छ। यो सबै रसिद लिएर जानुहोला अधिकारी परिवारबाट। ल, ताली बजाएर स्वागत गरौं, जोरदार ताली बजाएर स्वागत गरौं सबै सबै श्रद्धालुहरूले। अब हामीले यहाँ उद्घोष गरेको त के भने एउटा प्रेरणा होस्, दाताहरूलाई थोरै उत्साह होस् भनेर मात्रै हो। हामीले हजुरहरूको जिन्सीको उद्घोष गरेका छैनौं, किनकि दान एक हातले दिएको अर्को हातले थाहा नपाओस् भन्ने सिद्धान्त छ। र पनि यो एउटा प्रेरणाको लागि मात्रै हो, अन्य केही पनि होइन। हजुरहरूले हरिबहादुर केसी ज्यूको त्यही छ भन्दै, अब भने हाम्रा शास्त्रीय संगीतका मर्मज्ञ 18 पुराणलाई धारा प्रवाह रूपमा कथामा ढालेर सबैले बुझ्ने गरी अत्यन्तै सररर यहाँबाट वाचन गर्न सक्ने बहुप्रतिभाशाली युवा प्रखर कथावाचक आदरणीय आचार्य श्री परशुराम पाण्डेज्यूका श्रीमुखतर्फ मैले यो माइक्रोफोन प्रदान गरे। सचिवालयका सूचनाहरू पुनः हामीले उद्घोष गर्नेछौ। गो अर्क छालाको समस्या भएका सबैले र पेटको समस्या भएका सबैले गो अर्क र त्यो छालामा लगाउने लेदो अनिवार्य लिएर जानुहोला भन्दै अहिलेलाई स्वीकार गर्नुहोस् व्यासजीका दिव्य पाणीहरूलाई, अनि बाँकी अतिथिजीहरूलाई मैले त्यसपछि जोड्ने प्रयास गर्नेछु।

0: परम मंगलमय अत्यन्तै पावन आज यो कोटी होम ज्ञान महायज्ञ आयोजना भएको स्थल जहाँ विभिन्न सन्तहरूले विभिन्न कालखण्डमा आएर साधना गर्नुभएको साधना स्थली तपस्थली कोटी होम गर्नुभएको कोटी होम स्थली गौमाताका चरणहरूबाट अत्यन्तै पावन बनेको यो वागेश्वरी आश्रम नारायणी गंगाको पावन तट देवघाट क्षेत्रको यो पवित्र प्राङ्गणमा आज हामी बसेका छौं र विशेषत गुरु गोरक्षनाथ गुरु गोरखनाथ र मत्स्येन्द्रनाथ गुरुको पावन पन्थमा आज नाथ सम्प्रदाय विकसित हुँदै आज यस धरालाई पावन बनाउनको निमित्त हाम्रो यो पावन नेपाल क्षेत्रलाई पुण्यभूमि नेपाललाई आज हिमालय क्षेत्रको महिमा बढाउनको निमित्त यो पर्वत श्रृङ्खलाहरूको महिमा बढाउनको निमित्त आज विभिन्न सन्तहरूले तपस्या गर्नुभएको यो पवित्र भूमि यस्तो पावन भूमिको विभिन्न हिमाल पर्वतका श्रृङ्खलाहरू जुन हिमालबाट विभिन्न अत्यन्तै पवित्र नदीहरू गंगाहरू सरिताहरू बगेर आज हामी सबैलाई यो धारालाई सिंचित गर्दै हामी सबैलाई पावन गर्नको निमित्त आउनुभएको तिनै हिम श्रृङ्खला तिनै पर्वत श्रृङ्खलाहरूको दक्षिण भागमा आज हामी अवस्थित भएर यो पावन वागेश्वरी आश्रममा कोटी होम ज्ञान महायज्ञको दर्शन गर्दै सन्तहरूको दर्शन गर्दै विभिन्न सन्तहरू आज आएर यहाँ हामीलाई दर्शन दिनुभएको छ यो पवित्र क्षेत्रलाई आज सन्तहरूका चरणबाट अत्यन्तै पावन बनाउनु भएको छ जहाँ सन्तहरूको चरण पर्दछ त्यो क्षेत्र अत्यन्तै पावन बन्दछ भनेर शास्त्रहरूमा महिमा गाइएको छ आज यो पवित्र क्षेत्रमा विभिन्न क्षेत्रबाट आउनुभएका अत्यन्तै महान विद्वान गुरुदेवहरू सन्त मण्डलीहरू आएर हामीलाई उत्साहवर्धन गर्नुभयो आशीर्वचन दिनुभएको छ विशेषत मञ्चस्थ श्रद्धेय गुरुदेव डाक्टर प्रज्ञानाथ गुरुदेव यहाँ बसेर मञ्चको शोभायमान गराउनु भएको छ मञ्चलाई आज अत्यन्तै हामी सौभाग्यशाली छौं र आज हाम्रो सौभाग्यले परम श्रद्धेय अत्यन्तै सुप्रसिद्ध सुमधुर कण्ठका धनी अत्यन्तै विद्वान गुरुदेव आचार्य पूज्य बालकृष्ण अर्याल गुरुदेव आएर आज हामीलाई उत्साहवर्धन गर्नुभयो आभारी हामी आफूलाई अत्यन्तै सौभाग्यशाली ठानेका छौं र अन्य गुरुदेव फणीन्द्र गुरुदेव आएर हामीलाई आशीर्वचन दिनुभएको छ पूज्य सिद्धनाथ गुरुदेव पनि यतै हुनुहुन्थ्यो उता निस्किनुभयो र हाम्रो महाप्रसाद सिलवाल बुवा हाम्रो हाम्रो अभिभावक हुनुहुन्छ र विशिष्ट मञ्चस्थ विशिष्ट विद्वानहरू अत्यन्तै वरिष्ठ समाजसेवी तिलक कडेल दाजु यहाँ आउनुभएको छ आसन ग्रहण गर्नुहोला सम्माननीय व्यक्तित्व आज यो मञ्चलाई अत्यन्तै सभ्य र भव्य तरिकाबाट सञ्चालन गर्नुहुने हामी सबैका प्रेरणाका स्रोत पनि हुनुहुन्छ आदरणीय हिरालाल कडेल जुन मेरा आध्यात्मिक अभिभावक हुनुहुन्छ मैले भन्ने गरेको छु सम्पूर्ण ले जानिसक्नु भएको छ महाकाव्यकार हुनुहुन्छ भजनकार हुनुहुन्छ अब उहाँको प्रशंसा गर्न थाल्ने हो भने यहाँ साथै छैन प्रशंसा गर्नै पर्दैन वास्तवमा त्यसको सबैले जान्नुभएकै व्यक्तित्व हुनुहुन्छ उहाँको उत्साह र निरन्तर रूपमा उहाँका बाणीहरूले गर्दा हामी आज यस क्षेत्रमा अगाडि बढ्न पाइरहेका छौं विभिन्न गुरूहरूले भनिसक्नु भएको छ कलाकार मण्डलीहरू गोविन्द गुञ्जन सुनिल थापा मनोज तिमिल सिन्हा लगायत सम्पूर्ण साथीहरू यज्ञ मण्डपमा वर्णन भएका पूज्य गुरूदेवहरू जो विभिन्न क्षेत्रबाट आएर आज यस्तो गर्मीको बेलामा पनि आज त्यहाँ पञ्चाग्नि तापेर विभिन्न प्रकारले तपमा लाग्नु भएको छ बिहानैदेखि स्वाहा स्वाहा गरेर पूज्य राष्ट्रगुरू योगी नरहरिनाथको सत्सङ्कल्पलाई पूर्ण गर्नको निमित्त श्री गुरू गोरक्षनाथको बीज मन्त्रद्वारा जुन गुरू गोरक्षनाथले सिद्ध गर्नुभएको बीज मन्त्रद्वारा कोटी हवनको कार्यलाई सुसम्पन्न पार्नको निमित्त अहोरात्र खट्नुभएका यस्ता पूज्य वरणीय विद्वान गुरुदेवहरूको चरणमा वन्दन र यस कार्यक्रमलाई आज आचार्यत्व प्रदान गर्नुहुने परम पूज्य पण्डित नारायण प्रसाद पोखरेल गुरूको चरणमा वन्दन हरिभक्त उपाध्याय गुरूको चरणमा वन्दन गर्दछु र आज यस्तो महान कर्मलाई आज संवेदकत्व प्रदान गरेर संरक्षकत्व प्रदान गर्नुभएको छ आदरणीय श्री प्रेमनिधि भारद्वाज, जो उता अत्यन्तै व्यस्त हुनुहुन्छ, मूल कर्ता पनि भएर यो कार्यक्रममा विशेष गरेर कुनै त्रुटि हुन्छ कि भनेर आचार्य गुरु र मूलकर्ता अत्यन्तै सजग भएर लाग्नुभएको छ। हेर्नुहोस्, हामीहरू त यहाँ बसेर भगवानका चर्चाहरू श्रवण गरिरहेका छौं, भगवानका भजन गाइरहेका छौं, आनन्द लिइरहेका छौं। वास्तवमा यो कोटिहोम ज्ञानमा महायज्ञको महत्व केमा छ त भन्दा वैदिक शास्त्रोक्त विधिद्वारा महायज्ञ भएको छ कि छैन भन्ने विषय महत्वपूर्ण हुन्छ। आज विभिन्न सन्तहरू गुरूहरूको निरीक्षकत्वमा विभिन्न क्षेत्रबाट आउनुभएका महान गुरूहरू आएर निरीक्षण गरेर जानुभएको छ, आशीर्वाद दिनुभएको छ। पूज्य नाथ गुरु, नाथ परम्पराका पूज्य गुरू, नाथ परम्पराका शीर्ष गुरूदेवहरू, पूज्य शीर्षनाथ गुरूदेव, पूज्य बलभद्रनाथ गुरूदेव लगायत सम्पूर्ण नाथ गुरूहरू पनि आएर त्यही आज बसेर निरीक्षण गर्नुभएको छ। आज यो क्षेत्र पहिल्यै पावन बनिसकेको छ, किन भन्दा पूज्य राष्ट्रगुरु योगी नरहरिनाथ गुरूले यो वागेश्वरीको क्षेत्रमा तीन पटकसम्म कोटियम सम्पन्न गरिसक्नु भएको, त्यही मण्डपमा बसेर त्यही हवनकुण्डमा बसेर आज हवन भइरहेको छ। आज यो अत्यन्तै पावन बनेको यो भूमि सन्त गुरूदेव राष्ट्रगुरु योगी नरहरिनाथ गुरूले विभिन्न समयमा नेपालका विभिन्न ठाउँहरूमा, हिमालयका कुना कन्दराहरूमा, पहाड़का श्रृंखलाहरूमा, पर्वतका ती खोल्सा खोल्सामा गएर हेर्नुहोस्, साना साना गाउँ हुन् या ठूला ठूला बजारहरू हुन्, नदीका किनारहरू हुन्, यस्ता अपाई पर्ने अपाई पर्ने सहज असहज परिस्थितिमा विभिन्न क्षेत्रमा गएर 129 वटा यज्ञ आफैले सम्पादन गर्नुभएको छ र त्यस्ता महापुरूष योगी नरहरिनाथ गुरूकै संकल्पद्वारा आज 130 औं यो गुरु गोरक्षनाथको बीज मन्त्रद्वारा यो कोटियम ज्ञान महायज्ञ आज यस क्षेत्रमा सफल हुँदैछ। त्यसका साथी हामी बस्न पाएका छौँ। हेर्नुहोस्, कति भाग्य हो हाम्रो, यति ठूलो भाग्य लिएर आएका छौँ। त्यस्ता महापुरूष योगी नरहरिनाथ गुरूको संकल्पद्वारा विश्वमै पहिलो पटक गुरु गोरक्षनाथको बीज मन्त्रद्वारा भएको कोटियम पनि यही हो। योभन्दा पहिलाका कोटियममा अन्य मन्त्रहरूद्वारा कोटि हवन गरिन्थ्यो, यो महायज्ञमा गोरक्षनाथको बीज मन्त्रद्वारा कोटि हवन गरिएको यो पहिलो यज्ञ पनि हो र घरमा गरेको भन्दा तीर्थ क्षेत्रमा गरेको 10 गुणा बढी फल प्राप्त हुन्छ हरेक कर्महरू र सबैभन्दा बढी फल प्राप्त हुने गौशालामा बसेर गरेको। आज यो बागेश्वरी क्षेत्र, देवघाट क्षेत्र, नारायणी गंगाको तट र यहाँ गौशाला पनि छ। यहाँभन्दा पावन क्षेत्र कहाँ पाइन्छ? नैमिषारण्यको क्षेत्रमा हजारौं वर्ष आयु भएका ती शौनकादि ऋषिमुनिहरूले 1000 वर्षसम्म लामो यज्ञ गर्नुभयो। हजारौं वर्ष आयु भएका के ती शौनकादि ऋषिमुनिहरूले त्यहाँ गुरूहरू आउनुभयो, लोमहर्षण सुतजी आउनुभयो र उहाँले कहिले शिव पुराण सुनाउनु भयो, कहिले भागवत पुराण सुनाउनु भयो, कहिले देवी भागवत सुनाउनु भयो र तिनी शौनकादि ऋषिमुनिहरूलाई कहिले पुरूषोत्तम मास यस्ता महत्वपूर्ण ग्रन्थहरूको चर्चा गरेर त्यहाँ सत्सङ चल्थ्यो। आज हामी 70-80 वर्ष उमेर भएका व्यक्तिहरू पनि आज 2 महिनाको लामो यज्ञ गरेर हेर्नुहोस् यहाँ वागेश्वरीमा बसेका छौँ। पहिला हामीले भागवत सुन्यौं, त्यस पछाडि हिमवत खण्ड सुन्यौं, त्यस पछाडि शिव पुराण सुन्यौं, अहिले आएर देवी भागवत बीचमा पुरूषोत्तम पुराण पनि सुन्यौं। ल्या हेर्नुहोस् कति भाग्यशाली हो हामी, योभन्दा बाँकी के हुन सक्छ? आज यस्तो समयमा हामी जन्मेका छौँ। हेर्नुहोस्, यस्तो ठाउँमा जन्मेका छौँ। आज यो नेपाल हामीले हिमवत खण्ड कति स्तरबाट गर्यौं कि गरेनौ, कति आयौं कि आएनौ। हिमवत खण्डमा भनिएको छ नेपाल यस्तो पुण्य भूमि हो, नेपालको नाम लिनाले मात्र सारा पापहरू नष्ट भएर जान्छन् भनेर हिमवत खण्डमा बताइएको छ। भगवान पशुपतिनाथको यहाँ निरन्तर वास छ र भगवान पशुपतिनाथले 64 वटा ज्योतिर्लिङ्गको रूपमा आज स्वरूप धारण गरेर त्यही काठमाडौँको वरिपरि बस्नुभएको छ। काठमाडौँ जुन शहर छ, नगरी छ, त्यो काठमाडौँ पुरीलाई अयोध्या मथुरा माया यी 7 वटा पुरी भन्दा पनि अत्यन्तै महत्वपूर्ण पुरीको रूपमा वर्णन गर्नुभएको छ आज कार्तिकेय स्वामीले र भन्नुहुन्छ बनारस काशी भन्दा 4 गुणा बढी फल प्राप्त फल दिनेवाला
1: तीर्थक्षेत्र कहाँ हो भनेर भन्दा पशुपतिनाथ जहाँ विराजमान हुनुहुन्छ काठमाडौँ क्षेत्र, त्यो काठमाडौँपुरी जहाँ भगवान पशुपतिनाथ बस्नुभएको छ त्यो क्षेत्र हेर्नुहोस् भगवान विश्वनाथ बसेको काशीपुरी भन्दा चार गुणा बढी फल प्राप्त गर्दछ। चार गुणा भनेपछि आज यो हिमवत खण्ड, आज यो हिमालयको महिमालय वर्णन गर्नको निमित्त हामीले हिमवत खण्ड श्रवण गर्यौं र विभिन्न सन्तहरूले तपस्या गर्नुभयो हिमालय क्षेत्रमा। माता पार्वती त्यही जन्मनुभयो, माता पार्वतीले हिमालयमा तपस्या गरेर भगवान शिवलाई प्राप्त गर्नुभयो र विभिन्न देवी देवताहरू आएर हिमालय क्षेत्रमा बास गर्दछन्। हिमालय क्षेत्रलाई भगवान शिवजीको शिरको भाग पनि मानिन्छ कि, भगवान शिवजीको शिरबाट गंगाको धार बग्दछन् भनेर हामीले सुनेका छौँ कि छैनौ। त्यस्तै हिमालय पर्वतबाट हेर्नुहोस् त सारा कोशी सप्तकोशी सप्तगण्डकी नदीहरू हिमालयबाट आएका छन् कि छैनन्, त्यसकारण त्यो हिमालय क्षेत्र भगवान शिवको शिर हो। आज यस्तो पवित्र पावन यो नेपाल भूमि हिमवत खण्डमा बताइएको छ, जसले हिमव हिमालहरूको दर्शन मात्र गर्दछ भने त्यसका सारा पाप नष्ट भएर कैलाशमा गएर बस्न पाउँछ महाराज भनेर बताउनुभयो। आज हामीले हेर्नुहोस् हिमालको दर्शन दिनदिनै गर्न पाएका छौँ कि, हेर्नुहोस् यस्तो ठाउँमा जन्मेका छौँ, त्यसर्थमा हामी अत्यन्तै सौभाग्यशाली छौँ, अत्यन्तै महत्वपूर्ण हाम्रो जन्म भएको छ। र आज यो वागेश्वरी क्षेत्रको वरिपरि देवघाट क्षेत्रको वरिपरि हामी बस्न पाएका छौँ, यहाँभन्दा ठूलो सौभाग्य
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो, विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ, यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: किन आँखा मिचेको मिचै गरेको?
8: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाइसी क्या हो?
8: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
8: बुझेँ।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लाग्यो आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
13: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
15: नमस्कार स्वयं सेविका दिदी।
16: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
17: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
16: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
15: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
16: हो त,
17: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
16: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
18: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
19: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
18: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
19: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
18: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
19: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
18: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
20: के भयो, के को हल्ला खल्ला हो यो?
21: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
22: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
20: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
22: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
21: हो त है, हामीले त ध्यानै नदिएको।
22: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
23: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने,
17: हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
16: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
17: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
16: सचेत बनाऊ।
17: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
17: डर लाग्नु, निद्रा नलाग्नु,
16: अनौठा विचार आउनु,
17: निराशा बढ्नु, खुसी नहुनु,
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
17: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
17: छटपटी हुनु, चिटचिट पसिना आउनु,
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
17: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
16: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
17: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

Radio NRN 99.1 समयको ख्याल राखौ 3 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। त्रिवेणी कृषि विश्वविद्यालय बीच सम्पत्ति हस्तान्तरण विवाद चाँडै टुंगिने प्रक्रिया शुरू। सरकारको काममाथि कंग्रेसको प्रारम्भिक समीक्षा। घोषणा गरेको काम समेत गर्न नसकेको महामन्त्री पौडेलको टिप्पणी। भवन निर्माणमा विकृति रोक्न सरकारको नयाँ नियम। नक्सा पास गर्ने र सम्पन्न प्रमाणपत्र दिने प्राविधिक फरक हुनुपर्ने। विदेश पठाएका नेपाली श्रमिकको म्यान पावरले नै अनिवार्य अनुगमन गर्नुपर्ने। श्रमिकको समस्या सल्टाउने जिम्मेवारी म्यान पावरकै हुने। देशका विभिन्न भागमा मनसून सक्रिय। आज कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी। सड़क भाँचिने क्रम नरोकिएपछि मेची राजमार्गमा राति गाड़ी चलाउन प्रतिबन्ध। पृथ्वी राजमार्ग खुल्ला राख्न टोली खटाइयो। युद्ध विरामको भोलिपल्ट लेबनानमा इजरायली आक्रमण। 5 जनाको मृत्यु। जापानको भिसा शुल्क 5 गुणाले वृद्धि। आउँदो जुलाईदेखि लागू हुने। र हाइटी र टर्कीको विश्वकप यात्रामा पूर्ण विराम। आज राति स्वीडेन र नेदरल्याण्डस तथा जर्मनी र आइभरी कोष्ट भेट्दै।

0: कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको।
2: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विश्वविद्यालय बीचको सम्पत्ति विवादको काम चाँडै टुंगिने सम्बन्धी खबरबाट। त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच लामो समयदेखि मिल्न नसकेको सम्पत्ति हस्तान्तरणको काम अब चाँडै टुंगिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुवै विश्वविद्यालय बीच सम्पत्ति बुझाउने प्रक्रिया अगाडि बढ़िसकेको जानकारी दिनुभएको हो। चितवनमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले अरू विश्वविद्यालयसँग पनि आवश्यक सहकार्य भइरहेकाले यो काम चाँडै पूरा हुने बताउनु भएको छ। मन्त्री पोखरेलले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकार लागि परेको बताउनु भएको छ। यसका लागि गुणस्तरीय शिक्षा, अनुसन्धान र नयाँ प्रविधिका काममा सरकारले निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले वर्तमान सरकारका काम कार्यवाहीको शुरूआती मूल्यांकन शुरू गरेको छ। आज बसेको कंग्रेस संसदीय दलको बैठकमा संसदमा जनजीविकाका सवाल र राष्ट्रिय मुद्दाहरूलाई कसरी जोरदार रूपमा उठाउने भन्नेबारे छलफल भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले कंग्रेसले प्रतिपक्षमा बसेर सरकारका काम कमी कमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको बताउनु भएको छ। सरकारको 100 दिन पुग्ने लाग्दा कांग्रेस सांसदहरूले विषयगत मन्त्रालयका कामको अध्ययन गरिरहेको उहाँको भनाइ छ। महामन्त्री पौडेलले सरकारले 100 दिनमा 100 काम गर्ने घोषणा गरे पनि धेरै जसो योजनाहरू छलफलमै नआएको भन्दै सरकारका गतिविधिमाथि पार्टीले नजिकबाट हेरिरहेको उल्लेख गर्नुभएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक चितवनमा शुरू भएको छ। आज दिउँसो भरतपुरमा बैठक बसेको हो। पार्टी महाधिवेशनको पूर्व संध्यामा बसेको केन्द्रीय समिति बैठकमा विभिन्न विषयमा छलफल हुनेछ। बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन, विधान संशोधन लगायत विषयमा छलफल गरिने महामन्त्री कविन्द्र बुर्ला कोटीले जानकारी दिनुभएको छ। घर वा भवनको नक्सा पास गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने प्राविधिक अब एउटै व्यक्ति हुन नपाउने भएका छन्। भवन निर्माणलाई सुरक्षित र गुणस्तरीय बनाउन तथा हुन सक्ने जोखिम कम गर्न सरकारले यस्तो नयाँ नियम ल्याएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई परिपत्र गर्दै यो व्यवस्था तुरन्त लागू गर्न निर्देशन दिएको छ। शहरी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र भवन निर्माण व्यवस्था सुदृढ करण समितिको बैठकले भवन निर्माण क्षेत्रमा देखिएका विकृति सुधार गर्न यस्तो निर्णय गरिएको जनाएको छ। नयाँ नियम अनुसार अब स्थानीय तहमा नक्सा जाँच्ने प्राविधिक र भवन बनिसकेपछि स्थलगत अनुगमन गरी प्रमाणपत्र दिने प्राविधिक फरक फरक हुनुपर्नेछ। विदेशमा रहेका नेपाली श्रमिकहरूले सम्झौता अनुसारको तलब र सुविधा नपाएको गुनासो गरेपछि सरकारले नयाँ नियम ल्याएको छ। वैदेशिक रोजगार विभागले सबै म्यान पावर कम्पनीहरूलाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था बुझ्न र नियमित अनुगमन गर्न निर्देशन दिएको हो। अबदेखि प्रत्येक म्यान पावरले आफूले पठाएका कामदारहरूसँग महिनामा कम्तीमा 5-10 जनासँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको तलब, बस्ने ठाउँ र कामको अवस्थाबारे जानकारी दिनुपर्नेछ। सम्झौता अनुसारको काम र सेवा नपाएको पाइएमा म्यान पावरले सम्बन्धित विदेशी कम्पनीसँग कुरा गरेर समस्या सल्झाउनुपर्नेछ। यसरी बुझिएको श्रमिकहरूको विवरण प्रत्येक 3 महिनामा वैदेशिक रोजगार विभागमा बुझाउनुपर्ने नियम बनाइएको छ। यसका साथै कामदारलाई विदेश पठाउन अघि त्यहाँको कानून, सेवा सुविधा र गुनासो गर्ने तरिकाको स्पष्ट जानकारी लिनुपर्नेछ। विदेशमा नेपाली कामदार समस्यामा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी र क्षतिपूर्तिको व्यवस्था पनि सम्बन्धित म्यान पावरले नै लिनुपर्ने व्यवस्था विभागले गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

लागि एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालमा मनसुन भित्रिएसँगै विभिन्न भागमा भारी वर्षा र बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै जसो स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। कोशी र गण्डकीका केही ठाउँमा भारी वर्षाको चेतावनी दिए पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने अझै केही दिन तातो हावा चल्ने अनुमान छ। वर्षाका कारण सुनसरी र मोरङका ससाना खोलाहरूमा आकस्मिक बाढ़ीको जोखिम बढ़ेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका साना नदीहरूमा पनि पानीको बहाव अचानक बढ़न सक्ने जनाएको छ। जोखिमलाई ध्यानमा राख्दै महाशाखाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सावधानीपूर्वक आवत जावत गर्न सचेत गराएको छ। यता निरन्तरको वर्षाले सड़क भाँसिने र पहिरो जाने क्रम बढ़ेपछि मेची र पृथ्वी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। इलामको राजदोवाली भन्ज्याङ खण्डमा सड़क भाँसिने जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले बेलुकी 8 बजेदेखि बिहान 5 बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। एम्बुलेन्स र अति आवश्यक गाड़ीले भने प्रहरीको समन्वयमा यात्रा गर्न पाउनेछन्। यसै गरी पृथ्वी राजमार्गको नागढुङ्गा 900 मलेको खण्डलाई खुला राख्न प्राविधिक टोली खटाइएको छ। झ्यापले खोला र परेवा भीर सहित पहिरोको जोखिम भएका ठाउँहरूमा स्कार्फेटरहरू तयारी अवस्थामा राखिएका छन्। सड़क अवरूद्ध भएमा सिधै सम्पर्क गर्न आयोजनाले कर्मचारीहरूको फोन नम्बर समेत सार्वजनिक गरेको छ। सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि खुला दरखास्त आह्वान गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट व्यावसायिक कार्य योजना सहित आवेदन मागेको हो। इच्छुक आवेदकले सूचना प्रकाशन भएको 15 दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी आवेदन बुझाउनु पर्नेछ। यस सम्बन्धी विस्तृत विवरण मन्त्रालय र अस्पतालको वेबसाइटमा राखिएको छ। मकवानपुरको भीमफेती कारागारबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले धादिङको आदमघाटबाट पुनः पक्राउ गरेको छ। डाका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बेला जेएनजी आन्दोलनका क्रममा जेलबाट भागेका रुद्र मोक्तान 5,80,000 रूपियाँ भन्दा बढ़ी नगद सहित पक्राउ परेका हुन्। मकवानपुरको कैलाश गाउँपालिकामा भएको 6,00,000 रूपियाँ चोरीको घटनामा मोक्तानको समूह संलग्न रहेको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो। मोक्तान सहित अन्य दुईजनालाई दुईवटा मोटरसाइकल र चोरीको रकम सहित नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ। अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबल।
1: रेडियो साइन 89.8 मेगाहर्ज।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जानिने भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
9: ए,
10: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए, हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए,
10: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
13: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
12: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
12: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
12: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: नमस्कार स्वयं सेविका दिदी।
15: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
15: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
15: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
15: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
17: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
16: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
17: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
16: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
17: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
16: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
18: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
19: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
18: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
19: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
19: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: मिस तामाङ मेरै नि सबै तामाङहरू
1: हो र उसलाई त भरे म पटाउँछु
0: पट्टा
1: पट्टै
0: हो त।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्ने
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो। यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
3: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो। इट्स 4 PM।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं.
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं.
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ.
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन.
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
3: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो. परतिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ. बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको.
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ. तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
0: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं.
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं.
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ.
6: सचेत बनाऊ.
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
8: रेडियो साइन 89.8 मेगाहर्ट्ज.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: रेडियो साइमन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
1: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनुहोस्।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: आमाले मिठो
2: खाना दिनुहुन्छ
1: अनि बाबाले
2: चाख्मा लिनुहुन्छ।

त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
3: खेतमा पानी जमाइ राख्ने,
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM सामाजिक दूरी ध्यानमा राख्नु।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: लौ न लौ लौ चटाइन पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन यो दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
5: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
6: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009486
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझेन कुन्नी
9: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझेन छोरी
10: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
10: बाबा हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
10: सम्पर्क नम्बर 9845082997
8: 9855010997
11: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
12: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
11: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SNP कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
12: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
11: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ SNP कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
12: सञ्चालक
11: सूर्य श्रेष्ठ,
12: SNP कम्पनीको कार्यालय,
11: बाइपास रोड, भरतपुर, चितवन।
12: मोबाइल नम्बर
11: 98550 60 359,
12: 98550 26 959।
13: रेडियो साइमन 89.8 मेगाहर्ज।
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
17: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
16: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
18: चैते धानमा नेक ब्लास्टको समस्या।
19: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
18: रोगको लागि अनुकूल मौसम,
19: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
18: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
19: खेतमा पानी जमाइराख्ने।
18: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
19: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: aile Sunday Nuncha Radio Silence 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: त्यो सुरक्षित स्थान जसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो उचो भूभाग कुन हो त्यो पहिचान लिएर राखेको छ।
1: मक्सिर 26 गतेदेखि राप्रपाको महाधिवेशन हुने, भोलिदेखि शुरू हुने रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पूरा, केन्द्रीय सदस्यका लागि निष्पक्ष निर्वाचन हुने।
2: स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौ।
1: कम्बोडियामा नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुने, नतिजा छिटो ल्याउन उत्तर पुस्तिका जाँचमा हतार नभएको शिक्षा मन्त्रीको भनाई, सहकारी पीड़ितको रकम फिर्तामा दलहरूको असहयोग।
3: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो।
1: लेबनानमा इजरायली हवाई आक्रमणमा 16 जनाको मृत्यु, मध्यराति जर्मनी र आइभोरी कोस्ट खेल्दै अमेरिका समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्यूटर इन्जिनियरिङ जस्ता उच्च शिक्षाको परीक्षा पनि घोकेर 3 घण्टाको दिने व्यवस्था छ। लामो समयदेखि शिक्षण सिकाई क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय श्रोता बनेर सुन्ने र घोक्ने विधिको प्रयोग हुँदै आएको र परीक्षामा कठिन भन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साहित बनाउने अभ्यास तत्काल अन्त्यका लागि
4: माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्यूटर इन्जिनियरिङ जस्ता उच्च शिक्षा

0: शुरूआत गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
1: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल कार्यकर्ताहरू महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनैतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। रासोपाले पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गर्ने तयारीसँगै चार बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक कामका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक गरेको हो। आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको सीआईएन कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
2: हामीले चाहिँ यो हाम्रो पार्टीको आन्तरिक संगठन बलियो बनाउनका लागि पहिलो अधिवेशन हो, होइन? नेतृत्व ल्याउने, नेतृत्व छान्ने, बलियो सबल नेतृत्व ल्याउन खाइ भयो। अब कस्तो भइदियो भने कतिपय प्रतिनिधि साथीहरू उम्मेद्वारहरू के बुझिदिनुहुन्न, समर्थकहरूले के बुझिदिनुहुन्न भने यो चाहिँ पार्टी निर्वाचन हो, यसमा चाहिँ सक्षम मान्छेहरू चाहिँ आउनुपर्छ भनेर बुझ्नुहुन्न, होइन? त्यसले गर्दाखेरि अब हामीले यसलाई एकदमै प्रतिस्पर्धी स्वच्छ र लोकतान्त्रिक बनाउनलाई चाहिँ त्यो अनावश्यक भड्किलो प्रचार प्रसारहरूलाई खास बन्द गर्ने, होइन? पार्टीको तिर्कारले हित गर्ने गरेर त्यो भनौँ न विभाग पार्टीको भित्र चाहिँ गुट निर्माण गर्ने अनि विभागमा गर्ने कुरालाई कम गर्नका लागि हाम्रो आचार संहिता चाहिँ विशेष केन्द्रित छन् प्रमुख रूपमा। अर्को कुरा चाहिँ यो पार्टीको नेताहरूलाई, पार्टीमा एकदम धेरै नेताहरूलाई चाहिँ निरुत्साहित नहोस्, यसले चाहिँ डिस्करेज नगरोस् भन्ने तर्को लागि त्यो आचार संहिता आएको भने पनि समग्रमा पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व चयनलाई चाहिँ मर्यादित, होइन, व्यवस्थित बनाउनलाई नै हो।
1: यसैबीच रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा 100 जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेताहरूका अनुसार केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन हुने सम्भावना नरहेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिने भएको हो। यसैबीच पार्टी सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभएको छ। पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुन अघि आज बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
3: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र असोज 15-24 गतेसम्म सातै प्रदेशको अधिवेशन सक्ने कार्यतालिका तय गरेको सीआईएनसँग कुरा गर्दै प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।
4: अधिवेशन मंगिरको 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेका छौं। हाम्रो पार्टीको असारको 5 र 6 गते केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। त्यो बैठकले चाहिँ महाधिवेशनको मिति टुङ्गो लगाएको हो। त्यसको लागि चाहिँ हामीले भदौको मसान्तसम्ममा सबै जिल्लाहरूको अधिवेशन गरिसक्नुपर्ने, त्यसै गरी असोजको 24 गतेसम्ममा प्रदेश अधिवेशन गरिसक्नुपर्ने र मंगिरको सात गते पार्टीको केन्द्रीय निर्वाचन समिति र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने गरी तालिका पनि सार्वजनिक गरेका छौं।
1: तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्रै केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्।

0: सरकारले कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको स्पष्ट पारेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज सामाजिक सञ्जाल मार्फत यस विषयमा प्रतिक्रिया दिँदै नतिजा छिटो प्रकाशन गर्न आवश्यक जनशक्ति थप गरिएको, सम्म परीक्षणका लागि उत्तर पुस्तिका काठमाडौँ ल्याउनुपर्ने व्यवस्था हटाइएको तथा परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बताउनु भएको हो। मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा बाह्रको उत्तीर्ण प्रतिशत करिब 8% बढ़ेको दावी पनि गर्नुभएको छ। आगामी 3 दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। शाखाका अनुसार निरन्तर वर्षाका कारण ती नदीहरूको बहाव उल्लेखनीय रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेका सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
1: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरूरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ। त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौ, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
0: यसैबीच मनसून सक्रिय भएसँगै भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले आज सूचना निकालेर मेलम्ची मेची राजमार्ग, मेची करिडोर तथा ग्रामीण सड़कहरूमा पहिरो र सड़क अवरोध हुने जोखिम बढ़ेकाले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको छ। क्षमताभन्दा बढ़ी काठ तथा या बोकेका सवारी साधनलाई पनि अर्को सूचना नभएसम्म नियन्त्रण गरिने प्रशासनले जनाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सक्ने सीआईएनसँग कुरा गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
2: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भएको छैन त्यो सूचना लिएर हिँड्ने र बेलुका 8 बजे पछाडि चाहिँ होइन यात्रा नगर्ने, गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो। त्यसको तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको त्यो बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको।
0: बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी जून 24 अर्थात असार 10 गते एनआरएनएएनसीसी कम्बोडियाको नोम पेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भरेर बार कोड सहितको फारम, नागरिकता र राहदानीको प्रतिलिपि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता, राहदानी तथा अनलाइन फारमको प्रिन्ट प्रति अनिवार्य रूपमा ल्याउनु पर्ने दूतावासले जनाएको छ। ताजा खबरमा अब विदेशको खबर। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार नावाटिया जिल्लाका विभिन्न क्षेत्रमा भएका आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको हो भने 12 जना भन्दा बढ़ी घाइते भएका छन्। इजरायली सेनाले भने हिजबुल्लाहले आफ्ना फौजमाथि 50 भन्दा बढ़ी रकेट प्रहार गरेको दावी गरेको छ। यसअघि इजरायल र हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति जनाएका थिए। र खेल खबरमा फिफा विश्वकपको समूह ई अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भिड्दैछन्। राति पौने दुई बजे दुवै टोलीबीच खेल हुनेछ। भोलि बिहान इक्वेडर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने छ बजे शुरू हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बिहोरेको इक्वेडर र जर्मनीसँग 7-1 विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसैबीच लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजासँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डी को विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ।
3: सुशीला श्रेष्ठ बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या
4: अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू अटेर गर्ने मान्छेहरू व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने अनि अब सञ्चालकको अब हाम्रो जस्तै स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ
3: विभिन्न बाहनामा ऋण भुक्तानी नगरेर बचतकर्ताको ऋण फिर्ता गर्न नसकेको संचालकहरूको भनाई रिपोर्टसँगै गीत संगीत र भाकामा आइरहेको विचलन विशेष संवाद श्रृंखला शनिबार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चढ्यो
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर ललितपुरको जावला खेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। वर्षा र सहकालका देवता मानिने राजौ मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो सार्वजनिक गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या परेको छ। समयमै ऋण नतिर्ने ऋणीहरूको संख्या बढ़दै जाँदा ऋण असुलीमा समस्या भएको बताइएको छ। सहकारीहरूले पटक पटक फोन पत्राचार मौखिक जानकारी गराए पनि ऋण चुक्ता हुन सकेको छैन भने बचतकर्ताहरूको पैसा पनि फिर्ता गर्न सकेको छैन।
9: ऋणीहरूलाई पटक पटक सम्पर्क गरे पनि कतिपयले आज भोलि तिर्छौं भन्ने तर भुक्तानी नगर्ने अवस्था भएपछि सहकारी संचालक तनावमा छन्। सहकारीको वित्तीय अवस्था कमजोर बनाउनुका साथै बचतकर्तालाई समेत प्रत्यक्ष असर गरिरहेकाले समयमै ऋण फिर्ता गरिदिन आग्रह गर्नु परेको बाजुराको नवजीवन बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज रेग्मी बताउनुहुन्छ।
10: हामीले घरभेट कार्यक्रम गर्यौं, चिठी पत्र गर्यौं, फोन मार्फत खबर गर्यौं, अनि मोबाइल फेसबुकमा लाग्नेहरूलाई फेसबुकबाट पनि कन्ट्याक्ट गर्यौं। त्यति गर्दा पनि ऋण असुल गर्न सकिएन र अहिलेसम्म ऋण असुल गर्न नसकिए हुनाले सबै पैसा लगानीमा गयो। लगानीमा गएको पैसा हुनाले बचत फिर्ता माग्नेहरूलाई बचत दिन पनि मुस्किल छ।
9: जिल्ला सहकारी संघका अनुसार बाजुरामा अनुमानित 150-200 सहकारी छन्। अधिकांश सहकारीहरूले खराब ऋणीहरूमा जनप्रतिनिधि व्यवसायी तथा आर्थिक रूपमा सक्षम व्यक्तिहरू समेत रहेको बताएका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि ऋण भुक्तानीमा व्यवस्था गर्दा सहकारी र बचतकर्ता दुवै मर्कामा परेको सहकारी कर्मीहरूको भनाइ छ। शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विपिन विष्ट:
4: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो, त्यसमा चाहिँ विशेष गरी यो कोविड पछि बढी जस्तो सहकारीहरू चाहिँ डुबेका छन् भनौँ न डुबेका छन्। अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ तर भने त्यस्तो खालको वातावरण देखिरहेको छ। अब त्यो नतिर्यो भने के गर्ने हुन्छ, कानुन पनि त्यस्तो छैन।
9: सहकारीको पैसा भनेको सर्वसाधारणको बचत रकम हो। ऋण लिएर नतिर्ने प्रवृत्ति बढ्दै जाँदा बचतकर्ताको विश्वास गर्ने चिन्ता पनि सञ्चालकमा छ। मिलिजुली बहुद्देशीय सहकारी संस्थाका व्यवस्थापक गोकर्ण शाही:
11: बचतकर्ताको बचतका लागि जति चाहिँ कानुनी पढाइ गरिदिएको छ त्यति चाहिँ ऋण असिनीका लागि कानुनी पढाइ गरिदिएको छैन, त्यस कारणले कानुनी पढाइ गरिदियो भने त्यो ऋण असिनी हुन्छ अनि हामीले पनि बचतकर्ताको बचतकर्ता गर्न सक्छौँ।
9: सहकारी कर्मीहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायलाई खराब ऋणीबाट ऋण असुलीका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार कानूनी रूपमा असुली प्रक्रिया अघि बढाउन खोज्दा पनि व्यावहारिक रूपमा धेरै चुनौती सामना गर्नु परेको छ। सत्यसाई बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नन्द खत्री:
12: लगभग धेरै सहकारीहरू समस्यामा पर्नुको एउटै कारण के हो भने बचतकर्ता नभएर ऋणीहरूले पैसा फिर्ता नगरेका कारणले पनि समस्यामा छन् भन्ने कुरा छ। राजाको लगभग सहकारीहरूमा के छ भने ऋणीबाट सहकारी पीडित छन्। यसको लागि प्रष्ट कानून बनाएर असुल वर्गका लागि यदि सम्बन्धित निकायहरूले सहयोग गरिदियो भने अझै हामीलाई सहज हुने देखिन्छ। जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालिन्छ होला वा पालिकाको न्यायिक समिति होला वा पुलिस चौकीको कुरा होला, सबैले एउटा त्यो विषयमा सहयोग यदि गरिदिने हो भने सहकारी लघु सञ्चालनमा ठूलो समस्या छैन।
9: खराब ऋण नियन्त्रण, ऋणीलाई कानूनी दायरामा ल्याउने व्यवस्था तथा बचतकर्ताको रकम सुरक्षालाई प्राथमिकता दिन सके सहकारी प्रतिको विश्वास कायम राख्न मद्दत पुग्ने सरकारवालाहरूले बताएका छन्। ऋण असुलीको समस्या बढ्दै जाँदा सहकारी संस्था र हजारौं बचतकर्ता थप समस्यामा पर्ने अवस्था हुन सक्ने सञ्चालकहरूको भनाइ छ। शर्मिला रोकाया, CIN, रेडियो बुढी नन्दा, कोल्टी, बाजुरा।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गीत संगीत र भाकामा आइरहेको विचलन:
13: आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्, अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्।
3: श्रष्टा र गायकले सावधानी अपनाउनु पर्ने शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध: नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष: हिजो आज दैनिक दर्जनौ गीत रेकर्ड गरिन्छन् भने ती गीतमा भिडियोहरू पनि छायांकन भइरहेका हुन्छन्। तर गीत संगीत र भाकामा आइरहेको विचलन र पुराना भाकालाई नयाँ रूप दिनका लागि आवश्यक सावधानीका बारेमा साथी लील प्रकाशनले वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीसँग कुराकानी गर्नुभएको छ।
13: जस्ताको तस्तै त गाउँमा गाउने गीतलाई अब कतिपय कुराहरू चाहिँ प्रविधिमा ल्याउने बेलामा कतै कुनै गीतमा चाहिँ तालहरू चाहिँ नभएका गीतहरूलाई तालमा बाँध्नु पर्ने हुन्छ। कतिपय गीतहरूमा चाहिँ अब गाउँमा आफ्नै तरिकाले स्वतन्त्र हिसाबले गाइन्छ, तर यहाँ आइसकेपछि एउटा व्यावसायिक हिसाबले प्रोफेसनल एउटा चाहिँ मिडियाबाट चाहिँ संसारभरि बज्नको लागि त हामीले त्यसमा चाहिँ आफूले जानेका सिकेका कुराहरूलाई चाहिँ प्रयोग गरेर सुधारेर राम्रो बनाउने कोसिस चाहिँ सबै कलाकारले गर्छन्। मैले पनि त्यही हो,
15: अहिलेका कलाकार अथवा अहिलेका सर्जकहरूले गीत भनेर जुन ल्याइराखेको तपाईँले पक्कै हेरिराख्नु भएको होला, सुनिराख्नु भएको होला, कस्तो लाग्छ?
13: पछिल्लो संस्कृति पछिल्लो चाहिँ गीत संगीतको विषयमा कुरा गर्दाखेरि पहिले भन्दा धेरै प्रखर कलाकारहरू आउनु भएको छ, अत्यन्तै प्रखर कलाकारहरू हुनुहुन्छ। के भइरहेछ भन्दाखेरि गीत संगीत व्यावसायिक भन्यो नि, हामी गीत संगीत व्यावसायिक बन्छ यसबाट नै आफ्नो गुजारा चलाउँछौ भनेर आएको पनि होइन। हामी सुरुका दिनहरूमा त एउटा गीत गाउँदाखेरि 100 रुपियाँ, एउटा गीत बजाउँदाखेरि 30 रुपियाँको दरले चाहिँ हामीले चाहिँ धेरै गरियो, तर त्यो वर्षमा 6 महिनामा चाहिँ एउटा गीत गरिन्थ्यो होला रेडियोमा। पछिल्लो समय जुन गीत संगीतहरू चाहिँ बेचेर चाहिँ आफ्नो व्यवसाय चलाउने खालको चाहिँ दिनहरू आए, त्यसपछि चाहिँ हाम्रो लोक संस्कृतिमा अलिक बढी विकृतिहरू चाहिँ भित्रिन थाले। आफ्नो संस्कृतिको लागि बिगारेर भत्काएर एकदम त्यो कसरी चाहिँ सबैको भन्दा एक्स्ट्रा बन्न सकिन्छ, सबै भन्दा चाहिँ फोकस हुन चाहिँ कसरी पाइन्छ त भन्ने चाहिँ बाटो खोज्दाखेरि चाहिँ कतिपय संस्कृतिहरूमा चाहिँ गीत संगीत हाम्रो संस्कृतिहरूमा चाहिँ आएको विकृति चाहिँ त्यस
15: विकृति चाहिँ के थियो? भाषा अथवा लय हो कि अथवा देखाइएकोमा विकृति छ कि अथवा सुनिनेमा विकृति छ?
13: आजभोलिका गीतहरू चाहिँ के पाउनुहुन्छ भन्नुभयो नि दाजुले, त्यही विषयमा चाहिँ मैले क्लियर गर्न खोजेको चाहिँ आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्, ती बारेमा कुरा गरेँ मैले।
15: कलाकारले कति अध्ययन अनुसन्धान गर्यो भन्ने कुरा हो कि अथवा कस्तो व्यक्तिसँग त्यो उड्वश भयो, के कुराले चाहिँ यसमा मुख्य भूमिका खेल्छ?
13: यस्तो छ सर, खास चाहिँ आफू जिम्मेवार भनेर अब स्रष्टाहरू चाहिँ जिम्मेवार आफूले महसुस गर्नुपर्छ। मेरो पछाडि धेरै मेरो फ्यानहरू हुन्छन्, मेरो फलोअरहरू हुन्छन्, र उनीहरूले मबाट के सिक्ने भन्ने कुराहरू चाहिँ ऊ जिम्मेवार हुनु पर्यो। मैले सिर्जना गर्ने विषयमा मैले यो गीत सुनाउँदाखेरि मबाट सिक्ने कुराहरू के हो त भन्ने कुरामा चाहिँ आफूले दिन खोजेका कुराहरूमा चाहिँ समाजलाई आफ्नो फलोअरहरूलाई चाहिँ दिने कुरामा चाहिँ आफू जिम्मेवार भइयो भने चाहिँ यी कुराहरूबाट चाहिँ अलिकति आफसे आफ चाहिँ समाजमा चाहिँ विकृति जन्य संस्कृति चाहिँ कम हुँदै जान्छ जस्तो लाग्छ मलाई।
15: केही पशु त छ कि अलिकति उहिले नै प्रविधिको जोहो गरेर ती चिज वस्तुहरू राखेको भए त्यो आज तपाईँलाई त्यो देखेर सन्तुष्टि मिल्थ्यो भन्ने खालकोमा?
13: त्यो त धेरै पशु त हुन्छ नि। पहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कुलले जीवनका हामीसँग रेकर्डहरू छैनन्, स्कुलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैनन्। हामी हाई स्कुल पढ्ने बेलामा चाहिँ एउटा फोटो खिच्नको लागि चाहिँ सदरमुकाम गएर फर्म भर्ने बेलामा चाहिँ खिचेका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा देउसी भैलो खेलेर रमाइलो गरेर हिँडेका त्यति बेलाका फोटो भिडियो छैनन्। अब हामीले तन्ना कम्मलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्त्व कस्तो हुन्थ्यो, ती कुराहरू त हामीले सबै गुमायौँ नि। त त्यसपछिको चाहिँ अहिले अब भएका जे जे भेटिन्छन् तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेलाका जे जस्तो छन् अब कतै गाउँघरतिर गाउँठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ गीत गाइएको थियो ती टुटेफुटेका चाहिँ फोटा भिडियोहरू चाहिँ भेटियो भने त्यो मेरो इतिहास यस्तो थियो भन्ने कुरो चाहिँ देखाउनको लागि चाहिँ हामीले राख्ने गरेको कारण चाहिँ त्यो।
15: एउटा कलाकारको रूपमा यसको आमदानी अहिले जुन डिजिटल रूपमा फराकिलो र गहिरो भयो नि, अहिले कलाकारले आमदानीको स्रोत अहिले चाहिँ के हुँदो रहेछ? जस्तो तपाईँको हेर्ने भने तपाईँले फेसबुक पनि चलाइराख्नु भएको छ, युट्युब चलाइराख्नु भएको छ, त्यतातिरबाट एक प्रकारको होला, तर त्यो मात्रै होइन विश्वव्यापी बजारमा जानको लागि अरू थुप्रै प्लेटफर्महरू छ, स्पोटिफाई हुनसक्छ, अरू हुनसक्छ, सम्भावना चाहिँ के रहेछ?
13: अहिले धेरै अप्सनहरू आउँदैछन्, अब फेसबुकहरूदेखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदै जालन्, तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म अलिकति आमदानीको स्रोत भनेको हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै प्रविधिले चाहिँ कलाकारहरूको लागि राम्रै गराउँदैछ।
3: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। राप्रपाले आगामी मक्सिरको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको जवाफ दिएको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहतानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। ललितपुरको जावलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।

0: कार्यक्रम साझा आवाजको आज तेस्रो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाज
1: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो PM।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइराख्ने।
5: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा, मलाई दुध है।
9: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
9: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
6: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
10: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
6: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
10: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
11: हेलो हेलो 1 2 3 चेक।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल असार 7 गते आइतबार, जेठ शुक्ल सप्तमी सन् 2026 जून 21 अन्तर्राष्ट्रिय योग दिवस। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: आजदेखि राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदै निजामती सेवामा व्यापक पुनर्संरचना गर्ने सरकारको तयारी, प्रधानमन्त्रीका सल्लाहकारका सामु अख्तियार लाचार, सरकारको 100 दिनपछि संसदमा कांग्रेसको प्रस्तुति सशक्त हुने, काठमाण्डुका अतिक्रमित जग्गाको छैन तथ्याङ्क लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा यसरी दिइन्छ सिपमूलक ज्ञान शीर्षकको शुभ समाचार।
0: कक्षा कोठा, पाठ्य पुस्तक, गृह कार्य र परीक्षा मानिने विद्यालयको अर्थ फेरिँदै गएको छ। विगतमा विद्यार्थीको सफलता राम्रो अंक ल्याउनुमा सीमित मानिन्थ्यो, तर समय परिवर्तनसँगै शिक्षाको परिभाषा पनि बदलिँदै गएको छ। परशुराम नगरपालिका एक स्थित भागेश्वर माध्यमिक विद्यालयमा पुग्ने जो कोहीलाई विद्यालय परिसरभित्र फरक दृश्य देख्न सकिन्छ, डडेलधुराको यस स्कूलका विद्यार्थी पाठ्य पुस्तक पढ़न मात्र नभई आँप काट्न, अचार बनाउन, प्याकेजिङ गर्न र बजार व्यवस्थापनको योजना बनाउन समेत व्यस्त देखिन्छन्। विद्यालयका 60 जना विद्यार्थीले सामूहिक रूपमा 4 क्विन्टल अर्थात 400 किलो आँपको अचार उत्पादन गरेका छन्। विद्यार्थीले उत्पादनदेखि बजारसम्मको सम्पूर्ण प्रक्रिया सिकिरहेका छन्। उनीहरूका लागि यो प्रयोगत्मक कक्षा हो, जहाँ गणित, व्यवस्थापन, श्रम बजार र उद्यमका पाठ एकैसाथ सिक्न पाइन्छ। विद्यालयका प्रधान अध्यापक करवीर सिंह बोहराका अनुसार अचार उत्पादनको उद्देश्य आमदानी मात्र नभई विद्यार्थीमा उद्यमशील सोचको विकास गर्नु हो। विद्यार्थीले उत्पादन कसरी गर्ने, लागत कसरी निकाल्ने, बजार कसरी खोज्ने भन्ने कुरा व्यवहारमै सिकिरहेका छन् उहाँले भन्नुभयो। परशुराम नगरपालिका 12 स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यार्थी विद्युत वायरिङ सिक्न व्यस्त छन्। 35 जना विद्यार्थीले घरायसी विद्युत जडान र मरमत सम्बन्धी आधारभूत सिप समेत हासिल गरेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सहमतिमै नेतृत्व चयन हुने शीर्षकमा हिमाली टाइम्समा खबर छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन् 2079 साल असारमा स्थापना भएको राष्ट्रपाले गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ स्थापना भएको केही महिनापछि भएको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको राष्ट्रपा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको छ परम्परागत राजनीतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ उद्घाटन स्थलमा जर्मन प्रविधिमा आधारित एल्युमिनियम संरचनायुक्त विशाल डोम निर्माण गरिएको छ राष्ट्रपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ महाधिवेशनमा आमन्त्रित विभिन्न राजनैतिक दलका नेता लगायत पाहुनाहरूले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ बन्द सत्र उद्योग संघ चितवनको सभाहलमा संचालन गरिनेछ पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ तीन दिनसम्म चल्ने राष्ट्रपाको महाधिवेशन प्रतिनिधि 4,200 बढ़ी हुने भएको छ प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएका छन् राष्ट्रपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने पनि भएको छ राष्ट्रपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटो छोएर मतदान गर्न सकिनेछ पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने राष्ट्रपाको तयारी छ पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याइने भएको छ यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्नेछन् राष्ट्रपाको महाधिवेशनमा शुभकामना दिन नेकपा एमाले पूर्व उपमहासचिव प्रदीप गेवालीलाई पठाउने भएको छ अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरु देवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियान अन्तर्गत सुदूरपश्चिम पुगेका कारण गेवाली जाने हुनुभएको हो त्यस्तै राष्ट्रपाको महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन जाने हुनुभएको छ राष्ट्रपाले उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाललाई निमन्त्रणा पठाएको थियो पूर्ण रूपमा स्वास्थ्य लाभ नभइसकेका कारण दाहालले पुनलाई पठाउन लाग्नु भएको हो राष्ट्रपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ महाधिवेशनको पूर्व सन्ध्यामा भरतपुरको दियालो फूडल्याण्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्नका लागि अपील गर्नुभएको हो त्यस्तै राष्ट्रपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ महामन्त्री कविन्द्र बुर्लाकोटीले भने महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउने बताउनु भएको छ

0: जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानी अनुसार राहदानी खरिद ठेक्काको नियमित अनुसन्धान जस्तो देखिए पनि यसमा कार्यकारी निकायले संवैधानिक निकायलाई दबावमा पारेको देखिन्छ। संवैधानिक निकाय अख्तियारले लामो समयसम्म पनि यसको अनुसन्धान टुंगो नलगाएको तर प्रधानमन्त्री वारेन्द्र शाहको सचिवालयका अधिकारीहरूले दबाव दिएपछि अनुसन्धान तीव्र बनाएको छ। प्रधानमन्त्री कार्यालयको दबाव र दबावपछि अख्तियारले अनुसन्धानमा देखाएको तदारूकताबारे अनौपचारिक कुराकानीमा सम्बन्धित पक्षले स्वीकार गरेका छन्। प्रधानमन्त्री शाहका सल्लाहकारहरू अख्तियारसँग कड़ा रूपमा प्रस्तुत भएका थिए। राहदानी विभागले 6 जून 2025 अर्थात 23 जेठ 2082 जर्मनीका दुई सुरक्षण मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र म्यूल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। ई कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छपाई, गुणस्तर नियन्त्रण र प्याकेजिङको जिम्मेवारी पाएका थिए। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारका अधिकारीहरूले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइरहेका थिएनन्। प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने वालेन्द्र शाह प्रधानमन्त्री भएर आएपछि फेरि उजुरी पर्यो, हामीले सामान्य अध्ययन गर्यौं, अध्ययनमा अनियमितताको संकेत देखिएपछि थप अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गर्यौं। ती अधिकारीका अनुसार एक सातासम्म अख्तियारले अनुसन्धान प्रक्रिया बढ़ाएन। प्रधानमन्त्री कार्यालयले गत सोमबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई छलफलका लागि सिंहदरबार बोलायो। अधिकारीहरूको अनुसार यसरी बोलाउनुको उद्देश्य राहदानी खरिद ठेक्का र त्यसमा भएका अनियमितता र अख्तियारले गरिरहेको अनुसन्धानबारे छलफल गर्नु थियो। यस विषयमा छलफल हुने सम्भावना देखेका प्रमुख आयुक्त राईले संवैधानिक निकायले गरिरहेको अनुसन्धानबारे कार्यकारी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ कि हुँदैन भनेर आयोगका केही अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए, तर दबाव आएपछि राई केही कर्मचारीहरू सहित प्रधानमन्त्री कार्यालय पुगेका थिए।
1: लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेपालको प्रशासनिक क्षेत्रमा ठूलो तरंग उत्पन्न भएको छ। वारेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले प्रशासन संयन्त्रलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य सहित 15,000 भन्दा बढ़ी पुराना कर्मचारीलाई एकैपटक विदा गर्ने महत्वाकांक्षी योजना अगाडि बढ़ाएको छ। यसका लागि सरकारले कर्मचारीको उमेर हद र सेवा अवधिमा व्यापक हेरफेर गर्ने तयारी गरेको छ। चालू आर्थिक वर्षभित्रै नयाँ ऐन ल्याएर पुराना र अपेक्षित कार्य सम्पादन गर्न नसकेका कर्मचारीलाई ससम्मान विदा गर्ने सरकारको मुख्य लक्ष्य रहेको देखिन्छ। उच्च तहका कर्मचारीमा सबैभन्दा धेरै प्रभाव पर्ने भएको छ। पेन्सन खट्ने डरले सामूहिक राजीनामा पनि बढ़दै गएको छ। त्यस्तै नयाँ कानून कुन बाटोबाट ल्याउने भन्ने विषयमा भने प्रधानमन्त्री वालेन्द्र शाह र सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच केही मतभेद देखिएको छ। प्रधानमन्त्री शाह सकेसम्म छिटो अध्यादेश यो व्यवस्था लागू गर्न चाहेको बताइएको छ भने संसदबाट ऐन बनाउने बाटोमा जाँदा कम्तीमा 6 महिना समय लाग्ने र त्यो बीचमा विभिन्न राजनीतिक तथा प्रशासनिक चलखेल हुन सक्ने प्रधानमन्त्रीको सचिवालयको बुझाइ छ। चाहेर पनि चालू आर्थिक वर्षमा संसदबाट ऐन ल्याउन कठिन हुने विश्लेषणसहित प्रधानमन्त्री शाह संसदको दुवै सदनबाट बजेट पारित भए लगत्तै अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत नयाँ कानून ल्याउने गृह कार्यमा जुटेका छन्। यता पुराना कर्मचारी हटाउने र प्रशासन सुधार गर्ने विषयमा राष्ट्रपा सभापति रवि लामिछानी पनि पूर्ण रूपमा सहमत देखिएका छन्।
0: काठमाडौँ उपत्यकाको अतिक्रमित सरकारी जग्गाको छैन तथ्याङ्क, गोर्खापत्र खबर लेख्छ। सरकारले लामो समयदेखि थन्किएको रावल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क यकिन हुन सकेको छैन। 2048 सालमा गठन भएको पूर्व सचिव राम बहादुर रावल आयोगले काठमाडौँ महानगरभित्रका तत्कालीन 35 ओडाहरूको अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाबारे मात्रै अध्ययन गरेको थियो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले यस अघि नै उपत्यकाका सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिए पनि ललितपुर, भक्तपुर र काठमाडौँका अन्य पालिकाहरूमा अझै पनि व्यापक रूपमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ। काठमाडौँ उपत्यकाका काठमाडौँ महानगरपालिका बाहेकका अन्य पालिकाहरू किर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, गोकर्णेश्वर, कागेश्वरी, मनोहरा, शंखरापुर, बुढानीलकण्ठ, दक्षिणकाली, ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगर

0: पालिका तथा बागमती महाकाल कंजेशम गाउँपालिका भक्तपुर मध्यपुर ठिमी सूर्य विनायक र चाँगु नारायण नगरपालिका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको यकिन तथ्याङ्क सार्वजनिक हुन नसकेको हो।
1: कर्मचारीको असावधानी तथा प्राविधिक त्रुटिका कारण सरकारी वा सार्वजनिक जग्गामा व्यक्तिको नाममा लाल पूर्जा जारी भए पनि कानूनी मान्यता नपाउने व्याख्या सर्वोच्चले गरेको छ। न्यायाधीश दय टेक प्रसाद ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले हालै सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा सरकारी जग्गा भूलवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यसले कानूनी मान्यता नपाउने व्याख्या गरेको हो। यदि कुनै सरकारी जग्गा सरकारी निकायको लापरवाही भूल वा प्राविधिक त्रुटिले गर्दा व्यक्तिको नाममा श्रेष्ठता खड़ा हुन पुग्यो वा दोहोरो दर्ता भयो भने त्यस्तो दर्ता शुरूदेखि नै बदर मानिने पनि सर्वोच्चले व्याख्या गरेको छ।
0: संचार क्षेत्रका अगुवाहरूले वर्तमान सरकारले लिएको मीडिया नीति उचित नरहेको भन्दै सच्याउन सरकारलाई आग्रह गरेका छन्। खास गरी विज्ञापन सम्बन्धी सरकारको निर्णयले संचार क्षेत्र प्रभावित छ। संचार क्षेत्र र पत्रकारलाई प्रत्यक्ष प्रभाव पारेको सरकारको विज्ञापन सम्बन्धी निर्णय सच्चिनु पर्नेमा मीडिया क्षेत्रका अगुवाहरू एक भएका हुन्। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 बुटबलमा शनिबारदेखि शुरू भएको छ। यता संघीय सरकारले लिएको विज्ञापन सम्बन्धी नीतिप्रति स्थानीय सरकार पनि रुष्ट छ। बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे दुई तिहाई नजिकको सरकारले ल्याएको मीडिया नीतिले स्थानीय तह निकै समस्यामा परेको बताउनुहुन्छ। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 पहिलो दिनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले संघीय सरकारले मीडियालाई समाप्त गर्दै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो। मीडिया नीति सच्याउन सरकारलाई अगुवाको आग्रह शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आफ्नो भूमिका थप सशक्त बनाउने भएको छ। वर्तमान सरकारको शुरूआती 100 दिनको समीक्षा गर्दै कांग्रेसले संसदमा आफ्नो भूमिका थप प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको हो। संसदीय दल कार्य समितिले सरकारको 100 दिनको कार्य सम्पादनको विस्तृत समीक्षा गर्ने निर्णय समेत गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले सरकारको 100 दिने हनीमून पीरियड सकिने लाग्दा अपेक्षित काम गर्न नसकेको निष्कर्ष निकालेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारको 100 दिनमा 100 कामको लक्ष्य प्रभावकारी नभएको टिप्पणी गर्नुभयो। सरकारले तोकेका कतिपय कामहरूमा अहिलेसम्म छलफल समेत हुन नसकेको उहाँको भनाई थियो। महामन्त्री पौडेलले सरकारले गरेका कतिपय काम विवादित भएको समेत बताउनु भएको थियो। त्यस्तै प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो। यसै गरी कांग्रेसका अर्का नेता अभिषेक प्रताप शाहले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित लोकप्रियतावादी भएको आरोप लगाउनुभयो। नेता शाहले विशेष गरी सरकारको बजेट र कर नीतिको कड़ा आलोचना गर्नुभयो। सांसद आङदेम्बे तोलकुर नेता चयन भएको 55 दिनमा संसदीय दल कार्य समितिको बैठक बसेको हो। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 वैशाखमा आङदेम्बेलाई दलको नेता चयन गरेको थियो। गत फागुनको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 मत पाएपछि चैत 13 गते बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बनेको थियो। सरकारको 100 दिन अर्थात हनीमून पीरियड असार दोस्रो साता पूरा हुँदैछ। सरकार गठन लगत्तै भोलिपल्ट अर्थात चैत 14 गते प्रधानमन्त्री शाहले जनताका प्रत्यक्ष सरकार सुशासन शहरी व्यवस्थापन र आर्थिक सुधारलाई समेटे 100 दिनमा 100 काम गर्ने सम्बन्धी 100 बुधी प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको थियो।
0: स्वस्थ जीवनका लागि योग शीर्षकमा गोर्खापत्र खबर लेख्छ। पछिल्लो समय योगप्रति मानिसको आकर्षण बढ़दै गएको छ। स्वस्थ रहन तथा रोगबाट बच्न मानिस योगप्रति आकर्षित हुन थालेका छन्। आधुनिक जीवनशैलीको व्यस्तता, बढ़दो मानसिक तनाव, शारीरिक निष्क्रियता र नसर्ने रोगको बढ़दो जोखिमले गर्दा योगमा मानिसको आकर्षण बढ़न थालेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले नियमित योगाभ्यासले व्यक्तिको शारीरिक लचिलोपन बढ़ाउनुका साथै मानसिक शान्ति, भावनात्मक